विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
4: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।
5: के तपाईलाई थाहा भयो,
6: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
5: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
6: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
5: सुर्ती प्रवर्धन हुने गरी कुनै सञ्चार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
6: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
5: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
6: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
7: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
8: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 19 गते सोमबार अक्टोबर 5 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको दशमी तिथि विश्व शिक्षक दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह। लोकतन्त्रको ठेका नलिन पुराना दललाई राष्ट्रपा सभापतिको सुझाव। पार्टी बदल्ने सभापति थापाको रोडम्याप।
1: सवारी चाप बढ़ेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना। कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता। स्याप्रो हाइड्रो पावरबाट परीक्षण उत्पादन शुरू।
0: चाडपर्वलाई अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने। अनाधिकृत पार्किङले दुर्घटना बढ़ायो। विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै।
1: फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किँदै मलेसियाबाट 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती। इथियोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह।
0: र ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमानमा। पथरी शनिस्तरीय गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने। ताप्लेजुङमा खेलकुद महोत्सव हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: ताजा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशन। लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता र दलहरू बीचको एक अर्कालाई आरोप प्रत्यारोप।
1: कांग्रेस सभापति गगन थापाले परम्परागत शैली भन्दा बाहिर निस्केर निर्वाचन संगठन सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै 15 महाधिवेशनमा पेश गर्न भावी राजनीतिक मार्गचित्र सहितको राजनीतिक प्रतिवेदन तयार गरेको बताउनु भएको छ। राष्ट्रिय पुनर्जागरण र समुन्नतिलाई मूल आधार बनाउँदै तयार प्रतिवेदनमा उहाँले विगतमा कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिमाणका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली प्रस्ताव गर्नुभएको हो। निर्वाचनमा गठबन्धन नगर्ने उम्मेद्वार छनौटमा योग्यता र योगदानलाई प्राथमिकता दिने समेत कार्यविधि समेत बनाइएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले राजनैतिक प्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भएको छ।
3: रोचक के भयो, नेपालमा एन्टाई पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
1: यसैबीच उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले कमजोर सरकार नबन्ने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकलबाजी निराधार भएको समेत दावी गर्नुभयो।
4: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीतिक परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई संस्थागत गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन समेत आग्रह गर्नुभएको थियो।
5: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ। त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको समेत बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ।
5: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 नजिक पुर्याए।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ।
0: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न, बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधान गर्न त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अविरल वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढ़ेको र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीर क्षत विच्छेद भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको फेरि चर्चा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैबीच नेपालका लागि चीनका राजदूत चाङ माओमिङले कोराला नाकालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ। मुस्ताङ आउनुभएका राजदूत चाङले कोराला नाकाबाट हुने व्यापार पारवहन र आवाजावत व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली चाडपर्व नजिक आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसोङ कोराला सड़क खण्ड अवरूद्धपछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ। 7 सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जोमसोङ पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क घटना दुर्घटनाहरू बढ़न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढ़ाइएको छ। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
1: गएको 10 महिनामा स्कप टाइफस संक्रमणबाट 7 जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 सम्म देशभर 9,923 जनामा संक्रमण पुष्टि भएको हो। महाशाखाको पछिल्लो स्थिति अनुसार संक्रमण स्कप टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 जना रहेका छन्। स्कप टाइफस विशेष गरी झाड़ी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किराको टोकाईबाट सर्छ। त्यसले झाड़ी तथा घाँसी क्षेत्रमा जाँदा सावधानी अपनाउन किटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह समेत गर्नुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा हुन सक्ने जोखिम,
1: श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वास संक्रमणको रोग, यो दुइटै चाहिँ देखे अनुसार ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ।
2: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन।

0: अधिवेशनमा दलहरूको मुख्य सरोकार राष्ट्रिय मुद्दामा सहकार्य सरकारप्रति प्रश्न शीर्षकमा गंगा विसी र कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नक्कुले उहाँलाई सिन्धुपाल्चोक पठाएको हो। भित्रपृष्ठमा ग्यास अभावले बढ़ायो विद्युतीय चुलोको आयात शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर प्रकाशित छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो खोज्न थालेका छन्। अझै खुलेन दशैंको अग्रिम टिकट बुकिङ शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर भित्रपृष्ठमा छ। गएको सोमबार दशैंका लागि एक साताभित्रै सार्वजनिक सवारीको टिकट बुकिङ खुला गर्ने योजना बनाएका यातायात व्यवसायी एवं सरकार सम्बद्ध पक्षले अझै आलटाल गरिरहेका छन्। दशैं नजिकै गएको र सर्वसाधारणले पनि अग्रिम टिकट खोज्न थालिसकेका छन् भने बुकिङ नखुलेपछि अन्यल बढ़न थालेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने सोमबार अर्थात आजबाट सरकारवाला निकायसँग छलफल गरेर अग्रिम टिकट खोल्ने बारे निर्णय गर्ने समेत बताउनु भएको छ। काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा यात्रु सहायक कक्षहरू खोल्ने क्रम पनि शुरू भएको छ र यसै साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायहरूले बताउँदै आएका छन्। नयाँ पत्रिकाको भित्रपृष्ठमा सातमै प्रति मन 8,000 बढ़्यो अलैचीको मूल्य। अलैचीको मूल्य हिजो प्रति मन 88,000 पुगेको खबर प्रकाशित छ। यो ताप्लेजुङबाट केशव प्रसाद भट्टराईले लेख्नु भएको खबर प्रकाशित भएको हो। अलैचीको मूल्य एक सातामा अग्रिम 40 केजी 8,000 बढ़ेको छ। प्रति अघिल्लो साता प्रति मन 80,000 कारोबार भएको अलैचीको मूल्य हिजो भने 88,000 पुगेको हो। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रति मन 88,000 किनबेच भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा क्यान विभाजन गर्ने विधेयक दर्ता भए असोज 2079 पारित भएको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय बनेको थियो। त्यस्तै माघ 2081 पुनः क्यान टुक्र्याउने विधेयक सरकारले प्रतिनिधि सभामा लगेको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा संसद विघटन भयो र विधेयक पुनः निष्क्रिय बनेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ।
1: त्यस्तै गरी गोर्खापत्र दैनिकमा हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन दुई सातामा चार्ज हुँदै पूर्वपश्चिम विद्युत प्रवाहको मेरुदण्ड तयार शीर्षकमा खबर लेखिएको छ। स्थानीयको अवरोध तथा न्याय निरूपणमा भएको ढिलाइ वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीन रहेको हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको खबर लेखिएको छ। त्यस्तै गरी अर्थमन्त्री अमेरिकामा पुनर्निर्माणलाई सहायता जुटाइने शीर्षकमा खबर छ। भुटेकोशी बाढ़ीपछिको पुनर्निर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्नका लागि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले हिजो वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्रीसँग भेटघाट गर्नुभएको छ। त्यस्तै गरी स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन रूकुम पश्चिममा स्थानीय तहको संयुक्त लगानी शीर्षकमा खबर लेखिएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्याप्रो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्याप्रो पावर कम्पनी प्रवर्धकको जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको रहेको छ। योजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि आयोजनाको परीक्षण शुक्रबारबाटै शुरू भएको अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। त्यसै गरी हिल्सा नाकाबाट जड़ीबुटी निकासी गर्ने सहमति भएको छ। उत्तरी हुम्लाको हिल्सा नाकाबाट 29 प्रकारका जड़ीबुटी निकास गर्न चीनले सहमति दिएको खबर गोर्खापत्र दैनिकमा लेखिएको छ। त्यस्तै गरी कफी खेतीबाट आमदानी लिँदै काभ्रेका किसान मुलुकको मध्यपहाड़ी क्षेत्रको पाखा पखेरामा कफी खेतीको निम्ति उपयुक्त क्षेत्र मानिन्छ। विशेष गरी अरेबी जातका कफीको उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएकोले पहाड़ी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ। कारोबार दैनिकमा कफी खेतीबाट आमदानी लिँदै काभ्रेली किसान शीर्षकमा खबर लेखिएको छ। यसैबीच विपदपछिको पुनर्निर्माणमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायुजन्य विपदको क्षति बढ़दै गएपछि त्यसको निर्माण

0: थानशील विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ। भोटेकोशी रसुवा बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अहिले धेरै समस्याहरू देखिएका छन्। स्रोत जुटाउनको लागि सरकार तथा स्थानीय सरकारलाई हम्मे हम्मे परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो, तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोडवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोडवे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडेटारसम्म पोडवे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागि हो।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन सर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न असुर ग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानव अधिकार सम्बन्धी संस्थाले पनि उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिश्चर्य गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सलाइस फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिश्चर्य गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्ट्स क्लबले आयोजना गर्ने खेल कार्तिक 16 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागेको हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।

0: यससँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: जोखिम अपनाउनु पर्ने पक्ष र सावधानीका विषयमा हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
2: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा बहला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। अब मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ मङ्सिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
1: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
2: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने मैले फेरि पनि धेरैचोटि खोप भनिसके, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन। तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल जुन बाहिर खेल्नु पर्यो केटाकेटीले चाहिँ, भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नु भयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
1: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
2: मैले सरकारले जे लगाइरहनु भएको छ त्यस्तै एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ पिसिबिटेन त्यही बेलामा लगाउँछौँ, अर्को झाडो पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ होइन, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ। त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ।
1: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
2: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी देखेको, यसमा चाहिँ अलिक स्यास्या किसिमको निमोनिया आउने, स्यास्या सुनिने, आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
3: बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह, लोकतन्त्रको ठेक्का नलिन पुराना दललाई रासोपा सभापतिको सुझाव, पार्टी बदल्ने सभापति थापाको रोडम्याप,
3: सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना, कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता, स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन शुरू,
1: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै मौसम फेरिँदै गर्दा बालबालिकामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सावधानी अपनाउन चिकित्सकको सुझाव,
3: फ्रान्समा विद्यार्थीको आन्दोलन सर्किँदै मलेसियामा 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती, इथोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह,
1: र ओमन क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमनमा पथरी शनिचरे गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने ताप्लेजुङमा खेलकुद महोत्सवको आयोजना।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौं। यहाँ साइकलमा दुईवटा ग्यासका सिलिण्डर पछाडि मरिमरी राखेर घिच्याएर अगाडि लगिरहेको दृश्य देखिन्छ। माथि झ्यालबाट एकजना व्यक्तिले ग्यास आउँछ कि भन्ने आशा गर्दै यसो हेरिरहेको देखिन्छ। अनि त्यहाँ ती व्यक्तिले बोल्दैछन्, खाली सिलिण्डर पुराना कागज, यसरी घर घरको सिलिण्डर संकलन गरेको दृश्यलाई यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ।
1: हस्त प्राविधिक साथी रवि तितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दाने टमट्टाको C6P6131 नम्बरको मोटरसाइकलको बिल बुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दाने टमट्टाको फोन नम्बर 9824-6601-09 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिका विपद प्रतिकारका विषयमा विद्यार्थीलाई जानकारी दिँदै विपदपछिको राहतमा राहत र आवासको मापदण्ड अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्ने। आज तराई पहाड़ र हिमालमा वर्षा तथा हिमपातको सम्भावना। कंग्रेस महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र शुरू हुँदै। 15 वर्षदेखि सिलाई कटाई व्यवसायमा रमाउँदै टीकापुरकी रीता चौधरी, सिप सिक्न र मेहनत गर्न युवाहरूलाई रीताको सुझाव। टीकापुरकी 12 वर्षीय मानवी साउद कैलाली डान्सिङ स्टारको फाइनल चरणमा। अब खोज खबर विस्तारमा। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसूनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागमा पनि वायुको असर छ। हाल देशमा हिमाली तथा पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहे पनि बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थान र बागमती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बाधा लाग्ने अनुमान गरिएको छ। दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यम तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि निर्वाचन प्रक्रिया शुरू हुँदैछ। हिजो काठमाण्डुमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबीच महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रिया अघि बढ़ाइनेछ। जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाईलाई टीकापुरकी रीता चौधरीले चरितार्थ गर्नुभएको छ। परोड परेर साक्षर बन्नुभएकी रीता अहिले सिलाई कटाई व्यवसायमा रमाइरहनु भएको छ। एउटा मेसिनबाट सिलाई कटाई व्यवसाय शुरू गर्नुभएकी रीता अहिले महिनामा 50,000 रूपियाँसम्म आमदानी गर्दै हुनुहुन्छ। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 समितिपुरकी रीता चौधरी 15 वर्षदेखि सिलाई कटाई व्यवसायमा रमाइरहनु भएको छ। 2068 सालदेखि सिलाई कटाई व्यवसायमा लाग्नुभएकी रीता आफ्नो पेशा व्यवसाय प्रति निकै सन्तुष्ट हुनुहुन्छ। दिदीले दिएको एउटा कपड़ा सिलाउने मेसिनले घरको कोठाबाट सिलाई कटाई व्यवसाय शुरू गर्नुभएकी रीता चौधरी अहिले सिलाई कटाई व्यवसायमा राम्रैसँग जमिरहनु भएको छ।
2: 2068 सालदेखि शुरू गरिरहेको सिलाई कटाई आफ्नो घरको कोठामै सिलाउने गर्थे। अनि सिक्दा सिक्दै नै गराकहरू बनिसके थिए, राम्रो सिलाउँछन् भनेर आउँथे धेरै जना। पछि अब कोठामा हल्का सेफ्टी लागेन, अनि हाम्रो ससुराको घरको बरन्डामा पनि सिले। पछि त्यस्तो गर्दा पनि अब कपडा धेरै आउन थाले, अनि एउटा पसल बनाए। दिदीको 2 मसिन थियो, अनि लैजा भनेर एउटा मसिन मात्रै थियो, इन्टरलक थिएन। इन्टरलक किने त्यसपछि मसिन पनि
1: प्रौढ कक्षा पढेर साक्षर बन्नुभएकी 37 वर्षीय रीताको सिलाई कटाई व्यवसायबाट राम्रो आमदानी भइरहेको छ। उहाँले अहिले अनलाइन मार्केटिङसम्म गरिरहनु भएको छ। उहाँ आफ्नो व्यवसायबाट भएको आमदानीले छोराछोरीलाई पढाउनेदेखि घर खर्च धानिरहनु भएको छ।
2: पहिलादेखि नै ठिक ठिकै चल्थ्यो, तर आजकल अझै राम्रो चल्छ। पहिला रेट पनि थिएन गाउँ हो भनेर, आजकल रेट पनि ठिकै ठिकै छ। सिजन आएको बेला त 1 महिनामा 50,000 जति हुन्छ खर्च अलग छोडेर बच्छ। अनि यही काम गरेर आफ्नो बच्चाहरूको अनि घर खर्च आफै चलाउन सक्छु। अब त आफ्नै पैसामा जे होस् घर खर्च अनि आफ्नै इच्छा, बच्चाहरूको इच्छा पूरा गरिरहेछु।
1: अहिले रिताको छोराले पनि उहाँलाई सघाइरहनु भएको छ। कक्षा 12 पास गरेको छोराले म पनि यही सिलाई कटाईको काम सिक्छु भन्दै सँगै काम गरिरहेको छ। कक्षा 12मा पढ्ने छोरीले पनि विद्यालय बाहेकको खाली समयमा आमालाई सघाइरहनु भएको छ। रिताको सिलाई कटाई सिक्ने धोको भने त्यसै पूरा भएको होइन, उहाँको सिलाई कटाई प्रतिको लगाव र मेहनतले रितालाई यहाँसम्म पुगाएको छ। उहाँ आफ्नो विगतलाई यसरी सम्झनुहुन्छ।
2: त्यतिखेर छोरीलाई लिएरै जान्थ्यो अनि सर उहाँ गाली गर्नुहुन्थ्यो, रिता यति ढिला आउँछौ अनि के सिक्छौ भनेर। फेरि छोरालाई स्कुलबाट घर ल्याउनु पर्ने थियो, 2 घण्टा मात्रै सिक्थ्यो, उहाँ चाहिँ 3 घण्टाको जति थियो, 1 घण्टा चाहिँ सिक्दैन थियो म समय नभएर। राति उठेर पनि म त्यही ड्राफ गर्थे आउँछ कि नै भनेर, निन्द्रै नलाग्ने कुन आउँछ भन्ने सिलाउने। राति उठेर आन्डोहरू सुन्ने ठाउँमै म मसिन लिएर कोठामा त्यसै गरे रहर थियो कि।
1: टिकापुर नगरपालिकाबाट प्रदान गरिएका तालिम तथा सिटिभिटीले सञ्चालन गरेका तालिममा पनि सहभागी भएर रिताले सिलाई कटाईको काम सिक्नु भएको छ। उहाँले दोस्रो लेभलको तालिम पास पनि गरिसक्नु भएको छ। वैदेशिक रोजगारीमा रहेका श्रीमानको साथ र सहयोगले आफूले अहिले यहाँसम्म पुगेको बताउने रिता अझै पनि तेस्रो लेभलको तालिम लिने र आफ्नै कपड़ा सहित सिलाई कटाई व्यवसाय सञ्चालन गर्ने सोचमा हुनुहुन्छ।
2: श्रीमान विदेशतिर हुनुहुन्थ्यो अनि श्रीमानबाट सपोर्ट पाएँ, तालिम अझ दिए अझै सिक्छु जस्तो लाग्छ अनि मलाई त्यही अब थ्री लेभलको गर्न एकदमै रहर छ, त्यही पनि गर्छु भन्ने सोच राखेको छु। पछि अब बिस्तारै अब यो पसललाई पनि राम्रो बनाउने अनि यही कपडा राखेर पनि यहीबाट बेच्ने त्यही सोच छ मेरो।
1: उहाँले घरको कोठादेखि एउटा मेसिनको सहायताले शुरू गरेको सिलाई कटाई व्यवसायमा अहिले 13 लुगा सिलाउने मेसिन छन् भने 6 जनालाई रोजगारी पनि दिइरहनु भएको छ। अन्य सिलाई कटाई सिक्न आउनेलाई पनि रिताले तालिम दिइरहनु भएको छ। पेसा व्यवसाय प्रतिको लगाव र मेहनतमा विश्वास गर्ने रिता आफू जस्तै अरू महिलाहरूलाई पनि मेहनत गर्न र सिप सिक्न सुझाव दिनुहुन्छ।
2: सिप भएपछि सबै ठोक्छ जस्तो लाग्छ, सिप हुनु पर्यो। उहाँलाई भन्छु कि मेहनत गर्नु, सिप चाहिँ सिक्नु, सिपको लागि मेहनत गर्नु। अब सिप सिकिरहेछु त्यसको कुनै उद्देश्य छैन, लक्ष्य छैन भने पछि त त्यो ठाउँमा पुग्न सकिन्न। लक्ष्य लिएर सिक्नु पर्यो नै, म यो काम गरेरै छाड्छु भनेर सोच राख्नु पर्यो।
1: कुनै पनि व्यक्तिले खाली बसेर बेरोजगार बन्नुभन्दा रिता जस्तै सिप सिकेर आत्मनिर्भर बन्नु बुद्धिमानी देखिन्छ।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। टिकापुरकी 12 वर्षीय मानवी साउद कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश गर्नुभएको छ। साउद 10 चरण पार गर्दै टप 13 पुग्नु भएको हो। रोयल डान्स स्टुडियो सुखरद्वारा आयोजित स्टारको फाइनल असोज 31 गते हुनेछ। साउद टिकापुर स्थित आरएमई स्कूलमा कक्षा 7 अध्ययनरत छात्रा हुनुहुन्छ। सानै उमेरदेखि नाच्न असाध्यै मन पराउने साउद विद्यालयको प्रार्थनामा पनि शरीर आफै हल्लिने र नाचो नाचो लाग्ने बताउनुहुन्छ। हाल मानवी विभिन्न विद्यालयमा विद्यार्थी र आफन्तसँग भोट माग्दै आइरहनु भएको छ।
3: सम्पूर्णमा नमस्कार, मेरो नाम सिमानी साउदो, म चाहिँ टिकापुर 1 कैलालीमा बस्छु। मेरो विद्यालयको नाम रेडियन मन्टेसोरी इङ्ग्लिस आरएमई स्कुल हो। म सिक्ने डान्स क्लासको नाम द क्राउन डान्स एन्ड जुम्बा सेन्टर हो। यस रोयल डान्स स्टुडियो प्रेजेन्ट कैलाली डान्सिङ स्टार 2083 के म कन्टेस्टेन्ट हो। म चाहिँ धेरै राउन्ड पार गरेर ग्रान्ड फिनालीसम्म पुग्न सफल भएकी छु। अब मलाई जिताउने पालो चाहिँ तपाईँहरूको हो। यदि तपाईँहरू मलाई भोट गर्न चाहनुहुन्छ भने मलाई भोट गर्ने तरिका चाहिँ इसेवामा गई भोटिङमा क्लिक गरी कैलाली डान्सिङ स्टारको पेजमा गई कोड नम्बर 111 मलाई धेरै भन्दा धेरै भोट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईँको एउटा भोटको कारण पनि म विजेता हुन सफल हुनेछु।
0: खोज खबरमा जानकी गाउँपालिका विपद प्रतिकारका विषयमा विद्यार्थीलाई जानकारी दिँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।
0: विश्राम पछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। विपदमा परेका नागरिकलाई उपलब्ध गराउँदा आवश्यक पर्ने सरसफाई, राहत तथा आवासको अन्तर्राष्ट्रिय मापदण्डका बारेमा छलफल भएको छ। विपदमा परेका नागरिकलाई राहत दिन बनाएको स्टियर मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड मानिन्छ। विपदमा परेका मानिसलाई खानेपानी, सरसफाई, स्वास्थ्य प्रवर्धन, खाद्य सुरक्षा, पोषण, आवास र स्वास्थ्य गरी चारवटा सहयोग हुनुपर्छ। यस्तो सहयोग मापदण्ड अनुसारको हुनुपर्ने र अर्को विपद नहोस् भनेर योजना बनाइरहेको चेतमान साउदले जानकारी दिनुभयो।
8: हामीले 211 जनजनजर्ग भित्र पर्ने रहेछ भूकम्पको हिसाबले। पछिल्लो अवस्थामा सुदूरपश्चिममा एकदम गर्वको रूपमा भित्र चाहिँ बढ़िराखेको छ भूकम्पको अवस्था, तर कुनै दिन एक खतरा ढंगले आउँछ भन्ने खालको पनि आकलन चाहिँ भइराखेको छ होइन, तर नआओस्। त्यसो हुँदाखेरि चाहिँ भूकम्पको हिसाब त्यसोदेखि त बाढ़ी र पहिलोको हिसाबले अझ पछाडि नै देखिन्छ, क्षति नै बढी ठुलो उयो भइराखेको छ। अहिले सबै विपदको हिसाबले विश्व स्थानमा छ, यति हामी चाहिँ जोखिममा छौँ। त्यसो हुँदाखेरि चाहिँ योसँग लड्नका लागि, योसँग जुड्नका लागि हामीसँग केही हतियार र हाम्रो तयारी, चेतनाको तयारी चाहिँ हुनुपर्छ भनेर चाहिँ यो कुराहरू, यस्तै गतिविधिहरू चाहिँ हामीले चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ र गर्नुपर्छ।
0: दिगुबेका समाज भजनले आयोजना गरेको कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपदले दुःख ल्याउने भएकाले दुःखका बेला पनि मानवीय जीवन सहज बनाउनको लागि अन्तर्राष्ट्रिय मापदण्ड पालना हुनुपर्ने बताउनुभयो।
9: हामीले आज विपदको कुरा गरिरहेका छौँ, यो विपदले मान्छेलाई दुःख दिन्छ, तर त्यो दुःखमा पनि कसरी मान्छेको जीवन चाहिँ सहज बनाउन सकिन्छ भन्ने पाठबाट चाहिँ तब हामी सबैले मानवीय हिसाबले सोच्नुपर्छ भन्ने कुराको छलफल भएको छ, राम्रो लाग्यो, धन्यवाद।
0: उपाध्यक्ष लालमती देवी कठरियाले राहत वितरण गर्ने क्रममा कर्मचारी वा जनप्रतिनिधिबाट झ्रासिदी पूर्वाग्रह, आफन्त पराई जस्ता भावनाले प्रभावित नभई मानवताको नाताले राहत पुनर्स्थापनाका काम हुनुपर्ने बताउनुभयो।
10: वास्तवमा हामीहरूले जस्तै चोर बस्ती समुदायमा पहुँच भेदभाव र आफ्नो हुन्छ पूर्वग्रह पनि हुन्छ, यसले मलाई सहयोग गरेन यसले मैले किन सहयोग गर्ने पनि भावना हुन्छ कि, तर यो होइन। मानवता भनेको मानवताको मानव भइसकेपछि एउटा मानवताको हिसाबले गर्ने जुन क्रियाकलाप हो र त्यो हामीले चाहिँ आफ्नो जिम्मेवारी दायित्व चाहिँ पहिल्यै प्राथमिकता दिनुपर्छ।
0: टीकापुर नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष मोहन विकले विपद र राहत व्यवस्थापन गर्ने नगरपालिकाको आफ्नै विधिहरू रहेका र त्यसमा रहेका कमीहरू पहिचान भएकाले राष्ट्रिय मापदण्ड र हाम्रा सिकाइलाई प्रयोग गर्दा एकरूपता आउने बताउनुभयो।
11: हामीले चाहिँ विगतका दिनमा हाम्रा मापदण्डहरू यो विपद पछिका चाहिँ पुनर्स्थापनादेखि खोज उद्धारका कुराहरू राहतका कुराहरूका सन्दर्भमा हामीले चाहिँ आफ्ना मापदण्ड र कार्यविधि अन्तर्गत रहेर कतिपय कामहरू चाहिँ सम्पन्न गरेका छौँ भने अहिले जुन यो विश्वले नै स्वीकारेको एउटा तपाईँको चाहिँ स्पेयर सम्बन्धी जुन छ यो मापदण्डमा रहेर व्यावहारिक हिसाबमा पनि हामी कानुनी हिसाब भन्दा पनि कतिपय अवस्थामा व्यावहारिक हिसाबमा चाहिँ राहत पुनर्स्थापनाका कामहरू चाहिँ सम्पन्न गरिराखेको छु भन्ने कुराको चाहिँ महसुसीकरण हो।
0: दिगोबेका समाज भजनीका अध्यक्ष आशा चौधरीले विपदमा परिचालन हुने पहिलो निकाय स्थानीय रह भएकाले स्पेयर मापदण्डबारे थाहा पाउन विपद जोखिम न्यूनीकरण र क्षति विश्लेषणमा सहयोग हुने बताउनुभयो।
12: जति बेला मानवीय क्षतिहरू हुन्छहरू आउँछ त्यति बेला मूलभूत खट्ने भनेको हाम्रो स्थानीय पालिकाकै ताका प्रमुखहरू जनप्रतिनिधिहरूपूर्ण भूमिका पनि देखियो।
0: जानकी गाउँपालिकामा विभिन्न किसिमका विपदहरूले वर्षेनी केही न केही धनजनको क्षति पुगाउने गरेको छ। यसबाट बच्नका लागि गाउँपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। विद्यालयका विद्यार्थीहरूलाई पनि विपद प्रतिकारका विषयमा जानकारी दिन थालिएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
13: कैलाली जिल्लामा विभिन्न किसिमका विपदहरू आउने गर्छन्। जिल्लामा बाढीजन्य विपद, हावाहुरी, आगलागी लगायतका विपदहरू बढ़ी आउने गरेका छन्। यसबाट वर्षेनी धनजनको क्षति हुने गरेको छ। यसरी विपदबाट हुने क्षतिबाट जोगिन र जोगाउनका लागि स्थानीय तहदेखि विभिन्न सरकारवाला संघ संस्थाहरूले सचेतनामूलक कार्यक्रमहरू गर्ने गरेका छन्। कैलालीको जानकी गाउँपालिकाले मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता समेत गरेको छ। यसबाट विद्यार्थीको पढ़ाई सिपको विकाससँगै सृजनशीलताको विकास र विपद सम्बन्धी सचेतना फैलाउने भएकाले कार्यक्रम महत्वपूर्ण भएको सरोकारवालाको भनाई छ। शिक्षक मथुरा भण्डारी:
14: यो कार्यक्रम निकै प्रभावकारी छ, निकै राम्रो छ। विपद भन्दा पहिले गर्नपर्ने पूर्व तयारीका विषयमा कार्यक्रमको विषयवस्तु रहेको हुँदा यो कार्यक्रमले विपदमा क्षति न्यूनीकरणमा भौतिक तथा मानवीय क्षति न्यूनीकरणमा निकै प्रभावकारी भूमिका निर्वाह गर्छ भन्ने मेरो ठम्बै छ।
13: अर्का शिक्षक दुर्गा रावल पनि यस्ता कार्यक्रमले पढ़ाईसँगै विद्यार्थीका सृजनात्मक क्षमताको विकास हुने र विपद न्यूनीकरण गर्नमा सहयोग पुग्ने बताउनुहुन्छ।
15: पूर्व तयारी सम्बन्धी कार्यक्रम पढ़ाईको अलावा सृजनात्मक क्षमताको विकास गर्नको लागि जो विपदबाट आउने मानवीय भौतिक संरचना त्यसलाई हामी पूरै निर्मूल पार्न त सक्दैनौ, तर न्यूनीकरण पक्कै पनि गर्न सक्छौ भन्ने लाग्छ मलाई। एकदमै राम्रो भयो कार्यक्रम गर्दाखेरि।
13: शिक्षक हेमन्त रेग्मी यो कार्यक्रमले सचेतनासँगै विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने बताउनुहुन्छ।
16: अनि यो कार्यक्रम महत्वपूर्णै छ, यो किनभने अब यो एक त विषयवस्तुका कारणले पनि महत्वपूर्ण छ। अहिले मान्छे यो विपदका कारणले धेरै जोखिममा भएका अवस्था भएका हुनाले पनि त्यसलाई सचेतनामूलक विषयवस्तु समेटेका हुनाले त्यो महत्वपूर्ण छ। र अर्को कुरो यसले सृजनात्मकता पनि बोकेको छ। पहिला मान्छे यो रेकर्डेड गीतहरूमा गाउने नृत्य प्रतियोगिताहरू हामीले हेरिराखेका थियौँ। यहाँ अहिले चाहिँ बालबालिकाहरूले आफै गीत रचना गरेर आफै गाएर अनि त्यसैमा आफै नाचेका हुनाले यो सर्वाङ्गीण पक्षको विकास गर्नका लागि यो महत्वपूर्ण जस्तो लाग्छ मलाई।
13: सानैबाट बालबालिकालाई विपद प्रतिकारीसँग सम्बन्धित विषय सिकाउनु राम्रो कुरा हो। यस्ता किसिमका कार्यक्रममा आधारभूत र प्राथमिक तहका विद्यार्थीलाई सहभागी गराए अझै राम्रो हुने बताउनुहुन्छ शिक्षक रोशन बहादुर चन्द।
17: यो कार्यक्रमको त महत्वपूर्ण नै छ, तर यसमा अझ यो सहभागिता बढायो भने झन् राम्रो हुन्छ जस्तो लाग्दैछ मलाई. अरू विद्यालयका जस्तै आधारभूतलाई पनि गर्नुपर्ने यहाँ, अरू त्यो प्रावि भनौँ न पूर्व प्राविहरूलाई पनि गर्नुपर्ने यहाँ सहभागिता. सकेसम्म विद्यार्थीहरूलाई पनि सबै स्कुलका तिनलाई पनि यहाँ सहभागिता गरायो भनेपछि उनीहरूले पनि सिक्ने मौका पाउँथे. र अर्को राम्रो पक्ष मलाई हाम्रो एउटा राम्रो कन्सेप्ट के आयो भनेपछि यहाँ जुन यो आफै गीत सिर्जना गर्ने आफै त्यहाँ यो नृत्य देखाउने यो कुनै कहीँबाट यो सिकेर या कहीँबाट त्यो कपी गरे जस्तो छैन, एकदम राम्रो छ. यो कार्यक्रम अझै हुनु पाए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ.
13: विद्यालयमा गरिने शैक्षिक क्रियाकलाप सँगै यस्ता कार्यक्रम गर्दा मौलिकता झल्किएकाले यस्ता खालका कार्यक्रम हुनु राम्रो भएको र यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिन आवश्यक भएको बताउनुहुन्छ अर्का शिक्षक टीकाराम चौधरी.
18: विपद पूर्व व्यवस्थापन सम्बन्धी यो नाटक समग्रमा भन्नुपर्दा अत्यन्तै महत्वपूर्ण रोचक पनि छ र यसमा विशेष कुरा भनेको यसमा मौलिकता झल्किएको छ. कुनै चाहिँ हामीले कुनै एआई प्रयोग नगरिकन कुनै चाहिँ यसो रेडिमेड सङ्गमा नभए विद्यार्थीहरूले आफै सिर्जना गरेर जो यो मौलिकता प्रदर्शन गरेका छन् यो अत्यन्तै सराहनीय कुरो हो र यो सदैव हुनुपर्छ. एकचोटि भएर मात्र भएन, वर्षेनीय गाउँपालिकाले यसरी चाहिँ आयोजना गर्दै गरेकोमा यो झन अझ राम्रो हुने थियो.
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम.
2: हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्. एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
1: हार्दिक सुनचाँदी पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421.
19: ए भनेदेखि सबै कुरा पाउने रहेछ. लु भन् त भाउ के पाउँछ त्यहाँ?
20: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ.
21: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ. त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि.
22: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ.
19: भनेदेखि सबै कुरा पाउने रहेछ.
23: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स.
21: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स.
24: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर.
23: प्रोप्राइटर पुष्पराज देवकोटा. सम्पर्क फोन नम्बर 9844846673 र 9814860204.
25: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा.
26: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने.
25: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
26: महिनाको महिनावारी गडबडीको समस्या,
25: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
26: पेट सम्बन्धी सम्पूर्ण समस्या,
25: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
26: ईसीजी सेवा,
25: डिजिटल एक्सरे सेवा
26: र प्रयोगशाला ल्याब सेवा.
25: फोन नम्बर 9844827359 र 9848423059. सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै.

0: कब्बू का पिए रही था, कब्बू पेंसिल ले रही था, कब्बू झोले फटाका आजी था, का कना हो बाबा फिर उस टपाटिन गतिलो ठाउं से झोला अनल से तो लड़का सामान नहीं है।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कब्बू लड़का कॉपी हेरा कई था, कब्बू पेंसिल हेरा कई था, कब्बू झोले फटा कई था, बढ़िया ठाउं से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर मरलक रट गया झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला अनल बाटी ना कब्बू लड़का कहाँ पिए रही थी ना कब्बू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस काटस बाटी ये बुरहक ढंग कब्बू पसल छान कर ना झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373।
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनावासको स्थानीय प्रदेश वा संघीय जुन सरकार भए पनि सरकारसँग नागरिकका अपेक्षा धेरै हुन्छन्। आजको जनाज हामीले सरकारका काम कारवाहीका विषयमा तपाईँको भनाई के छ भनी केही नागरिकलाई सोधेका छौं।
4: नमस्ते, मेरो नाम मनसरा बुढा, हाल टिकापुर। पहिलेको सरकार भन्दा अहिलेको सरकार के गर्ला कि भनेर हामी त आशावादी रहेका छौं। जस्तै अहिले बाढी पीड़ितलाई उद्धार गरेको देखेर अनि अब युवाहरूले विदेश जान पर्दैन, नेपालमा स्वरोजगार पाइन्छ, नेपालमा बन्द भएका कल कारखाना खुल्छ अनि सबैलाई रोजगारी मिल्छ भनेर आशा मानेका छौ।
5: नमस्कार, म तपेन्द्र स्वार टिकापुर एकबाट। पहिलेको सरकार राम्रो कि अहिलेको सरकार राम्रोमा नर्मल्ली तल्लो ग्राउन्डका जनताहरूले हेर्दाखेरि अहिलेको सरकार नै राम्रो देखिरहेछ। बिचौलियाहरूको भागाभाग भइरहेछ। डेढ दुई वर्षमा नबन्ने बाटोहरू अहिले बर्खाको मौसममा पनि भटाभट भइरहेछ। लगभग नेपालको बाटो लगभग सबै क्लियर छ। यसो अझ सुधार हुन केही टाइम लाग्ला, तर पहिलाको भन्दा सरकार धेरै नै राम्रो छ।
6: नमस्कार, म अनिल चौधरी टिकापुर वार्ड नम्बर 6 हो। पहिलाको सरकार भन्दा अहिलेको सरकार धेरै राम्रो छ। जे होस् बाटो घाटो सेवाहरू सुविधाहरू पहिलाको भन्दा अहिले राम्रै देखिएछ।
7: नमस्कार, मेरो नाम जानकी खनाल, वार्ड नम्बर 1 ब्लक नम्बर 20 बाटो हो। पहिलाको सरकार भन्दा अहिलेको सरकार एकदम ठिक छ, राम्रो काम गरिरहेछ। बाढी पीड़ितलाई पनि राहत गरिरहेछ, बेरोजगारलाई रोजगार पनि दिन्छु भनिरहेछ, बाटा पनि बनाइरहेछ, रोड पुल पनि बनाइरहेछ। त्यस्तै छ सर, रमाइलो छ, मलाई त ठिक लाग्यो। अबका युवा रोजगारी दिउँला भनेर समाचारमा भनिरहेको छ, खै अब के गर्छन् अहिलेको सरकारले।
8: नमस्कार, म रमेश होप, टिकापुर ब्लक नम्बर 12। अहिले निश्चय पनि पछिल्ला 6 महिनाका गतिविधिहरू हेर्ने हो भने अहिलेको सरकारले जनमुखी कामहरू गरिरहेको पाइन्छ। विशेष गरेर भ्रष्टाचारलाई कसरी चाहिँ निर्मूल पार्न सकिन्छ भन्ने काममा लागिरहेको देखिन्छ। अब अर्को कुरा, यो सरकार अझै 5 वर्ष निरन्तर टिक्यो भने पक्कै पनि देशले मुहार फेर्छ भन्ने लाग्छ।
9: नमस्कार, मेरो नाम जोगी रावल हो। म यतै कालीगावी राजीपुरमा पढाउँछु। मेरो घर टिकापुर ब्लक नम्बर 9 हो, वडा नम्बर 1। पछिल्लो गतिविधि हेरेर पुरानो सरकारहरू भन्दा चाहिँ लक्षणदेखि राम्रै गर्ला जस्तो छ, किनभने करिब करिब अब त्यो 1 वर्ष पनि भएको छैन। यो पिरियडमा लक्षणहरू हेर्दाखेरि पहिलाको दाँजोमा केही गतिविधिहरू अहिले राम्रै नै गरिराखेको छ। यही दाँजोले जाने भने अहिले त मूल्याङ्कन गर्ने बेला त भएको छैन, तैपनि हामीले अब हेर्दाखेरि पहिलाको सरकारहरूको दाँजोमा हर कुरामा यो पारदर्शी र अलिकता यो राम्रो नै छ भन्ने लाग्छ मलाई।
3: यसै जनावससँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिका विपद प्रतिकारका विषयमा विद्यार्थीलाई जानकारी दिँदै विपदपछिको राहतमा राहत र आवासको मापदण्ड अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्ने। आज तराई पहाड़ र हिमालमा वर्षा तथा हिमपातको सम्भावना। कंग्रेस महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र शुरू हुँदै 15 वर्षदेखि सिलाई कटाई व्यवसायमा रमाउँदै टीकापुरकी रीता चौधरी सिप सिक्न र मेहनत गर्न युवाहरूलाई रीताको सुझाव। र टीकापुरकी 12 वर्षीय मानवी साउद कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
3: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दाने टमट्टाको C6P6131 नम्बरको मोटरसाइकलको बिलबुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दाने टमट्टाको फोन नम्बर 98 24 67 01 09 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ।
4: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
5: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
4: कता छ त त्यो?
6: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
4: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97 620 20 300 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 0 26।
7: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि, स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
8: कामदार आवश्यकता सम्बन्धी सूचना।
9: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
8: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना, सम्पर्क फोन नम्बर 98 541 00 725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
10: सम्पर्क समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकाप्र एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 19 गते सोमबार, तदनुसार अक्टोबर 5 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकाप्र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकाप्र एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि लेनदेनबाट फाइदा उठ्नेछ, व्यवसायमा व्यस्तता बढ्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि मनमा उत्साह जाग्नेछ, घरको कुनै काम सहजै मिल्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि नयाँ खबरले ध्यान तान्नेछ, बोलचालबाट फाइदा निकाल्न सकिनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि घरमा सुखद प्रसंग बन्नेछ, पैसाको व्यवस्थापन राम्रो हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आफ्नो प्रभाव बढ़ेको महसुस हुनेछ, कामको नयाँ जिम्मेवारी आउन सक्छ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि पुरानो झन्झटबाट छुटकारा मिल्नेछ, व्यक्तिगत विषयमा सहजता आउनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि सम्बन्धमा विश्वासको अनुभूति हुनेछ, साझेदारीबाट राम्रो परिणाम आउनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि लुकेको प्रतिभा देखाउने अवसर मिल्नेछ, आर्थिक कुरामा आफ्नो पकड बलियो हुनेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि टाढाको सम्पर्क फेरि सक्रिय हुनेछ, यात्राको तयारी अघि बढ्नेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि आफ्नो मेहनतको मूल्य बुझिनेछ, जिम्मेवारी पूरा गर्न सहज हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि फरक ढंगले सोचे ऊर्जा आउनेछ, अनलाइन कामबाट फाइदा लिन सकिनेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूका लागि नजिकको व्यक्तिसँग खुशीको क्षण बित्नेछ, सेवा वा रुचिको कामबाट सन्तोष मिल्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशनपछि अब सुनौ आज ककसको जन्मदिन परेको छ त। आज जानकी गाउँपालिका वडा नम्बर 7 भुस्रा निवासी दीपा थारूको जन्मदिन परेकोले बुवा शिवनारायण डगौरा थारू, आमा पार्वती देवी डगौरा थारू, बजे रामबनी डगौरा थारू, दिदी रीमा डगौरा थारू, बहिनी पवित्रा डगौरा थारू, साथी रीता कुमारी डगौरा थारू लगायत अरू सम्पूर्ण साथीहरूले उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ। दीपा थारूलाई सामुदायिक रेडियो टीकापुर एफएमको तर्फबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना। जन्मदिनको शुभकामनापछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मेक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:05 बजे समानताका स्वरहरू, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा

0: सामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
3: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
2: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
3: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टीकापुर कैलाली।
4: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टीकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टीकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
3: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: बिटल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उनका संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 98 48 42 73 59।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmctikapur@gmail.com।
11: घ घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
12: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
11: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
12: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
11: अब त म ढुक्क।
13: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
12: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी टिकापुर कैलाली।

0: भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता सम्बन्धीको जानकारी, जानकी गाउँपालिकाको सोवर्णपुरमा निर्माण भएको स्मार्ट शौचालय उद्घाटन सम्बन्धीको जानकारी र जनावास प्रस्तुत गर्दैछौ। कार्यक्रमकै शुरूमा जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता भएको छ। विपद पूर्व तयारी सम्बन्धी मनोरञ्जनात्मक तरिकाबाट विपद सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ। नृत्य प्रतियोगिता मा विपद व्यवस्थापन, पूर्व तयारी, पूर्व सूचना, सुरक्षित स्थान सम्बन्धी गीत रचना गरेर विद्यार्थीले मौलिक नृत्य प्रस्तुत गरेका छनृ।

0: सबैलाई बाढी पहिरो आछ जोगिनु छ सबैलाई ए मौसमको जानकारी राखौ राखौ मौसम विज्ञानमा
1: मौसमको

Mm-hmm.

Thank you.

Thank you.

Napa.

Thank you.

0: प्रतियोगितामा महेन्द्र शिशु माध्यमिक विद्यालय धर्मापुर प्रथम, भिरकुटी माध्यमिक विद्यालय सोवर्णपुर द्वितीय, जनता माध्यमिक विद्यालय कञ्चनपुर तृतीय र बालचती माध्यमिक विद्यालय जगतपुर सान्त्वना भएको छ। मौलिक नृत्य प्रतियोगितामा जानकी गाउँपालिकाभित्रका 8 विद्यालयका विद्यार्थी सहभागी रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपदबाट जोगिन पूर्व अनुमान सम्बन्धी सूचनाले राम्रो काम गरिरहेको, पूर्व तयारीमा लगानी गर्दा प्रतिकारमा लगानी गर्न नपर्ने बताउनुभयो।
1: यो जानकी गाउँपालिकाको हकमा जुन खालको विपदको सूचनाहरू तपाईँहरूले पाउनुहुन्छ त्यो एलइसीको हाम्रो फेसबुक पेज छ, वेबसाइटमा हामीले डीएचएमको सूचनालाई त्यसरी अपडेट गरेर त्यो खालको सूचना जारी गर्छौं र हाम्रो तयारी चाहिँ कस्तो छ भन्ने हो। हिजोका दिनमा तपाईँ हामीसित सूचनाको माध्यम त्यति धेरै थिएनन्, रेडियो नेपाल थियो। तपाईँ हाम्रो यसका मान्छेहरूलाई धेरै कुरा थाहा छ, नयाँ पुस्तालाई त्यति धेरै थाहा छैन र रेडियो नेपालमा समाचार सकिसकेपछि भनिन्थ्यो अब मौसम सम्बन्धी समाचार सुन्नुहोस् भन्थ्यो, तर त्यो मौसम सम्बन्धी विवरण जुन समाचार मेसेजहरू आउँथ्यो पानी पर्छ भन्ने दिनमा चाहिँ घाम लाग्थ्यो, त्यो खालको रिलायबल सूचनाहरू थिएन। तर अहिले जुन खालको एकदम भरपर्दो सूचनाहरू छ तपाईँलाई थाहा छ, जुन खालको अब डिएचएमको सूचना आउँछ त्यसलाई हामीले रिले गर्छौँ र अहिले घाम लाग्छ भनेको दिन घाम लाग्ने गरिरहेको छ, पानी पर्छ भनेको दिन चाहिँ पानी पर्ने गरिरहेको छ। त्यही भएर यस्तो सूचनालाई तपाईँ हामीले राम्रोसित फलो गर्यौँ भने विपदको तयारी हामीले राम्रो गर्न सक्छौँ भन्ने हो। र यो तयारी किन जरुरी छ भन्ने पनि जान्न जरुरी छ र तपाईँ हामीले खर्च गर्छौँ तयारीमा, विपदको तयारीमा खर्च गर्छौँ, विश्वको रेकर्डमा के भन्ने गरिया छ भने तपाईँ हामीले विपदको तयारीमा 1 रुपियाँ खर्च गर्यो भने 7 रुपियाँ जोगिन्छ। त्यही भएर यो खालको अब तयारीमा हामी कसरी जुट्न सक्छौँ, के गर्न सक्छौँ भन्ने कुरामा चाहिँ सबैले सोच्न जरुरी छ भन्ने ढंगले हामीले यो कार्यक्रम गर्यौं।
0: जानकी गाउँपालिका वडा नम्बर 8 वडा अध्यक्ष तथा वन वातावरण समिति संयोजक तीर्थराज उपाध्यायले पूर्व सूचनाको व्यवस्था गर्दा ठूलो समस्या हुने भएकाले पूर्व सूचना लिन आग्रह गर्नुभयो।
2: सामाजिक सञ्जालमा झुटो विवरण पोस्ट गरेको भने म त्यसको जवाबदेही त छैन। मैले सामाजिक सञ्जालमा प्रस्तुत भएको एउटा अत्यन्त करुणामय देखे, यहाँ नानीहरू हुनुहुन्छ, 20 वर्षको 21 वर्षको नानीहरू हुनुहुन्छ, यहाँ दिदी बहिनीहरू सबै एउटा परिवारमा 20 वर्षकी एउटा नानी बची छन्, तिनको एउटा भाइ 7 वर्षको बचे छ, अत्यन्त गहन छ, अत्यन्त भावुक छ। ती 20 वर्षका नानीले भनेछन् म त दिदी हुँ तर म आजदेखि भाइको आमाको भूमिका निर्वाह गरेर म चाहिँ यसको पालन पोषण गर्छु भनेर उनले भनेको कुराहरू सुन्दा मनमा कस्तो लाग्ला। सबै परिवारका मान्छेहरू समाप्त भइसके, मात्र एउटा 20 वर्षकी दिदी 7 वर्षको भाइ बचेको अवस्थामा घर छैन, घरका परिवार छैनन्। ती नानीले भनिन् म दिदीको भूमिकामा होइन, अब चाहिँ आमाको भूमिकामा रहेर यो भाइलाई पालन पोषण गर्नेछु भनिरहनको अवस्था कस्तो भयो होला, कति पीड़ा भयो होला। त्यसो भएको हुँदा यसरी चाहिँ यस्ता घटनाहरू घट्छन्, यस्तो पीड़ा हुन्छ, नजिकै र आफूलाई परेको सन्दर्भमा सबैलाई पीड़ा हुन्छ। यसै घटनामा एउटा कुरा छ, आफ्नो प्राणी भन्दाहरूको प्यारो हुँदो रहन्छ। यहाँले सुन्नुभएको होला त्यो ठाउँमा बस चलिरहेको थियो, श्रीमान श्रीमती एउटै बसमा सवार थिए, श्रीमान बसबाट फुत्त फुङ हालेर बाहिर उम्किनु भयो तर चाहिँ श्रीमती बगेर गए, तर सती जान सकेनन् श्रीमान, सँगै जान सकेनन् श्रीमान, मात्रै बस्नुभयो। श्रीमती आफ्नै आँखा अगाडि बाढीले बगाएर लगेको त्यो दृश्य, त्यो करुणामय दृश्य, दर्दनाक त्यो अवस्थामा त्यो पुरुषको पनि कस्तो भयो। त्यसो भएको होला हामी भुक्तभोगी छौँ, हाम्रो नेपालमा हामीले सुनेर भुक्तभोगी छौँ, रसुवाका रसुवा भयो, धार्मिक भयो, लगायतका विभिन्न ठाउँमा जहाँ त्यस्तो घटना घट्यो त्यहाँको जनजीवन कस्तो होला, त्यहाँका मान्छेहरूको अवस्था कस्तो होला र ती पीड़ित परिवारको समस्या के होला भन्ने कुरातिर पनि नजर लाउनु पर्छ। किनभनेदेखि यसो यस्ता यस्ता घटना गर्छन्, त्यसैले हामीले विपदलाई सानो सम्झिनु हुँदैन। थोरै त्यहाँ पनि के भइदियो भने सधैँभरि आउने बाढी अलि तल तल नदीको किनारसम्म कति मिटरसम्म आउँथ्यो त्यहाँसम्म आउँथ्यो, त्यो दिनको बाढी चाहिँ कसैले नपत्याउने गरी गयो र बाढी आउँछ भनेर हल्ला गरिरहँदा पनि मान्छेले पत्याएनन्, त्यस्तो किसिमको सिर्जना भयो।
0: सूचनाको व्यवस्था गर्दा समस्या हुने भएकाले समयमा सूचना लिन र गाउँपालिकाको फेसबुक पेजमा गएर सूचना हेर्न र लिन सक्ने वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसीले जानकारी दिनुभयो।
3: अब यो मनसून बहिर्गमनको बेला पनि छ, थुप्रै किसान अहिले यो धान खेती भित्र्याउने बेला पनि हो, अस्ति भर्खरै भारीदेखि अति भारी वर्षा हुने भनेको छ, तत्पश्चात पनि यहाँ निशान
1: ज्यूहरू अहिले धान काट्नमा व्यस्त हुनुहुन्छ र खासै अहिले योभन्दा पहिलाको जस्तो जसरी अति भारीदेखि भारी वर्षा भन्ने छ त्यो अहिले हाम्रो नेपाल मौसम विज्ञान विभागका अनुसार त्यस्तो मौसम अथवा वर्षा नहुने भन्ने पूर्वानुमान छ ठ्याक्कै यो हुन्छ भन्ने त पूर्वानुमान छ तर यो बहिर्गमन हुने बेला कहीँ कतै थोर थोरै पानी पनि पर्न सक्छ यो यहाँ हामी अभिभावकज्यूहरूलाई पनि देखेका कारणले मैले थोरै यहाँहरूलाई जानकारीका लागि र हामीले प्रत्येक दिनको मौसमसँग सम्बन्धित पूर्व सूचनाहरू हाम्रो जानेकी गाउँपालिकाको वेबसाइट मार्फत हाम्रो एनडीओसीको फेसबुक पेज मार्फत पनि सार्वजनिक गरिराखेका हुन्छौँ यहाँहरूले उक्त फेसबुक पेज अथवा साइटहरू भिजिट गर्नुभयो हेर्नुभयो भने पनि यहाँहरूलाई धेरै कुराहरू जानकारी हुनेछ।
0: महेन्द्र शिशु माध्यमिक विद्यालयका प्रधान अध्यापक दिल्लीराज विष्टले कार्यक्रममा आएका अतिथिहरूलाई स्वागत गर्दै पढ़ाईसँगै जीवनमा चौतर्फी विकासका लागि अन्य कुरा वा विपद सम्बन्धीका कुरा सिक्न आवश्यक रहेको बताउनुभयो।
4: त्यसमा पढेर पनि केही हुँदैन भन्नुभन्दा पनि हामीले ज्ञानको अतिरिक्त हाम्रो जीवनमा चाहिने चौतर्फी विकासका लागि यस्ता विपद सम्बन्धी अथवा अन्य सम्पूर्ण ज्ञानहरूको हामीलाई अति नै आवश्यक पर्छ। यो कुरालाई मध्यनजर गरे यस जानकी गाउँपालिकाले यस पालिकाभित्रमा विपदका घटनाहरू नघटुन् र विपद आइहाल्यो भने सम्पूर्ण अभिभावक विद्यार्थीहरूमा पूर्व तयारी नै गरून् र विपदमा नपरून् भन्नका लागि यो कार्यक्रम सञ्चालन गर्नुभएकोमा यो कार्यक्रम प्रति म एकदम उच्च सम्मान गर्दै हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
0: प्रतियोगितामा केही नियमहरू पनि प्रस्तुत गरिएको थियो। प्रतियोगितामा लागू हुने नियमहरू प्रस्तुत गर्दै जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी
5: नृत्य प्रतियोगितालाई व्यवस्थित वैज्ञानिक र ट्रान्सपेरेन्ट पारदर्शी बनाउनको लागि केही मापदण्डहरू रहेका छन् मापदण्डहरूको बारेमा म हजुरलाई जानकारी गराउन चाहन्छु। यो टोटल 25 पूर्णाङ्कको रहेको छ नृत्य प्रतियोगिता 25 पूर्णाङ्कको रहेको छ जसमा चाहिँ मौलिक भाषा सहित तथा विपद पूर्व कार्यसँग सम्बन्धित विषयवस्तुमा 5 अङ्क गीत नृत्यको मौलिकता सृजनशीलता र सांस्कृतिक पहिचानमा 5 नम्बर स्वर ताल लय नृत्य कौशल 5 नम्बर हावभाव तथा अभिव्यक्ति क्षमता 4 नम्बर मञ्च प्रस्तुति आत्मविश्वास तथा समन्वयमा 3 नम्बर पोसाक प्रस्तुति शैली र समग्र प्रभावमा 3 नम्बर गरेर जम्मा पूर्णाङ्क 25 पूर्णाङ्क रहेको छ। 25 पूर्णाङ्कको 3 निर्णयहरूले निर्णय अङ्क प्रदान गरिसकेपछि त्यसलाई औसतमा निकालेर औसतमा आएको अङ्कको लागि चाहिँ प्राथमिकरण गरेर जुन टिमको जुन विद्यालयको अङ्क बढिआल्छ
0: प्रतियोगिताको निर्णायकमा सहकारी पर्यटन उद्यम विकास शाखा प्रमुख सन्तलाल कठरिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी र नृत्य प्रशिक्षक सञ्जीव कठरिया रहनु भएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई रू 6,500 द्वितीय हुनेलाई 5,000 तृतीय हुनेलाई 3,500 र सान्त्वना हुनेलाई 1,500 नगद र प्रमाणपत्र प्रदान गरिएको छ। प्रमाणपत्र सहभागी सबै विद्यालयलाई प्रदान गरिएको छ। कार्यक्रम गाउँपालिकाको आयोजना विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकारी तथा सहयोगमा भएको हो। अब भने कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 3 को सुवर्णपुरमा निर्माण भएको स्मार्ट शौचालय उद्घाटन सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। सुनौ सहकर्मी आकाश चौधरीबाट।
6: जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मानिस स्वस्थ रहनको लागि सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ। जानकी गाउँपालिका वडा नम्बर 3 मा निर्माण भएको स्मार्ट शौचालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
7: अब हाम्रो देशमा यसो देखिन्छ अब तपाईँ हामीलाई त्यति धेरै सरसफाई मतलब छैन तर विदेशमा चाहिँ सबभन्दा धेरै प्रायोरिटी कसलाई दिन्छ सरसफाईलाई दिन्छ र जहाँ चाहिँ सरसफाई एकदम धेरै छ त्यहाँको मान्छेको आयु चाहिँ लामो रहेछ त्यही भएर अब सरसफाईलाई महत्वपूर्ण उसमा चाहिँ राख्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ।
6: उहाँले सार्वजनिक ठाउँमा सार्वजनिक शौचालयको आवश्यक भएकोले पालिकाले स्मार्ट शौचालय निर्माणको लागि पहल गरेको बताउनुभयो।
7: अहिले पब्लिक टोयलेटको कुरा गरिराख्दा हाम्रो जानकीमा जुन खालको यो संरचना बनाएको छ यस्तो संरचना अरू ठाउँमा पनि होला र हामी यसो सहर बजारतिर जाँदा तपाईँ हामीलाई अब यसो दिशा पिसाब लाग्यो भने टोयलेट खोज्छौँ तर अब यथेष्ट मात्रामा त्यो खालको पब्लिक टोयलेटहरू छ कि छैन भन्ने कुरा चाहिँ जरुरी लाग्छ र विदेशमा चाहिँ प्रत्येक किलोमिटरको दूरीमा त्यो खालको संरचनाहरू बनाउँदो रहेछ किनभने सरसफाई महत्वपूर्ण हो भन्ने कुरामा चाहिँ उनीहरू त्यो खालको सचेतना छ र हाम्रो देशमा पनि यो खालको हुनुपर्छ भन्ने तपाईँ हाम्रो पनि मान्यता र अहिले जुन खालको हामीले यो पब्लिक टोयलेटको कुरा गर्यौँ यो चाहिँ तपाईँ हाम्रो मात्रै चासो होइन जति यहाँ उपस्थित भएको छौँ त्यति जनाको मात्रै चासो होइन र यो पब्लिक टोयलेट बनाइरहँदाखेरि जुन खालको अब्स्ट्याकलहरू आए त्यसमा चाहिँ सिङ्गो कम्युनिटी लाग्यो कि त्यही भएर आवश्यक छ बनाउनु पर्छ भन्ने सबैले फिल गरेर यो बनाएको छ।
6: जानकी गाउँपालिका वडा नम्बर 9 वडा अध्यक्ष खकेन्द्र भण्डारीले यो खेलकुद स्थलमा पालिकाको पालिका स्तरीय खेलकुद हुँदा शौचालयको समस्या हुने भएकाले शौचालय निर्माणका लागि आफूले जोड़ दिएको बताउनुभयो।
8: हामीले देखेका थियौं विगतमा जानकी गाउँपालिकाले खेलकुद गरिरहँदा हामी प्लास्टिकका शौचालयहरू बनाउँथ्यौं र धेरै गाह्रो थियो र हामी मलाई लामो समयसम्म जनप्रतिनिधि भएको कारणले गर्दा पनि हामी भन्ने पनि गर्थ्यौं र यो अवस्थाबाट हामी कहिले पार पाउँछौ भनेर हामीले साँच्चै जानकी गाउँपालिकाले अब आफूले खेलकुद गराइरहँदा त्योबाट त्यो समस्याबाट पार पाएको छ र त्यो मान्यमा हामी सबैलाई म बधाई भन्न चाहन्छु।
6: वडा नम्बर 4 वडा अध्यक्ष दिपेन्द्र कठरियाले सार्वजनिक शौचालय बन्नु राम्रो काम भएको बताउनुभयो।
9: यो भवन बन्ने एकदम राम्रो हो। हाम्रो पालिका स्तरीय खेलकुद यही हुन्छ प्रत्येक वर्ष र टोयलेटको आवश्यकता पर्छ र चेन्जिङ रूमको पनि आवश्यकता पर्छ। उता घरमा गाउँमा जानुपर्छ अनि यहाँ जंगलमा टोयलेट बनाउनु पर्छ, त्यो एकदम सुविधा भएको छ।
6: जानकी गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष सुरेश चौधरीले शौचालय निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो।
10: यो चुनौतीलाई चाहिँ जसरी पनि यो टोयलेट बनाउनु पर्छ र यो चुनौतीको बावजुद पनि यो टोयलेट खड़ा हुनुपर्छ भनेर यहाँको जुन पब्लिकले साथ दिनुभयो त्यसका लागि हामी म आफ्नो व्यक्तिगत तर्फबाट र जुन यो गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु। त्यसै गरी यहाँको वर्गरहरूको पनि त्यत्तिकै भूमिका रहेको छ यो टोयलेट बनाउन। त्यसै गरी राजनीतिक दलका प्रतिनिधि, यहाँका बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण जनप्रतिनिधिहरूले आफूले चाहिँ आफ्नो काम छोडेर पनि रात दिन खटेर यो टोयलेट चाहिँ बनाउनु पर्छ भनेर उहाँहरू लाग्नुभयो र आज हामीले यो टोयलेट बनाउन सफल भएका छौँ।
6: कार्यपालिका सदस्य इन्द्र सोपले शौचालय निर्माणमा शुरूमा समस्या भए पनि यहाँका नागरिक खेल खेल्ने बालबालिकालाई सजिलो हुने भएकोले आफूहरूले निर्माणको लागि पहल गरेको बताउनुभयो।
11: अनि यो खाने पानी बन्दै गर्दा चाहिँ हाम्रो वाडा अध्यक्ष ज्यूले 6 लाएर हामीलाई पालो लगाउनु भएको थियो के 6 वाडा सदस्य नि आफ्नो पालोमा आउनुहुन्थ्यो, हामी पनि आफ्नो पालामा आउँथ्यौँ पालो पालो गरेर पुसा म्याडममा आयौँ त्यो। अनि वनको कस्तो हुँदो रहेछ अलि छुट्टै नियम हुँदो रहेछ, बुझ्नै गाह्रो के गरे मुद्दा हालिदिने के गरिदिने भयो। अनि एक दिन आए, दुई दिन आए, तीन दिन आए, अर्को दिन आए, एक दिन एकैछिन आए गए, किनभने म चर्चमा जाने हुँदाखेरि हतार भयो त्यहाँ गइहाले। त्यसपछि फेरि आयौँ, आउँदाखेरि वाडा अध्यक्षको कहाँ काम थियो म आएँ, म मात्रै थिएँ कि क्या त्यतिखेर सब हुनुहुन्थ्यो। अनि वनका यति धेरै 8-9 आए अनि आउँदै गर्दा अब के भयो म त के भने जे होला होला, अब कार्यपालिका सदस्य नि किन डराउने, म प्रतिनिधि मान्छे भनेर आएँ। त्यहाँबाट त उल्टो सिधो के बोल्न लाग्छौँ, तपाईँहरूलाई मुद्दा हाल्छु, पालिकालाई मुद्दा हाल्छु, वाडालाई के भन्न लाग्नुभयो। मैले भने मुद्दा हाल्नु नि त, मुद्दा हाल्ने भए हाल्नु, मुद्दाको लागि हामी डराउँदैन, यो हाम्रो व्यक्तिगत स्वार्थको लागि पनि होइन, यो एकदेखि 9 वाडाको लागि सबै विद्यार्थीहरूको लागि चेन्जिङ रूम अब यो बाथरूमहरूको लागि समस्या हुँदाखेरि हामीले यो पहल गरे हौ, विश्व ब्याङ्कबाट आएको योजना नजाओस् भनेर हाम्रो वाडामा हाम्रो पालिकामा आओस् भनेर विशेष त हाम्रो वाडामा छ, झन् खुसीको कुरा छ।
6: हजारी खाने पानीका अध्यक्ष लाल बहादुर थापाले सार्वजनिक शौचालयको निर्माणसँगै यस ठाउँमा सार्वजनिक हल भएको भए कार्यक्रममा सहयोग पुग्ने बताउनुभयो।
12: व्यवस्थापन चुनौतीको कुरा चाहिँ हो, अब मेरो यसो अन्तरालो यसो चाहिँ यहाँ एउटा उहाँ साथीहरूले भने जस्तै एउटा सामूहिक हल एउटा आवश्यक छ, सार्वजनिक सभा हल जस्तो आवश्यकता छ कार्यक्रम भइरहने।
6: भर्खर किशोर कुमार चौधरीले आफ्नो गाउँमा शौचालय बनाएकोमा धन्यवाद दिँदै संरक्षणमा चुनौती रहेको बताउनुभयो।
13: जहाँसम्म अब यो शौचालय त बन्यो तर यसमा अब प्रमुख चुनौती भनेको यसलाई संरक्षण गर्नु छ। अब यो जंगलको एरिया हो, हाम्रो यहाँ समाजमा केटाहरू विभिन्न खालका कोही यहाँ खाएर गाँजा चरस खाने पनि होलान्, कोही के गर्ने आउलान्, अब यहाँ सबभन्दा चुनौती नै अहिले त्यही छ। अब यहाँ रेखदेख भएन भने अब त्यस्ता उत्सृङ्खल केटाहरू कोही झ्याल फुटाएर भित्र जानु पनि सम्भावना छ, कोही यहाँ दिनभरि बसेर दारू खाएर पल्टिदिने स्थिति पनि छ। त्यसको लागि सबभन्दा चुनौतीपूर्ण एरिया पनि हो यो एक हिसाबले।
6: सार्वजनिक शौचालय निर्माण भएपछि स्थानीय नागरिक पनि खुसी भएका छन्।
14: सबभन्दा ठुलो कुरा त सम्पत्ति जोडिनु भनेको ठुलो कुरा हो, हाम्रो 3 वडाको एउटा सम्पत्ति जोडियो, मजा लागल शौचालय बनल त हाम्रो स्कुलके फेर सब विद्यार्थीके मजा हुइलास। पहिले त बनुवा मन जाइत रहे, वहाँ सब कोनो कोन के डर गाँव मन जाइत रहे, दिशा पिसाब करे तपर बतेल फेन लागत रहे, लड़कन के खेलना खेलकूद फेन हटार हुई रहे,
15: अब यहाँ बनल तो मजा हुई
16: मजा तो हुई सफाई करी बनैली
17: हमारे खेलकूद विद्यार्थी लड़का के सबसे समस्या तो टॉयलेट हुँदैन कपड़ा फेंकना वन में मजा आए थे घर घर गांव में डेरा ढेके अनेक पठा में वहां जाके दुर्गा फेर टॉयलेट जाए अनेक टॉयलेट जाए फोहर के भी फेंके रिसाइड करना रहे बहुत पहल कई जिला किया
6: खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना का टोली प्रमुख जयराज पन्त लगायतले जानकी गाउँपालिकाले योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउँदै आयोजनाबाट सहयोग रहने बताउनुभयो।
18: अहिले पनि अवस्था हेर्दाखेरि निर्माण त भयो भत्तीकुममा निर्माण सम्पन्न भयो तर यसमा अझै पनि यसलाई सञ्चालन कसरी गर्ने भन्ने चाहिँ चुनौतीपूर्ण नै छ। यो सबैले सोच्नुपर्ने कुरा नै छ खास गरेर गाउँपालिका र वडाले यसलाई अलि विशेष रूपमा चाहिँ यसको बारेमा केही कार्ययोजना बनाउनु पर्नेछ। त्यसमा हामी एमएसटीको तर्फबाट हामी पनि सहयोग गरौंला। मुख्यत यो आयोजना चल्नु पर्यो।
6: अञ्जु बैठले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन अनिल कुमार कुस्मीले गर्नुभएको थियो। जानकी गाउँपालिका वडा नम्बर 3 र 8 पालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ। शौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत 1,56,99,756 रूपियाँको लागतमा निर्माण भएका हुन्।
0: कार्यक्रममा पालो अब जनावजको जानकी गाउँपालिकाको धर्मापुरमा पूर्व अनुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता भएको छ। आजको जनावजमा यसै विषयमा केही शिक्षक र विद्यार्थीलाई यो कार्यक्रम कतिको महत्वपूर्ण छ भनी सोधेका छौ।
19: मेरो नाम प्रतिभा भुल, महेन्द्र शिशु माध्यमिक विद्यालय। राम्रो छ, बाढी पहिरो जस्तो भएपछि अब सचेतको लागि राम्रो छ एकदम। बाढी पहिरो आएपछि सबैजना सचेत हुनु होला अनि भुइँचालोहरू आएपछि खुल्ला ठाउँमा
20: म हेमन्त रेग्मी, महेन्द्र शिशु माध्यमिक विद्यालयको शिक्षक। यो कार्यक्रम महत्वपूर्णै छ किनभने अब यो एक त विषयवस्तुका कारणले पनि महत्वपूर्ण छ। अहिले मान्छे यो विपदका कारणले धेरै जोखिममा भएका अवस्था भएका हुनाले पनि त्यसलाई सचेतनामूलक विषयवस्तु समेटे हुनाले त्यो महत्वपूर्ण छ। र अर्को कुरो यसले सृजनात्मकता पनि बोकेको छ। पहिला मान्छे यो गीतहरू विभिन्न रेकर्डेड गीतहरूमा गाउने नृत्य प्रतियोगिताहरू हामीले हेरिराखेका थियौँ। यहाँ अहिले चाहिँ बालबालिकाहरूले आफै गीत रचना गरेर आफै गाएर अनि त्यसैमा आफै नाचे हुनाले यो सर्वाङ्गीण पक्षको विकास गर्नका लागि यो महत्वपूर्ण जस्तो लाग्छ मलाई।
21: मेरो नाम रोशन बहादुर चन्द, म श्री महेन्द्र शिशु मावि धर्मपुरको शिक्षक। यो कार्यक्रम महत्वपूर्ण त महत्वपूर्णै छ तर यसमा अझ यो सहभागिता बढायो भने झन् राम्रो हुन्थ्यो जस्तो लाग्दैछ मलाई। अरू विद्यालयका जस्तै आधारभूतलाई पनि गर्नुपर्ने यहाँ, अरू प्राविहरूलाई पनि गर्नुपर्ने यहाँ सहभागिता। सकेसम्म विद्यार्थीहरूलाई पनि सबै स्कुलका तिनलाई पनि यहाँ सहभागिता गरायो भनेपछि उनीहरूले पनि सिक्ने मौका पाउँथे। र अर्को राम्रो पक्ष मलाई हाम्रो एउटा राम्रो कन्सेप्ट के आयो भनेपछि यहाँ जुन यो आफै गीत सिर्जना गर्ने आफै यो नृत्य देखाउने यो कुनै कहीँबाट यो सिकेर या कहीँबाट त्यो कपी गरे जस्तो छैन, एकदम राम्रो छ। यो कार्यक्रम अझै हुनु पाए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
22: नमस्कार, म टीकाराम चौधरी, महेन्द्र शिशु माविको शिक्षक। समग्रमा भन्नुपर्दा अत्यन्तै महत्वपूर्ण रोचक पनि छ र यसमा विशेष कुरा भनेको यसमा मौलिकता झल्किएको छ। कुनै चाहिँ हामीले कुनै एआई प्रयोग नगरिकन कुनै चाहिँ यसो रेडिमेड सङ्गमा नभए विद्यार्थीहरूले आफै सिर्जना गरेर जो यो मौलिकता प्रदर्शन गरिरहेका छन् यो अत्यन्तै सराहनीय कुरो हो र यो सदैव हुनुपर्छ। एकचोटि भएर मात्र भएन, वर्षेनी यो गाउँपालिकाले यसरी चाहिँ आयोजना गर्दै गरेकोमा झन् अझ राम्रो हुने थियो।
23: नमस्कार, मेरो नाम किरण ओखेडा, म महेन्द्र शिशु माविको शिक्षक। यसले गर्दाखेरि विद्यार्थीको आफ्नो मौलिक संस्कृतिमा विपदबाट कसरी बच्ने भन्ने सिक्ने अवसर पाए, आफ्नो कला संस्कृति देखाउन पाए। यसको अझै यो कन्टिन्युटी गरिदिए अझै राम्रो हुने हो र समय पनि अब यो हाम्रो नेपालमा चाहिँ विशेष गरी बर्खायाममा चाहिँ बढी चाहिँ हुने हुनाले योभन्दा अगाडि बर्खायाम सुरु हुँदा अगाडि चाहिँ यस्ता कार्यहरू वर्षेनी गरिदियो भने यसले चाहिँ विद्यार्थी मार्फत अभिभावक

0: तर विद्यालयमा अलि टाइम भनौँ न समय अलि दुई चार एक हप्ताको टाइम दिएको अझ राम्रो हुने थियो र यसको तयारीको लागि सबैजना सचेत रहौँ भन्नको लागि भनिएको मलाई महत्वपूर्ण नै लाग्छ।
1: नमस्कार, म नाम गरिमा चौधरी हो। मैदान्ती गाउँपालिका वार्ड नम्बर 3 सुवर्णपुरमा बैठु। म विद्यालयको नाम श्री भिरकुटी माध्यमिक विद्यालय हो। मै कक्षा 10 पढ्छु। यी कार्यक्रम धारणमा मि बहुत मजा लागल बा, काहेकि जौन सूचना हाम्रो मोबाइलमा देना से थे हाम्रे जौन हाम्रे गाके हाम्रे अपन कला संस्कृति देखा के करले से और जे थे और जिज्ञासा करी मोरकन आशा बा।
2: म नाम शीतल कथरे थारू हो। म चाहिँ जानकी गाउँपालिका वार्ड नम्बर 3 नयाँ लाइकपुर सुबिमा बैठु। मै चाहिँ श्री भिरकुटी स्कुल माध्यमिक विद्यालयमा पढ्छु, कक्षा 10 पढ्छु। मजा हो हमार विपद आइन से पहिले सूचना पाइना हमारी यही कार्यक्रम से सूचना पाप हमारे सूचना ले
1: मोबाइल में देखा नहीं से गप हमारे कार के देखा फोन और जिज्ञासा भी हम ली
2: अपन बनाए ली गीत बना के दिखाई दी तब हमारे प्रभाव करे।
3: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्राचार गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टीकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772।
5: स्वास्थ्यका लागि पानी।
6: के तपाईलाई थाहा छ
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
6: हो र
7: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ
6: विस्तारै गर्दा हुँदैन
7: हुँदैन टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
7: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 र 31 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
3: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
1: अनि दिदी, तर कहाँ किन्ने?
3: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
1: त्यहाँ के छ र त्यस्तो?
3: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
1: ओहो, त्यसो भए यसपालिको दशैंमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ। NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पुजिआर मेडिकल भएको घर। संचालक गणेश साहू। फोन नम्बर 98 22 83 10 54।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।
4: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
5: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
5: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै नजाऊ है।
5: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। सञ्चालक छतराज उपाध्याय। सम्पर्क नम्बर 98-66-27-27-99।
7: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
7: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
7: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
7: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको प्रत्येक शनिबार
7: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
7: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, प्यारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
7: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
7: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
7: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
3: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
2: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
3: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
1: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 98484-33456।
4: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164600204।
7: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना उनीना पट्टा नि पैना त
8: अरे गहना बनाइना त हो दुकान खोज्दै खोज्दै परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
7: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएका अंश के कत्रा सुघर बनाएकन ल बाटी
8: ए ले ले ठिक है बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर। प्रोप्राइटर तेहरी सिंह सुनार।
7: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 98684141208 और 98486 39261।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो।
2: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
1: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: भारती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624703483।
2: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भन्दै सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दानी टमट्टाको C6P6131 नम्बरको मोटरसाइकलको बिल बुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दानी टमट्टाको फोन नम्बर 9824670109 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टिकापुर FM बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ।
2: ए सन्त्यकियामा, तर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल,
1: टिकापुर, कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 9870-10672। स्वास्थ्यका लागि पानी।
5: कामदार आवश्यकता सम्बन्धी सूचना।
6: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
5: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-97-0-39-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढिन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606641, मोबाइल नम्बर 98432386713।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
5: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98484963733 र 98518826।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075-76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083-84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083-84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: कफी रेडी।

0: हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको हितरी रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो।
6: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: लु खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
4: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अररो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्घ आपन भवन से सेवा देटी रहल सक्कु बेरम हेन जानकारी कराइटिए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजेसम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
7: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
5: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
5: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688 0008 र 98 25 67 77 72।
7: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
8: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcTikapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशनमा आजदेखि 15-17 शुरू हुँदै असोज 22 निर्वाचन। टीकापुरकी 12 वर्षीय मानवी साउत कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश। आज तराई पहाड़ र हिमालमा वर्षा तथा हिमपातको सम्भावना। र आगामी 16 मंगिरदेखि कर्णालीमा 10 राष्ट्रिय खेलकुद 32 खेलमा प्रतिस्पर्धा हुने। अब मध्याह्न खबर विस्तारमा। नेपाली कांग्रेसको आइतबारदेखि शुरू भएको 15 राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि 15-17 शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन अन्तर्गतको 15-17 पेश गर्ने प्रतिवेदन उप केन्द्रीय कार्य समितिमा छलफल भएपछि 15-17 शुरू गरिने जानकारी दिनुभयो। 15-17 सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। 15-17 7,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। सहभागीलाई 3 हलमा राखेर 15-17 भाग गराइनेछ। यस्तै कांग्रेस 15 महाधिवेशन केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज बेलुका 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू गर्न लागि जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 देखि 36 बजेसम्म मतदाता नामावली प्रकाशन उपर दावी विरोध, बेलुका 38 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि 20 गते बिहान 10 बजेदेखि 3 बजेसम्म उम्मेद्वारी मनोनयन, अपरान्ह 4:30 बजे अन्तिम नामावली प्रकाशन, अपरान्ह 4:30 देखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी असोज 22 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। मतदानका लागि भने राष्ट्रिय सभा गृह, खुला मंच र प्रज्ञा भवनमा तोकिएको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको असर छ। हाल देशका हिमाली तथा पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थान र बागमती तथा लुम्बिनी प्रदेशका 1-2 स्थान मा हल्का वर्षा भइरहेको छ। आज कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ। दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्याह्न खबरमा टीकापुरकी 12 वर्षीय मानवी साउत कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। यलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
5: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा।
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
5: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। अब बाँकी खबर। टिकापुरकी 12 वर्षीय मानवी साउत कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश गर्नुभएको छ। साउत 10 चरण पार गर्दै टप 10 पुग्नुभएको हो। रोयल डान्स स्टुडियो सुखरद्वारा आयोजित स्टारको फाइनल असोज 31 गते हुनेछ। साउत टिकापुर स्थित आरएमई स्कूलमा कक्षा 7 अध्ययनरत छात्रा हुनुहुन्छ। सानै उमेरदेखि नाच्न असाध्यै मन पराउने साउत विद्यालयको पर्थालामा पनि शरीर आफै हल्लिने र नाचो नाचो लाग्ने बताउनु भएको छ। हाल मानवी विभिन्न विद्यालयमा विद्यार्थी र आफन्तसँग भोट माग्दै आइरहनु भएको छ। बाजुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बुढीगंगा नगरपालिका 2 परिवहनका करिब 42 वर्षीय धनबहादुर केसीको विद्युतको पोलमा करेन्ट लागेर मृत्यु भएको हो। केसीलाई सोही ओडा स्थित परिवहन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आइतबार राति करिब 9:50 जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी बेस क्याम्प बलदेबाट प्रहरी सहायक हलदार रतन बहादुर साउदको कमाण्डमा 4 टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका 3 मजदूर मध्ये 2 मृत्यु भएको छ। अर्का पुरिएका 1 मजदूरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान करिब 7:30 समयमा काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक निरीक्षक फडिन्द्र परसाईले जानकारी दिनुभएको छ। पुरिएका मध्ये दुईजनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका तीनका वडा अध्यक्ष रमेश विक्रम शाहीले जानकारी दिनुभयो। चालक भद्र मल्लले चलाएको लु 1 क 3446 नम्बरको जेसीबीले बाटो स्तर उन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका मजदूर पुरिएका थिए। मध्याह खबरमा अरु खबर बाँकी नै छ। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
7: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: अब पुनः बाँकी खबर। कञ्चनपुरमा लागू औषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका 11 भुजेला क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका 18 बागवानी बस्ने 27 वर्षका आशुतोष सिन्हाललाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उहाँलाई हिजो चेक जाँच गर्दा सिन्हालले बोकेको रातो लेदरको झोलाभित्र लुकाई छिपाई राखिएको अवस्थामा फेनारगर 63 एम्पुल र जेसी 63 एम्पुल गरी जम्मा 126 एम्पुल लागू औषध बरामद गरिएको छ। उक्त लागू औषध सहित पक्राउ परेका सिन्हाललाई नियन्त्रणमा लिई कानून बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले जानकारी दिनुभयो। कर्णाली प्रदेशमा आगामी मंगिर 16 देखि 27 गतेसम्म 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। प्रतियोगितामा महिला तथा पुरूषका विभिन्न विधा सहित 32 खेल समावेश गरिने भएका छन्। प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनआरएनए सहित 11 टोलीका खेलाड़ी सहभागी हुनेछन्। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा समावेश गरिने खेल, प्रस्तावित खेल स्थल र तयारी बारे जानकारी गराइएको हो। राष्ट्रिय खेलकुद परिषद र कर्णाली प्रदेश खेलकुद विकास परिषदले प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको जनाएका कर्णालीका सामाजिक विकास मन्त्री जीत बहादुर मल्लले बताउनुभयो। प्रतियोगितामा करिब 6,500 खेलाड़ी सहभागी हुने अनुमान गरिएको छ। खेलाड़ीसँगै प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक तथा अन्य पदाधिकारीको समेत सहभागिता रहनेछ। प्रतियोगितामा एथलेटिक्स, कुस्ती, कबड्डी, ब्याडमिन्टन, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, आईटीएफ, टेक्वान्डो, शारीरिक सुगठन, क्रिकेट, टेबल टेनिस, फुटबल, बुद्धिचाल र ह्याण्डबल लगायतका खेल समावेश गरिएका छन्। त्यस्तै हकी, जुडो, ई स्पोर्ट, खोखो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइक्लिङ, टेक्वान्डो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्नास्टिक, भारोत्तोलन र सेपाका ताक्रो पनि प्रतियोगितामा समावेश गर्ने प्रस्ताव गरिएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशनमा आजदेखि बन्द सत्र शुरू हुँदै असोज 22 निर्वाचन। टिकापुरकी 22 वर्षीय मानवी साउत कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश। आज तराई पहाड़ र हिमालमा वर्षा तथा हिमपातको सम्भावना। र आगामी 16 मंगिरदेखि कर्णालीमा 10 राष्ट्रिय खेलकुद 32 खेलमा प्रतिस्पर्धा हुने। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै

0: सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाला छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्त भित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083-84 मात्र वार्षिक व्यवसाय कर लिए व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083-84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्त भित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्त भित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्त भित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्त भित्र लेखा परीक्षण र पौष मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली। सञ्चालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811-67-38-87।
4: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दाने टमट्टाको 6-6-61-31 नम्बरको मोटरसाइकलको बिल बुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दाने टमट्टाको फोन नम्बर 9824-67-01-09 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ।
5: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि। सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: कफी रेडी।
4: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
3: आई लव द सेन्ट।
4: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
1: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानीहार, हार, मंगलसूत्र, चाकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
3: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
4: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल, टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844273359 र 9848423159। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै,

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848578।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 3 50 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: चर्पी भर्लो चेपे का चिन्ता आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाईकै दिही
2: फोन नम्बर कटा हो त
1: ली डायल गरी 97 6 20 20 300
2: हेलो आदित्य सेफ्टी ट्याङ्की सरसफाई
3: हो? हजुर हो।
2: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
1: अपनौ कन्थे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 6 20 20 300 98 656 92 026।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाई, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मशान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मशान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मशान्तभित्र लेखा परीक्षण र पौष मशान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर कैलाली।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
2: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दाने टमट्टाको 6631 नम्बरको मोटरसाइकलको बिलबुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दाने टमट्टाको फोन नम्बर 98247601009 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ। Thank you.

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: टीकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नभादौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ।
1: टीकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टीकापुर कैलाली।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
4: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।
5: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
6: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
7: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टीकापुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-2460-2532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-2460-2825।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू

0: प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811 67 38 87।

होन्डासँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
2: आई हो बड्डो, घर कहिया सिज्जैब? पाछसे शुरू करल मने घर सिज्जा सेकल?
3: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परे सान हो गिल बाटू, मिलबो मिलबो नी करत का कहीं ना हो का?
2: मिस्तरान बर्जन हो का घर हेरो ना, पटा सुगुर बनेला बाट, आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ता बनी हो ना, उट्र फे पटानी हुई, कि गुंगवा बुरो हो ना, कबू कहूँ रा घूमा जाए ता था पाए।
4: यूपीवीसी ब्रांड के मुआ का द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई लग मुआ का द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
3: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98 48 51 43 26।
5: ए भन्देखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिलाटेरस।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिलाटेरस।
4: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।
11: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
12: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
11: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
12: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
11: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
12: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान चाहिँ 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता सम्बन्धीको जानकारी, जानकी गाउँपालिकाको सोवर्णपुरमा निर्माण भएको स्मार्ट शौचालय उद्घाटन सम्बन्धीको जानकारी र जनावास प्रस्तुत गर्दैछौं। कार्यक्रमको शुरूमा जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता भएको छ। विपद पूर्व तयारी सम्बन्धी मनोरञ्जनात्मक तरिकाबाट विपद सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ। नृत्य प्रतियोगिता मा विपद व्यवस्थापन, पूर्व तयारी, पूर्व सूचना, सुरक्षित स्थान सम्बन्धी गीत रचना गरेर विद्यार्थीले मौलिक नृत्य प्रस्तुत गरेका छनृ।

来了。

0: सबैलाई बाढी पहिरो आछ जोगिनु छ सबैलाई ए मौसमको जानकारी राखौ मौसम विज्ञानमा
1: मौसमको

Thank you.

Awesome.

Thank you.

0: 谢谢。
1: Thank you.

0: प्रतियोगितामा महेन्द्र शिशु माध्यमिक विद्यालय धर्मापुर प्रथम, भिरकुटी माध्यमिक विद्यालय सोवनपुर द्वितीय, जनता माध्यमिक विद्यालय कञ्चनपुर तृतीय र बालज्योति माध्यमिक विद्यालय जगतपुर सान्त्वना भएको छ। मौलिक नृत्य प्रतियोगितामा जानकी गाउँपालिकाभित्रका 8 विद्यालयका विद्यार्थी सहभागी रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपदबाट जोगिन पूर्व अनुमान सम्बन्धी सूचनाले राम्रो काम गरिरहेको, पूर्व तयारीमा लगानी गर्दा प्रति कार्यमा लगानी गर्न नपर्ने बताउनुभयो।
1: यो जानकी गाउँपालिकाको हकमा जुन खालको विपदको सूचनाहरू तपाईँले पाउनुहुन्छ त्यो एलईओसीको हाम्रो फेसबुक पेज छ, वेबसाइटमा हामीले डीएचएमको सूचनालाई त्यसरी अपडेट गरेर त्यो खालको सूचना जारी गर्छौं र हाम्रो तयारी चाहिँ कस्तो छ भन्ने हो। हिजोका दिनमा तपाईँ हामीसित सूचनाको माध्यम त्यति धेरै थिएनन्, रेडियो नेपाल थियो, तपाईँ हाम्रो यसका मान्छेहरूलाई धेरै कुरा थाहा छ, नयाँ पुस्तालाई त्यति धेरै थाहा छैन र रेडियो नेपालमा समाचार सकिसकेपछि भनिन्थ्यो अब मौसम सम्बन्धी समाचार सुन्नुहोस् भन्थ्यो, तर त्यो मौसम सम्बन्धी विवरण जुन समाचार मेसेजहरू आउँथ्यो पानी पर्छ भन्ने दिनमा चाहिँ घाम लाग्थ्यो, त्यो खालको रिलायबल सूचनाहरू थिएन। तर अहिले जुन खालको एकदम भरपर्दो सूचनाहरू छ तपाईँलाई थाहा छ, जुन खालको अब डिएचएमको सूचना आउँछ त्यसलाई हामीले रिले गर्छौँ र अहिले घाम लाग्छ भनेको दिन घाम लाग्ने गरिरहेको छ, पानी पर्छ भनेको दिन चाहिँ पानी पर्ने गरिरहेको छ। त्यही भएर यस्तो सूचनालाई तपाईँ हामीले राम्रोसित फलो गर्यौँ भने विपदको तयारी हामीले राम्रो गर्न सक्छौँ भन्ने हो। र यो तयारी किन जरुरी छ भन्ने पनि जान्न जरुरी छ र तपाईँ हामीले खर्च गर्छौँ तयारीमा, विपदको तयारीमा खर्च गर्छौँ, विश्वको रेकर्डमा के भन्ने गरिरहेछ भने तपाईँ हामीले विपदको तयारीमा 1 रुपियाँ खर्च गर्यौँ भने 7 रुपियाँ जोगिन्छ। त्यही भएर यो खालको अब तयारीमा हामी कसरी जुट्न सक्छौँ, के गर्न सक्छौँ भन्ने कुरामा चाहिँ सबैले सोच्न जरुरी छ भन्ने ढंगले हामीले यो कार्यक्रम गर्यौँ।
0: जानकी गाउँपालिका वडा नम्बर 8 वडा अध्यक्ष तथा वन वातावरण समिति संयोजक तीर्थराज उपाध्यायले पूर्व सूचनाको व्यवस्था गर्दा ठूलो समस्या हुने भएकाले पूर्व सूचना लिन आग्रह गर्नुभयो।
2: सामाजिक सञ्जालमा झुटो विवरण पोस्ट गरेको भने म त्यसको जवाबदेही त छैन। मैले सामाजिक सञ्जालमा प्रस्तुत भएको एउटा अत्यन्त करुणामय देखे, यहाँ नानीहरू हुनुहुन्छ, 20 वर्षको 21 वर्षको नानीहरू हुनुहुन्छ, यहाँ दिदी बहिनीहरू सबै एउटा परिवारमा 20 वर्षकी एउटा नानी बच्ची छन्, तिनको एउटा भाइ 7 वर्षको बच्ची छ, अत्यन्त गहन छ, अत्यन्त भावुक छ। ती 20 वर्षका नानीले भनेछन् म त दिदी हुँ तर म आजदेखि भाइको आमाको भूमिका निर्वाह गरेर म चाहिँ यसको पालन पोषण गर्छु भनेर उनले भनेको कुराहरू सुन्दा मनमा कस्तो लाग्ला। सबै परिवारका मान्छेहरू समाप्त भइसके, मात्र एउटा 20 वर्षकी दिदी 7 वर्षको भाइ बचेको अवस्थामा घर छैन, घरका परिवार छैनन्। ती नानीले भनिन् म दिदीको भूमिकामा होइन, अब चाहिँ आमाको भूमिकामा रहेर यो भाइलाई पालन पोषण गर्नेछु भनिरहँदाको अवस्था कस्तो भयो होला, कति पीड़ा भयो होला। त्यसो भएको हुँदा यसरी चाहिँ यस्ता घटनाहरू घट्छन्, यस्तो पीड़ा हुन्छ, नजिकै र आफूलाई परेको सन्दर्भमा सबैलाई पीड़ा हुन्छ। यसै घटनामा एउटा कुरा छ, आफ्नो प्राणी भन्दाहरूको प्यारो हुँदो रहन्छ, यहाँले सुन्नुभएको होला, त्यो ठाउँमा बस चलिरहेको थियो, श्रीमान श्रीमती एउटै बसमा सवार थिए, श्रीमान बसबाट फुत्त फुङ हालेर बाहिर उम्किनुभयो तर चाहिँ श्रीमती बगेर गए, तर सती जान सकेनन् श्रीमान, सँगै जान सकेन, श्रीमान मात्रै बस्नुभयो, श्रीमती आफ्नै आँखा अगाडि बाढीले बगाएर लगेको त्यो दृश्य, त्यो करुणामय दृश्य, दर्दनाक त्यो अवस्था मा त्यो पुरुषको पनि कस्तो भयो। त्यसो भएको हुँदा हामी भुक्तभोगी छौँ, हाम्रो नेपालमा हामीले सुनेर भुक्तभोगी छौँ, रसुवाका रसुवा भयो, धार्जिङ भयो, लगायतका विभिन्न ठाउँमा जहाँ त्यस्तो घटना घट्यो त्यहाँको जनजीवन कस्तो होला, त्यहाँका मान्छेहरूको अवस्था कस्तो होला र ती पीड़ित परिवारको समस्या के होला भन्ने कुरातिर पनि नजर लाउनु पर्छ। किनभनेदेखि यसो यस्ता यस्ता घटना गर्छन्, त्यसैले हामीले विपदलाई सानो सम्झिनु हुँदैन, थोरै त्यहाँ पनि के भइदियो भने सधैँभरि आउने बाढी अलिक तल तल नदीको किनारसम्म कति मिटरसम्म आउँथ्यो त्यसम्म आउँथ्यो, त्यो दिनको बाढी चाहिँ कसैले नपत्याउने गरी गयो र बाढी आउँछ भनेर हल्ला गरिरहँदा पनि मान्छेले पत्याएन, त्यस्तो किसिमको सिर्जना भयो।
0: सूचनाको व्यवस्था गर्दा समस्या हुने भएकाले समयमा सूचना लिन र गाउँपालिकाको फेसबुक पेजमा गएर सूचना हेर्न र लिन सक्ने वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैशीले जानकारी दिनुभयो।
3: अब यो मनसून बहिर्गमनको बेला पनि छ, थुप्रै किसान अहिले यो धान खेती भित्र्याउने बेला पनि हो, अस्ति भर्खरै भारीदेखि अति भारी वर्षा हुने भनेको छ, तत्पश्चात पनि यहाँ किसान
1: साथीहरू अहिले ध्यान काट्नमा व्यस्त हुनुहुन्छ र खासै अहिले योभन्दा पहिलाको जस्तो जसरी अति भारीदेखि भारी वर्षा भन्ने छ त्यो अहिले हाम्रो नेपाल मौसम विज्ञान विभागका अनुसार त्यस्तो मौसम अथवा वर्षा नहुने भन्ने पूर्वानुमान छ। ठ्याक्कै यो हुन्छ भन्ने होइन, पूर्वानुमान छ। तर यो बहिर्गमन हुने बेला कहीँ कतै थोर थोरै पानी पनि पर्न सक्छ। यो यहाँ हामी अभिभावकज्यूहरूलाई पनि देखेका कारणले मैले थोरै यहाँहरूलाई जानकारीका लागि र हामीले प्रत्येक दिनको मौसमसँग सम्बन्धित पूर्व सूचनाहरू हाम्रो जानेकी गाउँपालिकाको वेबसाइट मार्फत हाम्रो एलइएलसीको फेसबुक पेज मार्फत पनि सार्वजनिक गरिराखेका हुन्छौँ। यहाँहरूले उक्त फेसबुक पेज अथवा साइटहरू भिजिट गर्नुभयो हेर्नुभयो भने पनि यहाँहरूलाई धेरै कुराहरू जानकारी हुनेछ।
0: महेन्द्र शिशु माध्यमिक विद्यालयका प्रधान अध्यापक दिल्लीराज विष्टले कार्यक्रममा आएका अतिथिहरूलाई स्वागत गर्दै पढ़ाईसँगै जीवनमा चौतर्फी विकासका लागि अन्य कुरा वा विपद सम्बन्धीका कुरा सिक्न आवश्यक रहेको बताउनुभयो।
4: त्यसमा पढेर पनि केही हुँदैन भन्नुभन्दा पनि हामीले ज्ञानको अतिरिक्त हाम्रो जीवनमा चाहिने चौतर्फी विकासका लागि यस्ता विपद सम्बन्धी अथवा अन्य सम्पूर्ण ज्ञानहरूको हामीलाई अति नै आवश्यक पर्छ। यो कुरालाई मध्यनजर गरे यस जानकी गाउँपालिकाले यस पालिकाभित्रमा विपदका घटनाहरू नघटुन् वा विपद आइहाल्यो भने सम्पूर्ण अभिभावक विद्यार्थीहरूमा पूर्व तयारी नै गरून् र विपदमा नपरून् भन्नका लागि यो कार्यक्रम सञ्चालन गर्नुभएकोमा यो कार्यक्रम प्रति म एकदम उच्च सम्मान गर्दै हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
0: प्रतियोगितामा केही नियमहरू पनि प्रस्तुत गरिएको थियो। प्रतियोगितामा लागू हुने नियमहरू प्रस्तुत गर्दै जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी
5: लिफ्ट प्रतियोगितालाई व्यवस्थित वैज्ञानिक र ट्रान्सपेरेन्ट पारदर्शी बनाउनको लागि केही मापदण्डहरू रहेका छन्। यी मापदण्डहरूको बारेमा म हजुरलाई जानकारी गराउन चाहन्छु। यो टोटल 25 पूर्णाङ्कको रहेको छ, लिफ्ट प्रतियोगिता 25 पूर्णाङ्कको रहेको छ, जसमा चाहिँ मौलिक भाषा सहित तथा विपद पूर्व कार्यसँग सम्बन्धित विषयवस्तुमा 5 अङ्क, गीत नृत्यको मौलिकता सृजनशीलता र सांस्कृतिक पहिचानमा 5 नम्बर, स्वर ताल लय नृत्य कौशल 5 नम्बर, हावभाव तथा अभिव्यक्ति क्षमता 4 नम्बर, मञ्च प्रस्तुति आत्मविश्वास तथा समन्वयमा 3 नम्बर, पोशाक प्रस्तुति शैली र समग्र प्रभावमा 3 नम्बर गरेर जम्मा पूर्णाङ्क 25 पूर्णाङ्क रहेको छ। 25 पूर्णाङ्कको 3 निर्णयहरूले निर्णय अङ्क प्रदान गरिसकेपछि त्यसलाई औसतमा निकालेर औसतमा आएको अङ्कलाई चाहिँ प्राथमिकरण गरेर जुन टिमको जुन विद्यालयको अङ्क बढी आउँछ
0: प्रतियोगिताको निर्णायकमा सहकारी पर्यटन उद्यम विकास शाखा प्रमुख सन्तलाल कठरिया, गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी र नृत्य प्रशिक्षक सञ्जीव कठरिया रहनु भएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई रू 6,500, द्वितीय हुनेलाई 5,000, तृतीय हुनेलाई 3,500 र सान्त्वना हुनेलाई 1,500 नगद र प्रमाणपत्र प्रदान गरिएको छ। प्रमाणपत्र सहभागी सबै विद्यालयलाई प्रदान गरिएको छ। कार्यक्रम गाउँपालिकाको आयोजना विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकारी तथा सहयोगमा भएको हो। अब भने कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 3 को सुवर्णपुरमा निर्माण भएको स्मार्ट शौचालय उद्घाटन सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। सुनौ सहकर्मी आकाश चौधरीबाट।
6: जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मानिस स्वस्थ रहनको लागि सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ। जानकी गाउँपालिका वडा नम्बर 3 मा निर्माण भएको स्मार्ट शौचालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
7: अब हाम्रो देशमा यसो देखिन्छ, अब तपाईँ हामीलाई त्यति धेरै सरसफाईको मतलब छैन, तर विदेशमा चाहिँ सबभन्दा धेरै प्रायोरिटी कसलाई दिन्छ, सरसफाईलाई दिन्छ। र जहाँ चाहिँ सरसफाई एकदम धेरै छ त्यहाँको मान्छेको आयु चाहिँ लामो रहेछ। त्यही भएर अब सरसफाईलाई महत्वपूर्ण उसमा चाहिँ राख्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ।
6: उहाँले सार्वजनिक ठाउँमा सार्वजनिक शौचालयको आवश्यक भएकोले पालिकाले स्मार्ट शौचालय निर्माणको लागि पहल गरेको बताउनुभयो।
7: अहिले पब्लिक टोयलेटको कुरा गरिराख्दा हाम्रो जानकीमा जुन खालको यो संरचना बनाएको छ, यस्तो संरचना अरू ठाउँमा पनि होला। र हामी यसो सहर बजारतिर जाँदा तपाईँ हामीलाई अब यसो दिशा पिसाब लाग्यो भने टोयलेट खोज्छौँ, तर अब यथेष्ट मात्रामा त्यो खालको पब्लिक टोयलेटहरू छ कि छैन भन्ने कुरा चाहिँ जरुरी लाग्छ। र विदेशमा चाहिँ प्रत्येक किलोमिटरको दूरीमा त्यो खालको संरचनाहरू बनाउँदो रहेछ, किनभने सरसफाई महत्वपूर्ण हो भन्ने कुरामा चाहिँ उनीहरू त्यो खालको सचेतना छ। र हाम्रो देशमा पनि यो खालको हुनुपर्छ भन्ने तपाईँ हाम्रो पनि मान्यता हो। र अहिले जुन खालको हामीले यो पब्लिक टोयलेटको कुरा गर्यौं, यो चाहिँ तपाईँ हाम्रो मात्रै चासो होइन, जति यहाँ उपस्थित भएको छौँ त्यति जनाको मात्रै चासो होइन, र यो पब्लिक प्राइभेट बनाइरहँदाखेरि जुन खालको अब्स्ट्याकलहरू आए त्यसमा चाहिँ सिङ्गो कम्युनिटी लाग्यो कि त्यही भएर आवश्यक छ बनाउनु पर्छ भन्ने सबैले फिल गरेर यो बनाएको छ।
6: जानकी गाउँपालिका वडा नम्बर 9 वडा अध्यक्ष खकेन्द्र भण्डारीले यो खेलकुद स्थलमा पालिकाको पालिका स्तरीय खेलकुद हुँदा शौचालयको समस्या हुने भएकाले शौचालय निर्माणका लागि आफूले जोड़ दिएको बताउनुभयो।
8: हामीले देखेका थियौं विगतमा जानकी गाउँपालिकाले खेलकुद गरिरहँदा हामी प्लास्टिकका शौचालयहरू बनाउँथ्यौं र धेरै गाह्रो थियो र हामी मलाई लामो समयसम्म जनप्रतिनिधि भएको कारणले गर्दा पनि हामी भन्ने पनि गर्थ्यौं र यो अवस्थाबाट हामी कहिले पार पाउँछौ भनेर हामीले साँच्चै जानकी गाउँपालिकाले अब आफूले खेलकुद गराइरहँदा त्योबाट त्यो समस्याबाट पार पाएको छ र त्यो मान्यमा हामी सबैलाई म बधाई भन्न चाहन्छु।
6: वडा नम्बर 4 वडा अध्यक्ष दिपेन्द्र कठरियाले सार्वजनिक शौचालय बन्नु राम्रो काम भएको बताउनुभयो।
9: यो भवन भन्ने एकदम राम्रो हो। हाम्रो पालिका स्तरीय खेलकुद यही हुन्छ प्रत्येक वर्ष र टोयलेटको आवश्यकता पर्छ र चेन्जिङ रूमको पनि आवश्यकता पर्छ। उता घरमा गाउँमा जानुपर्छ अनि यहाँ जंगलमा टोयलेट बनाउनु पर्छ, त्यो एकदम सुविधा भएको छ।
6: जानकी गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष सुरेश चौधरीले शौचालय निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो।
10: यो चुनौतीलाई चाहिँ जसरी पनि यो टोयलेट बनाउनु पर्छ र यो चुनौतीको बावजुद पनि यो टोयलेट खड़ा हुनुपर्छ भनेर यहाँको जुन पब्लिकले साथ दिनुभयो त्यसका लागि हामी म आफ्नो व्यक्तिगत तर्फबाट र जुन यो गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु। त्यसै गरी यहाँको वर्गरहरूको पनि त्यत्तिकै भूमिका रहेको छ यो टोयलेट बनाउन। त्यसै गरी राजनीतिक दलका प्रतिनिधि, यहाँका बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण जनप्रतिनिधिहरूले आफूले चाहिँ आफ्नो काम छोडेर पनि रात दिन खटेर यो टोयलेट चाहिँ बनाउनु पर्छ भनेर उहाँ लाग्नुभयो र आज यो हामीले यो टोयलेट बनाउन सफल भएका छौँ।
6: कार्यपालिका सदस्य इन्द्र सोपले शौचालय निर्माणमा शुरूमा समस्या भए पनि यहाँका नागरिक खेल खेल्ने बाल बालिकालाई सजिलो हुने भएकोले आफूहरूले निर्माणको लागि पहल गरेको बताउनुभयो।
11: अनि यो खाने पानी बन्दै गर्दा चाहिँ हाम्रो वाडा अध्यक्ष ज्यूले 6 लाएर हामीलाई पालो लगाउनु भएको थियो के 6 वाडा सदस्य नि आफ्नो पालोमा आउनुहुन्थ्यो, हामी पनि आफ्नो पालामा आउँथ्यौँ पालो पालो गरेर। पुसा म्याडममा आयौँ त्यो अनि वनको कस्तो हुँदो रहेछ अलि छुट्टै नियम हुँदो रहेछ बुझ्नै गाह्रो के गरे मुद्दा हालिदिने के गरिदिने भयो। अनि एक दिन आए, दुई दिन आए, तीन दिन आए, अर्को दिन आए, एक दिन एकैछिन आए गए किनभने म चर्चमा जाने हुँदाखेरि हतार भयो त्यहाँ गइहाले। त्यसपछि फेरि आयौं, आउँदाखेरि वाडा दक्षिणको काम थियो, म आएँ, म मात्रै थिएँ कि क्या त्यतिखेर सब हुनुहुन्थ्यो। अनि वनका यति धेरै 8-9 आए अनि आउँदै गर्दा अब के भयो म त के भने जे होला होला अब कार्यपालिका सदस्य नि किन डराउने म प्रतिनिधि मान्छे भनेर आएँ। त्यहाँबाट त उल्टो सिद्धो क्यो क्यो बोल्न लाग्छौ, तपाईँलाई मुद्दा हाल्छु, पालिकालाई मुद्दा हाल्छु, वाडालाई के भन्न लाग्नुभयो। मैले भने मुद्दा हाल्नु नि त, मुद्दा हाल्ने भए हाल्नु, मुद्दाको लागि हामी डराउँदैन, यो हाम्रो व्यक्तिगत स्वार्थको लागि पनि होइन, यो 1-9 वाडाको लागि, सबै विद्यार्थीहरूको लागि, चेन्जिङ रूम अब यो बाथरूमहरूको लागि समस्या हुँदाखेरि हामीले यो पहल गरे हौ, विश्व बैंकबाट आएको योजना नजाओस् भनेर हाम्रो वाडामा, हाम्रो पालिकामा आओस् भनेर विशेष हाम्रो वाडामा छ, झन् खुसीको कुरा छ।
6: हजारी खाने पानीका अध्यक्ष लाल बहादुर थापाले सार्वजनिक शौचालयको निर्माणसँगै यस ठाउँमा सार्वजनिक हल भएको भए कार्यक्रममा सहयोग पुग्ने बताउनुभयो।
12: व्यवस्थापन चुनौतीको कुरा चाहिँ हो, अब मिलेर यसो अन्तरालको सोचे यहाँ एउटा अब उहाँ साथीहरूले भने जस्तै एउटा सामूहिक हल एउटा आवश्यक छ, सार्वजनिक सभा हल जस्तो आवश्यकता छ कार्यक्रम भइरहने।
6: भर्खर किशोर कुमार चौधरीले आफ्नो गाउँमा शौचालय बनाएकोमा धन्यवाद दिँदै संरक्षणमा चुनौती रहेको बताउनुभयो।
13: जहाँसम्म अब यो शौचालय त बन्यो तर यसमा अब प्रमुख चुनौती भनेको यसलाई संरक्षण गर्नु छ। अब यो जंगलको एरिया हो, हाम्रो यहाँ समाजमा केटाहरू विभिन्न खालका कोही यहाँ आएर गाँजा चरस खाने पनि होलान्, कोही के गर्ने आउलान्, अब यहाँ सबभन्दा चुनौती नै अहिले त्यही छ। अब यहाँ रेखदेख भएन भने अब त्यस्ता उत्सृङ्खल केटाहरू कोही झ्याल फुटाएर भित्र जानु पनि सम्भावना छ, कोही यहाँ दिनभरि बसेर दारू खाएर पल्टिदिने स्थिति पनि छ। त्यसको लागि सबभन्दा चुनौतीपूर्ण एरिया पनि हो यो एक हिसाबले।
6: सार्वजनिक शौचालय निर्माण भएपछि स्थानीय नागरिक पनि खुसी भएका छन्।
14: सम्पत्ति जोडिने भनेको ठुलो कुरा हो, हाम्रो 3 वडाको एउटा सम्पत्ति जोडियो, बडे मजा लागल शौचालय बनल त, हाम्रो स्कुलके खेल सब विद्यार्थीके मजा हुइलास। पहिले त बनुवा मन जाइत रहे, वहाँ सब कोनो कोन के डर गाँव मन जाइत रहे, दिशा पिसाब करे कतर बटेल फेन लागत रहे, लड़कन के खेलना खेलकूद फेन हटार हुई रहे, अब यहाँ बनल तो
15: मजा भइला
16: मजा त भइला साफ सफाई गर्ने बनाइदिन
17: सक्छु याक्टर लाट हाम्रो खेलकुद विद्यार्थी लड्काहरूको सबसे समस्या त टोयलेट हुँदैन कपडा फेर्न वनमा जाइत के कुरो घर घर गाउँमा डेर ढिके अन्य कोठामा उहाँ जाके लुगा फेर टोयलेट जाइदिए अन्य त्यहाँ जाइदिएर फोहोर कहिले थाकेको रिसाइटको घटना रहेछ
6: खाने पानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका टोली प्रमुख जयराज पन्त लगायतले जानकी गाउँपालिकाले योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउँदै आयोजनाबाट सहयोग रहने बताउनुभयो।
18: अहिले पनि अवस्था हेर्दाखेरि निर्माण त भयो, भर्तीकुममा निर्माण सम्पन्न भयो, तर यसमा अझै पनि यसलाई सञ्चालन कसरी गर्ने भन्ने चाहिँ चुनौतीपूर्ण नै छ। यो सबैले सोच्नुपर्ने कुरा नै छ, खास गरेर गाउँपालिका र वडाले यसलाई चाहिँ अलिक विशेष रूपमा चाहिँ यसको बारेमा केही केही कार्ययोजना बनाउनु पर्नेछ। त्यसमा हामी एमएसटीको तर्फबाट हामी पनि सहयोग गरौंला। मुख्यतः यो आयोजना चल्नु पर्यो।
6: अञ्जु वैद्यले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन अनिल कुमार कुस्मीले गर्नुभएको थियो। जानकी गाउँपालिका वडा नम्बर 3 र 8 पालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ। शौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत 1,56,99,756 रूपियाँको लागतमा निर्माण भएका हुन्।
0: कार्यक्रममा पालो अब जनावजको जानकी गाउँपालिकाको धर्मापुरमा पूर्व अनुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता भएको छ। आजको जनावजमा यसै विषयमा केही शिक्षक र विद्यार्थीलाई यो कार्यक्रम कतिको महत्वपूर्ण छ भनी सोधेका छौं।
19: मेरो नाम प्रतिभा भुल, महेन्द्र शिशु माध्यमिक विद्यालय। राम्रो छ, बाढी पहिरो जस्तो भएपछि अब सचेतको लागि राम्रो छ एकदम। बाढी पहिरो आएपछि सबैजना सचेत हुनु होला, अनि भुइँचालोहरू आएपछि खुल्ला ठाउँमा
20: म हेमन्त रेग्मी, महेन्द्र शिशु माध्यमिक विद्यालयको शिक्षक। यो कार्यक्रम महत्वपूर्णै छ, किनभने अब यो एक त विषयवस्तुका कारणले पनि महत्वपूर्ण छ। अहिले मान्छे यो विपदका कारणले धेरै जोखिममा भएका अवस्था भएका हुनाले पनि त्यसलाई सचेतनामूलक विषयवस्तु समेटेका हुनाले त्यो महत्वपूर्ण छ। र अर्को कुरो, यसले सृजनात्मकता पनि बोकेको छ। पहिला मान्छे यो गीतहरू विभिन्न रेकर्डेड गीतहरूमा गाउने नृत्य प्रतियोगिताहरू हामीले हेरिराखेका थियौँ। यहाँ अहिले चाहिँ बालबालिकाहरूले आफै गीत रचना गरेर आफै गाएर अनि त्यसैमा आफै नाचेका हुनाले यो सर्वाङ्गीण पक्षको विकास गर्नका लागि यो महत्वपूर्ण जस्तो लाग्छ मलाई।
21: मेरो नाम रोशन बहादुर चन्द, म श्री महेन्द्र शिशु महावि धर्मपुरको शिक्षक। यो कार्यक्रम महत्वपूर्ण त महत्वपूर्णै छ, तर यसमा अझ यो सहभागिता बढायो भने झन् राम्रो हुन्थ्यो जस्तो लाग्दैछ मलाई। अरू विद्यालयका जस्तै आधारभूतलाई पनि गर्नुपर्ने यहाँ, अरू प्राविहरूलाई पनि गर्नुपर्ने यहाँ सहभागिता। सकेसम्म विद्यार्थीहरूलाई पनि सबै स्कूलका तिनलाई पनि यहाँ सहभागिता गरायो भनेपछि उनीहरूले पनि सिक्ने मौका पाउँथे। र अर्को राम्रो पक्ष मलाई, हाम्रो एउटा राम्रो कन्सेप्ट के आयो भनेपछि, यहाँ जुन यो आफै गीत सिर्जना गर्ने, आफै नृत्य देखाउने, यो कुनै कहाँबाट यो सिकेर या कहाँबाट त्यो कपी गरे जस्तो छैन, एकदम राम्रो छ। यो कार्यक्रम अझै हुनु पाए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
22: नमस्कार, म टीकाराम चौधरी, महेन्द्र शिशु माविको शिक्षक। समग्रमा भन्नुपर्दा अत्यन्तै महत्वपूर्ण, रोचक पनि छ, र यसमा विशेष कुरा भनेको यसमा मौलिकता झल्किएको छ। कुनै चाहिँ हामीले कुनै एआई प्रयोग नगरिकन, कुनै चाहिँ यसो रेडिमेड सङ्गमा नभए विद्यार्थीहरूले आफै सिर्जना गरेर जो यो मौलिकता प्रदर्शन गरिरहेका छन्, यो अत्यन्तै सराहनीय कुरो हो र यो सदैव हुनुपर्छ। एकचोटि भएर मात्र भएन, वर्षेनी यो गाउँपालिकाले यसरी चाहिँ आयोजना गर्दै गरेकोमा झन् अझ राम्रो हुने थियो।
23: नमस्कार, मेरो नाम किरण ओकेडा, म महेन्द्र शिशु माविको शिक्षक। यसले गर्दाखेरि विद्यार्थीको आफ्नो मौलिक संस्कृतिमा विपदबाट कसरी बच्ने भन्ने सिक्ने अवसर पाए, आफ्नो कला संस्कृति देखाउन पाए। यसको चाहिँ अझै यो कन्टिन्युटी गरिदिए अझै राम्रो हुने हो, र समय पनि अब यो हाम्रो नेपालमा चाहिँ विशेष गरी बर्खायाममा चाहिँ बढी चाहिँ हुने हुनाले योभन्दा अगाडि बर्खायाम सुरु हुँदा अगाडि चाहिँ यस्ता कार्यक्रम वर्षै गरिदियो भने यसले चाहिँ विद्यार्थी मार्फत अभिभावकलाई पनि
24: यो कार्यक्रम एकदमै महत्वपूर्ण छ। तत्कालै हाम्रो आएको यो विपद जुन छ हाम्रो देशमा, त्यसले गर्दा पनि धेरै जानकारीको अभावले गर्दा पनि व्यक्तिहरू अलमल्ल पर्ने हुन्छ। यसरी यो विपदको पूर्वानुमानमा आधारित जुन यो शीर्षक छ, मलाई यो शीर्षक एकदमै समय सान्दर्भिक पनि लागेको छ। यसरी यो पूर्वानुमानमा हामीले के गर्ने भन्ने कुरा गीतको माध्यमबाट जनचेतना जगाउन सक्यौं भन्न सक्यौं र विद्यार्थी र विद्यालयहरूमा पनि दिन सक्यौं भने शिक्षाले गर्दा अझ केही हदसम्म विपदबाट हामी जोगिन सक्छौं कि भन्ने मलाई लाग्छ।
1: नमस्कार, मेरो नाम सरस्वती खनाल, विद्यालय बालज्योति मावि, जानकी छ जगतपुर। कार्यक्रम महत्वपूर्ण छ किनभने यो अहिले भर्खर यस्तो दुःखदपूर्ण भएको छ नि, बाढी पहिरोले गर्दा पूर्व सूचना नपाउँदा होइन झन्झनको क्षति भएको छ, त्यसको लागि अब यसपछि यस्तो घटनाहरू नहोस् भन्नको लागि, पूर्व सचेत रहौ भन्नको लागि यस्तो शिक्षा मार्फतबाट अथवा गीत मार्फतबाट विद्यार्थीबाट जनचेतना फैलोस् र सतर्क रहौ भनेर आयोजना गरिएको छ। तर विद्यालयमा अलि टाइम भनौँ न समय अलि दुई चार एक हप्ताको टाइम दिए अझ राम्रो हुने थियो र यो सब तयारीको लागि सबैजना सचेत रहौ भन्नको लागि भनिएको मलाई महत्वपूर्ण नै लाग्छ।
2: नमस्कार, म नाम गरिमा चौधरी हो, मैदानकी गाउँपालिका वार्ड नम्बर 3 सबर्णपुरमै बैठु। म विद्यालयको नाम श्री भिरकुटी माध्यमिक विद्यालय हो, मै कक्षा 10 पढ्छु। यी कार्यक्रम धारणमा बहुत मजा लागल बा, काहे कि जोन सूचना हमरे मोबाइल में देना से थे, हमरे जोन हमरे गा के हमरे अपन कला संस्कृति देखा के कर ले से और देखे और जिज्ञासा करी मोर करना आशा बा। मोर नाम शीतल कथरे थारू हो, मैं जानकी गांव पालिका वार्ड नंबर 3 नया लाइकपुर जिले में बैठू। मैं चाहे श्री भिरकुटी स्कूल माध्यमिक विद्यालय में पढ़ कक्षा 10 में पढ़ू। मजा हो, हमारे विपद आने से पहले सूचना पैना, हमारी यह कार्यक्रम से सूचना पा हमारे सूचना ले
3: मोबाइल में देखा नहीं सब हमारे कर के देखा फोन और जिज्ञासा
2: अपन बना ली गीत बना के दिखाई दी सब मारे प्रभाव करे।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्राचार गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 447 नजिकै। संचालक छत्रराज उपाध्याय, सम्पर्क नम्बर 9867271979।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट कार्पेटको शहनशाह।
2: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी,
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ 7 साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: कफी रेडी।
2: वाव, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
1: I love the scent.
2: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
3: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्या म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: पढाई छुट्यो साथी छुटे सबै छुटे।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिलाटे रस।
7: विशेष

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले तैले गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
1: भाइलाई थाहै रहेनछ, बस ट्रक।

0: कार, ट्रैक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टर मा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
0: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा

0: कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924678225।
3: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा अहिले पशुपन्छीमा पखाला, ज्वरो, लम्पी, स्किन रेबिजको समस्या देखिँदै पशुपन्छी धनीलाई सचेत हुन पशु स्वास्थ्य शाखा टीकापुरको आग्रह। हिमालय मावि घिया पुछरीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई। विद्यार्थी संख्या भन्दा गुणस्तरमा ध्यान दिन शिक्षा अधिकृतको आग्रह। टीकापुर सेवा समितिद्वारा टीकापुरका रसुवा बाढ़ी प्रभावितका परिवारलाई 25 बोरी चामल सहयोग र धनगढ़ीको हवाई भाड़ा चर्को अधिकतम 22,000 सम्म। यति बेला गर्मी सकिने र जाडो शुरू हुने अवस्था हो। यो मौसम परिवर्तनको अवस्थामा मानिस तथा पशुपन्छीलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखा पर्ने गर्छन्। यसै विषयमा सहकर्मी ईश्वर साउले टीकापुर नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख नरबहादुर कार्कीलाई अहिले पशुपन्छीहरूमा के कस्ता समस्याहरू देखा परिरहेका छन् र त्यसबाट पशुपन्छीहरूलाई कसरी बचाउने भनी सोध्नु भएको छ।
1: विशेष गरेर यो गर्मीको अन्त्य र जाडोको शुरूआत हुने समयमा बाख्राहरूमा छेरौटी एकदमै बढी अहिले देखिरहेछ, पखाला लाग्ने, त्यसपछि गाई भैँसीहरूमा ज्वरो आउने, अलिकति यो एलएसडीको पनि बढी नै समस्या आइरहेछ। कुखुराहरूमा पनि अब यो पखाला लाग्ने, तिनीहरूलाई छेराउडी लाग्ने, त्यसमा रगत र अथवा सेतो मिसिएको दिशा गर्ने, त्यसपछि गएर घ्यारघ्यार खरखरहरू यस्तो गरिराख्ने, जुन असोजको 8 देखि 11 कतिसम्मको जुन पानीले गर्दाखेरि पनि अलिकति त्यति गरेर चिस्यान गरायो, त्यसपछि गएर लगत्तै घाम लागिसकेपछि तातो भयो, किन भन्दाखेरि मौसम पनि तलमाथि भएको हुनाले कुखुराहरूमा त्यो देखिरहेछ। र अब ती समस्याहरू हामीले पशु शाखामा आइरहने डेली आइरहने पशुहरूमा हामीले आफ्नै साधन स्रोतले र बाहिरबाट केही भएन भने किन्न लगाएर पनि तिनीहरूको समस्या समाधान हामीले गरिरहेका छौँ। विशेष गरेर अहिले अरूभन्दा पनि ज्वरो र पखालाको एकदमै समस्या, बाख्राहरूमा पखाला र गाई भैँसीहरूमा ज्वरोको समस्या एकदमै बढी देखिरहेछ।
2: यी समस्या आएपछि जो पशुपालक किसानहरू हुन्छ नि, उहाँहरूले के कुरामा कसरी ध्यान दिने तिनीहरूलाई जोगाउनको लागि?
1: विशेष गरिकन खान र बस्नका लागि पनि उहाँहरूले ध्यान दिनुपर्ने हुन्छ, किन भन्दा यति गरेर तातो र चिसोको मौसम छ। पहिलेको जस्तै हामीले घाममा पानीमा भिजेका अब अहिले आएर घाम र पानीको अलिकति नमिलेको हुने हुनाले उहाँहरूले हामी के भन्छौँ भन्दाखेरि खाना पनि अलिकति राम्रो खालको, जस्तै पानी जमेको बर्खा भयो, हरेक पानी जमेको ठाउँको घाँसहरू भयो, त्यस्तो ठाउँको घाँस काटेर खुवाउँदाखेरि अथवा तत्कालै अहिले परालहरू पनि दाइ नहालेकै काटेर कसैले त्यस्तो ढलेको धानको परालहरू खुवाउँछन् त्यो पनि नखुवाउनु होला, र त्यो पानी जमेको ठाउँको घाँसहरू नखुवाउने र त्यस्तो पानी सानी जमिसकेको अथवा सिमेलो ठाउँमा पनि यो पशु वस्तुहरू अहिले नचराउनु होला, र केही भइहाल्यो ताउता भयो भने पनि नजिकको पशु सेवा कार्यालय अथवा सम्बन्धित ठाउँमा गएर तपाईँहरूले समयमा सम्पर्क राख्नु होला भनेर हामी यो भनिरहेका छौँ अहिले उहाँहरूलाई। र यहाँ ल्याउनेलाई पनि हामीले के भनेका छौँ भन्दाखेरि, र त्यो बिरामी भइसक्यो भने चाहिँ अर्को कुरो पशुहरूले अलग अलग राख्नु होला सकभर, किन भन्दाखेरि एउटा पशु बिरामी भयो भने त्यो बछानका अरूलाई पनि त्यो रोग सर्ने सम्भावना बढी हुन्छ, त्यो भावनाले अलिकति त्यो बिरामी पशुलाई एक ठाउँ छुटेर राख्ने, अलिकति सञ्चय नहुन्जेलसम्म अरू पशुहरूलाई दिने, तिनीहरूको खाने दाना पानीमा पनि जुठो, जस्तै पानी एउटै भाँडामा दाना खुवाउँदाखेरि पहिला हामीले त्यही बिरामीले खायो त्यही भाँडोमा हामीले अरू स्वस्थ पशुहरूलाई पनि दिने चलन छ, अब त्यो नगरिकन उसलाई खुवाउने छुट्टै र अरूलाई दिने छुट्टै गराउनु होला। अनि घाँस पनि जसै भयो, हाम्रो चलनमा के छ भन्दाखेरि घाँस बच्यो भने त्यो बिरामी यो सध्य भने हामीले केही हेर्दैनौँ, सध्यकोलाई बिरामीकै हालिदिन्छौँ, बिरामीले छोडेको घाँस स्वास्थ्यलाई राखिदिन्छौँ, अनि त्यो पनि यहाँहरूले नगरिदिनु होला। र अर्को कुरो के भन्दा चिसो र तातोको बेला भए हुनाले उनीहरूले बस्ने गोठहरू पनि ओभान र सफा राखिदिनु होला, किन भन्दा तलको जमिन चिसा नै छ र त्यही जमिनमा सिधै बस्यो भने झन् बिरामीमाथि झन् बिरामी थपिन्छ। गोठको सरसफाई र खानामा ध्यान, अनि त्यसपछि गएर अलिकति केही त्यस्तो समस्या आउने बित्तिकै नजिकको पशु सेवा कार्यालयमा अथवा पशु शाखामा कहाँ उहाँहरूलाई पाएको पर्छ त्यसपछि पशु स्वास्थ्य प्राविधिकहरूसँग समयमा सल्लाह लिइराख्नु होला भनेर हामीले त्यो गरिरहेको छ।
2: यो लगायत अन्य ज्वरोहरू छन् जस्तै लम्फी स्मिनका कुराहरू भए, त्यस्ता खाले रोगहरूले पनि सताउने गरिरहेको हुन्छ पटक पटक बेला बेलामा, होइन ठुलो महामारी पनि आउने गर्छ त्यो खाले, त्यसको अवस्था के हो टीकापुर नगरपालिकामा?
1: हजुरले भने जस्तै यो लम्फी स्किनको समस्या हाम्रो टीकापुरको फाटफुट्ट छ, किन भन्दाखेरि असारमा र साउनमा अलिकति बढी देखिया थियो, अनि त्यतिखेर हामीले यो फर्महरूमा र यहाँको गौशालाहरूमा हामीले त्यो प्रयोगशालाबाट र विज्ञ केन्द्रबाट मागेर एलएसडीको भ्याक्सिन हामीले लगायौँ, अलिकति कन्ट्रोल भयो। तर अब अहिले पनि हामीले अब त्यो बाहिरको अरू पशुहरूलाई एउटा दुईटा पालेका कृषकहरू कहाँ गएर हामीले त्यो लगाउन सकेनौँ, किन भन्दाखेरि हामीले स्रोत साधनको सीमितताले गर्दाखेरि लगाउन सकेनौँ, नलगाए हुनाले अहिले पनि पनि फाटा फुट्टा यहाँ बाहिर देखिरहेको छ। जस्तै हप्तामा केही नभने तीन चारवटा पशु यही आउने गर्छन्, अनि बाहिर पनि हाम्रो स्टाफहरू बाहिर जाँदा यताउता जाँदा पनि त्यहाँ पनि देखिया हुन्छ, उहाँ पनि बोलाउनुहुन्छ, त्यहाँ पनि गरिरहेको छ। अब एलएसडीको अरू जस्तै एफएमडीको भयो त्यस्तो अहिले हामीसँग समस्या छैन, त्यसपछि एचएसबीक्यूको भयो, पीपीआरको भयो, यो समस्या छैन। अहिले भनेको हामीलाई एउटै एलएसडीको छ यहाँ अहिले देखिरहेको छ, र अर्को हाम्रो रेबिजको देखिरहेको छ कुकुरहरूमा। किन भन्दा हाम्रो यो त नजिक वन जङ्गल पनि नजिक परेको कारणले, र राति अब यो सिजनमा पनि तपाईँ के भन्दाखेरि कुकुरहरू एकै ठाउँमा अथवा एउटै घरमा नबस्ने, यो असोज कार्तिकको महिना यिनीहरू डुलिरहने भए हुनाले रातिभरि पनि डुलिरहने, र अब कतिपय कुकुरहरू त के भन्दाखेरि घर 15 दिन 20 दिनपछि पनि छाडा कुकुरहरू नपाल्ने कुकुरहरू त्यसरी पनि आउने गरेका, बाहिर जाँदा कोसँग कहाँ भेट भयो के भनेर अलिकति भयो। जस्तै अस्ति पनि हाम्रो यो 4 नम्बरको इन्द्रियामा 2 कुकुरमा देखियो, हामी त्यहाँ पोजिटिभै देखियो, त्यो देखिरहेको छ फाटाफुट्ट। र अहिले पनि अब कृषकहरूले अथवा त्यो पशुपालक कृषक उहाँहरूले पनि बताउनुहुन्छ हामीलाई यसो यसो भएको छ भन्नुहुन्छ, हामी त्यहाँ गएर उहाँहरूलाई अलिकति कन्ट्रोल कसरी गर्ने के गर्ने त्यसले नियन्त्रण कसरी गर्ने भनेर सिकाउँछौँ। त्यसैका लागि पनि अहिले हामीले पहिलोचोटि नगर प्रहरीलाई त्यो कुकुरहरूलाई कसरी ह्यान्डल गर्ने त भनेर हामीले यहाँबाट 3 जनालाई हामीले तालिममा एफएओको कार्यक्रम थियो धनगढीमा हामीले उहाँहरूलाई तालिम पनि दिएका छौँ। किन भन्दा हामी मात्रै त्यहाँ गएर त्यो कुकुरसँग अलिकति समाजमा यताउता हामी त उपचार गरिदिन्छ तर ह्यान्डल गर्नलाई अलिकति गाह्रो हुने हुनाले उहाँहरूलाई तालिम दिएर सँगै जाने अनि त्यसपछि उहाँहरूलाई त्यो कुकुरहरूलाई काबुमा ल्याएर औषध उपचार गर्नुपर्ने अथवा के गर्नुपर्ने छ त्यो गरेर हामीले नमुनै सङ्कलन गर्नुपर्ने भए पनि उहाँहरूसँग गर्ने टिकापुर नगरपालिकामा त्यो काम चाहिँ भइरहेको छ। रेबिज भने त कस्तो भन्दाखेरि लागिसकेपछि यसको औषध उपचार छैन, लाग्यो कि आज नभए भोलि नभए पर्सि अवश्य नै त्यसको डेथ हुन्छ अथवा मृत्यु हुन्छ भन्ने कुरो छ। यो एक त प्राणघातक रोग पनि भयो हुनाले यिनीहरूले पालेका कुकुरहरूमा अथवा बिरालोहरूमा रेबिजबाट बस्नका लागि समय समयमा सम्बन्धित निकायमा अथवा बाहिर पाए पनि खोपहरू चाहिँ अनिवार्य रूपमा लगाउनु होला भन्ने कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु।
0: टिकापुर सेवा समितिले टिकापुरका रसुवा बाढ़ी प्रभावितका परिवारलाई 25 बोरी चामल सहयोग गरेको छ। समितिले उक्त परिमा डामको चामल टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगर जिल्ला हस्तान्तरण गरेको हो। सेवा समितिले श्रीकृष्ण अष्टमी र गणेश चतुर्थीको कार्यक्रममा संकलित रकमबाट उक्त चामल खरिद गरी रसुवा बाढ़ी पीड़ितका परिवारलाई हस्तान्तरण गरेको समितिका अध्यक्ष अमित टमटाले जानकारी दिनुभयो। टिकापुर सेवा समितिले टिकापुरमा विभिन्न समयमा सामाजिक काम गर्दै आएको छ। खबरमा एकैछिनको विश्राम पछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि को संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
7: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा 1 पेटी ₹560 उपहार सहित 1 कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
8: मैले त 1 पेटी चाउचाउ ₹600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचौ र 35 चाउचौ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने। 460 मामा चाउचौ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाइवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
9: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, सैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, चाडपर्व नजिकैसँगै काठमाडौँ धनगढ़ी काठमाडौँको हवाई भाड़ा चर्किएको छ। सामान्य अवस्थामै महँगो हवाई भाड़ा तिर्न बाध्य सुदूरपश्चिमका नागरिकलाई चाडपर्वको समयमा थप आर्थिक भार परेको छ। अहिले काठमाडौँ धनगढ़ीको हवाई टिकटको मूल्य 22,000 रूपियाँसम्म छ। नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ धनगढ़ीको अधिकतम भाड़ा 21,600 रूपियाँ निर्धारण गरेको छ। तर एयरलाइन्स कम्पनीहरूले पनि 22,180 रूपियाँसम्म भाड़ा तोकेका छन्। सामान्य अवस्थामा काठमाडौँ धनगढ़ीको हवाई भाड़ा 10,800 रूपियाँ थियो, तर उक्त दरमा अहिले टिकट उपलब्ध नभएको एयरलाइन्स कम्पनीहरूले बताएका छन्। धनगढ़ी स्थित एयरलाइन्स कम्पनीका एक अधिकारीका अनुसार सोमबारसम्म 10,800 रूपियाँको दरमा केही टिकट उपलब्ध भए पनि मंगलबारदेखि न्यूनतम भाड़ा नै 1,500 रूपियाँ पुग्नेछ। हिमालय मावि टिकापुर तीन घियापोसरीको आर्थिक वर्ष 2082-83 तथा शैक्षिक वर्ष 2082 सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ। सामाजिक परीक्षणमा विद्यालयको समग्र सिकाइ उपलब्धि 67.64% रहेको जानकारी दिएको छ। थप खबर आकाश चौधरीबाट।
10: कार्यक्रममा सामाजिक परीक्षण प्राविधिक समितिका सदस्य रामविलास डंगौराले 1,26,17,078 रूपियाँ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको छ। विद्यालयका 9 भवनमा 38 कोठा रहेका छन्। विद्यालयका नाममा 2 बिघा 2 कट्ठा जमीन छ। विद्यालयमा हाल विद्यार्थी संख्या भने वर्षेनी घट्दै गएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष निरपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सरकारले एउटा बच्चामा करिब 40,000 लगानी गरेकाले यो लगानी सदुपयोग पर्ने बताउनुभयो। उहाँले विद्यार्थीले लगनशील भएर पढेमा उत्तीर्ण हुन गाह्रो नहुने बताउनुभयो।
11: वर्षभरिको जम्मा आय व्यय 1,26,17,078 रुपियाँ विद्यालयको वर्षभरिमा चाहिँ यहाँ खर्चमा देखिएको रहेछ भने हाम्रो गत सालको विद्यार्थी संख्यालाई भाग गर्ने हो भने एउटा बच्चामा 39,428 रुपियाँ सरकारले लगानी गरेको छ। यो लगानी चाहिँ हामीले जोगाउन जरुरी छ। यदि हामीले गरेको लगानी सक्सेस भएन, हामीले चाहेको जस्तो विद्यार्थी बनेन भने हामीले एउटा विद्यार्थीमा 40,000 हारामा गरेको लगानी चाहिँ खेर जान्छ। अब अर्को कुरा, यहाँ विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, मैले गत साल पनि भनेको थिएँ, हामीलाई कुनै पनि कक्षामा हामी उत्तीर्ण हुने हो, कुनै पनि कक्षाबाट हामी पास हुने हो भने हामीले 3 काम गर्नुपर्छ है। हामीले 3 काम गर्यौँ भने हामी कुनै पनि कक्षामा फेल हुँदैनौँ, चाहे 8 कक्षामा होस्, चाहे 10 कक्षामा होस्, चाहे 12 कक्षामा होस्, चाहे 1 कक्षामा नै किन नहोस्, कुनै पनि कक्षामा हामी असफल हुँदैनौँ। त्यसको लागि 3 काम विद्यार्थी गर्नुपर्छ। अभिभावक जीवनलाई पनि भने मैले यो कुरा, 3 काम भनेको विद्यार्थीले रेगुलर विद्यालय आउनु पर्यो, विद्यार्थीलाई नियमित विद्यालय पठाइदिनु पर्यो। र दोस्रो कुरा चाहिँ विद्यार्थीले कक्षामा पढाउने बेला ध्यान दिनु पर्यो। हामी एकातिर सहर पढाइरहनु हुन्छ भाव हुन्छ, अर्कोतिर हाम्रो ध्यान हुन्छ भने त्यसरी त्यसले हामी बुझ्दैनौँ। त्यसैले पढाउने बेला ध्यान दिनु पर्यो। र तेस्रो कुरा भनेको चाहिँ होमवर्क चाहिँ रेगुलर गर्नु पर्यो।
10: अधिकृत अवस्थीले विद्यार्थी संख्या घटिरहेकाले विद्यार्थी संख्या बढाउनका लागि भएका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्नमा ध्यान दिन शिक्षकलाई अनुरोध गर्नुभयो।
11: विद्यालयमा विद्यार्थी संख्या अहिले हाम्रो 254 जना देखिन्छ। यो विद्यार्थी संख्या सरले भन्नुभयो जस्तै घटिरहेको अवस्था छ। अब मैले योभन्दा अगाडि पनि भनेको हुँ, एसआईपी निर्माणको क्रममा हामी विद्यार्थी संख्या बढाउनको लागि प्रयास गर्नुपर्छ। र त्योभन्दा अर्को कुरा के छ भने हामीसँग विद्यार्थी जति छ, चाहे 10 होला चाहे 15 होला, प्रत्येक कक्षामा जति छ, त्यो विद्यार्थीलाई अब्बल बनाउनु पर्यो, त्यो विद्यार्थीलाई उत्कृष्ट बनाउनु पर्यो, त्यो विद्यार्थीलाई त्यो कक्षामा के कुरा सिक्नु पर्ने हो त्यो सम्पूर्ण कुराहरू सिकाउने प्रयास गर्नु पर्यो। त्यति गर्यौँ भने विद्यार्थी हामीले खोज्नु पर्दैन, आरसिएफ विद्यार्थी हामी कहाँ आउँछ, हामी विद्यार्थी प्राप्त गर्छौँ। त्यसैले विद्यार्थी अब्बल बनाउन सक्यौँ भने हामी अटोमेटिक रूपमा विद्यार्थी प्राप्त गर्छौँ।
10: यो विद्यालयले सिकाइलाई कृषिसँग जोड्न गरेको प्रयास सराहनीय रहेको बताउँदै अन्य विद्यालयले पनि सिक्न जरुरी रहेको बताउनुभयो।
11: र जहाँसम्म यो विद्यालयको हकमा कुरा गर्दाखेरि हाम्रो टिकापुर नगरपालिका भरिकै सामुदायिक विद्यालय मध्ये यो विद्यालयले एउटा राम्रो अभ्यासले गरेको छ भने सिकाइलाई चाहिँ प्रेरणात्मक रूपमा विशेष गरेर यो कृषिसँग जोड्ने प्रयास गरेको छ र यसबाट अलिकति कमाइ पनि गरेको रहेछ। गत साल यो विद्यालयले गत साल चाहिँ लगभग 9,000 रुपियाँ चाहिँ 9,845 रुपियाँ परेसा बारी भनेर चाहिँ त्यहाँबाट इन्कम गरेको रहेछ भनेको सिकाइ पनि भयो र कमाइ पनि भयो। सिक्दै कमाउँदै जस्तो विद्यालयले गरेको छ यो राम्रो अभ्यास छ। यो हाम्रा पालिकाका सबै विद्यालयले सिक्न जरुरी छ र विद्यालयलाई यो अभ्यास कन्टिन्यू गर्नको लागि म अनुरोध गर्न चाहन्छु। धेरै विद्यालयका राम्रा कुराहरू पनि छन्। सिकाइप्रति 67% छ। समग्रमा 67% भए पनि केही कक्षाका केही विषयको सिकाइप्रति अलिकति कमजोर छ। त्यसलाई सुधार्नतर्फ लाग्नको लागि र कम्तीमा 60% हाराहारीमा पुर्याउनको लागि म अनुरोध गर्छु। सुझावहरू कार्यान्वयन गर्नको लागि र नयाँ सुझावहरू प्राप्त भएका छन् विद्यालयलाई 9 सुझावहरू राखिएको छ। त्यो सुझाव व्यवस्थापन समितिमा राखेर कार्यान्वयन गर्नको लागि पनि अनुरोध गर्छु।
10: कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिराम चौधरीले 2016 सालमा स्थापना भएको टिकापुरकै सामुदायिकमा ज्येष्ठ विद्यालयका रूपमा रहेको बताउँदै विद्यार्थी संख्या न्यून भए पनि विद्यार्थीलाई सैद्धान्तिक सँगै व्यावहारिक क्षमता विकासमा सघाउने गरेको बताउनुभयो।
12: हिमालय मावि भियापछि यो टिकापुर नगरपालिकामै सबभन्दा ज्येष्ठ विद्यालय भित्र पर्छ। 2016 सालमा स्थापना भएर सार्वजनिक सुनवाई कार्यक्रममा यो हाम्रो विद्यालयले खास गरेर अब यो विद्यार्थीहरूको संख्या न्यून भए तापनि यो विद्यार्थीहरूलाई नै यिनीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि हामीले विभिन्न प्रयासहरू गरिराखेका छौँ र त्यही अनुसार जस्तै यहाँ हजुरले देख्न सक्नुहुन्छ हाम्रो विद्यालयको ग्राउन्डमै पनि सिक्दै र कमाउँदै भन्ने एउटा कार्यक्रम गुड नेबर इन्टरनेसनलले प्रारम्भिक सहयोग गरिराखेको छ। त्यो पनि हाम्रा बाल बालिकाहरूले एउटा सैद्धान्तिक ज्ञान मात्र नभएर व्यावहारिक ज्ञानलाई पनि सिक्दै आफ्नो क्षमतालाई विकास गर्दै गइरहेका छन्। साथै हाम्रो अब मेन त विद्यालयको विकास भनेको शैक्षिक गुणस्तर नै हो। विद्यार्थीहरूलाई हामीले विभिन्न किसिमका जस्तै शिक्षकहरूको वृत्ति विकासका लागि हाम्रो योजनाहरू बनिरहेको छ। त्यस्तै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानमा संलग्न गराएर यो सबभन्दा आजभोलि मोबाइलको जो लत छ त्यसलाई भन्दा पनि व्यावहारिक ज्ञानमा जोड दिएर विद्यार्थीहरूलाई संलग्न गराएर एक्स्ट्रा क्लासहरू गराएर हामीले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने योजना बनाइराखेका छौँ।
10: हाल विद्यालयमा 224 विद्यार्थी छन्। विद्यार्थी संख्या घटेपछि विद्यार्थीलाई प्रोत्साहन गर्ने विभिन्न कार्य गरिरहेको प्रधानाध्यापक चौधरीको भनाइ छ।
12: अहिले विद्यार्थी संख्या 224 विद्यार्थी हुन्। अहिले 10 सञ्चालन भइराखेको छ। यसमा अब यसलाई पनि हामीले बिस्तारै विद्यार्थीहरूलाई आकर्षण गर्ने विभिन्न कार्यक्रमहरू गरिराखेका छौँ। यसमा विद्यार्थीहरूको जस्तै पोसाकहरू भयो, झोलाहरू, यिनीहरू चाहिँ ओडाबाट समन्वय गरेर व्यवस्था गरेर उहाँहरूको, अनि त्यस्तै गरेर अभिभावक शिक्षा पनि हामीले यसपालि लागू गर्ने भन्ने योजना रहेको छ।
10: उहाँले विद्यार्थी घट्नु, पूर्वाधारहरू केही जीर्ण बन्दै जानु, घेरा पर्खाल नभएको र अभिभावकको बाल बालिकालाई निगरानीको कमी रहेको उहाँको भनाइ छ।
12: मेन समस्या त अब विद्यार्थीहरूको संख्या न्यून भएको हो अनि यहाँ भौतिक पूर्वाधारहरू धेरै भए पनि जीर्ण रहेको अवस्था छ। त्यो पुरानो होला त्यो भवन, यतातिर पछाडितिर हाम्रो के भन्छ घेरा वा पर्खाल पनि छैन र अर्को चाहिँ विद्यार्थीहरूको घरमा चाहिँ अलि अभिभावकहरूले त्यति पढाइप्रति र आफ्ना नानी बाबुहरूलाई त्यति साह्रो घरमा निगरानी र हेरविचार गर्न नसकेको अवस्था हो र हामी पनि त्यसलाई सुधार गर्ने कोसिस गरिराखेका छौँ।
10: विद्यालयमा गत शैक्षिक वर्षमा 320 विद्यार्थी थिए। कार्यक्रममा टिकापुर नगरपालिका शिक्षा समिति सदस्य जोगी रावल, विद्यालयका सल्लाहकार समिति संयोजक बिना थारू, जयप्रकाश आधारभूत विद्यालयका प्रधानाध्यापक रघुनाथ उपाध्याय लगायतले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन शिक्षक सीताराम चौधरीले गर्नुभएको थियो।
0: कैलालीको दुर्गौली बजारमा पहिलो पटक आयोजना हुन लागेको दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला 2083 को उद्घाटन उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरीले गर्नुहुने भएको छ। कला संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार बन्ने नारासे 10-21 गतेदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने बताइएको छ। खुश खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
13: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
14: महिनाको महिनावारी गडबडीको समस्या,
13: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
14: पेट सम्बन्धी सम्पूर्ण समस्या,
13: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
14: ईसीजी सेवा,
13: डिजिटल एक्सरे सेवा
14: र प्रयोगशाला ल्याब सेवा।
13: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: डिजिटल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौं। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। ट्राफिक प्रहरीले नजिकिँदै गरेको बडा दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका 27 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चाडपर्वका बेला स्वदेशी तथा विदेशबाट घर फर्किने यात्रुको यात्रालाई सहजीकरण गर्दै दुर्घटनारहित सवारी सञ्चालन गर्ने उद्देश्यका साथ सहायता कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको। एकल महिलाका समस्या थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक, सामाजिक, पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनावाजमा हामीले तपाईँका समस्या के छन्, कसरी जीवन सहज बनाउनु भएको छ भनी सोधेका छौं।
4: बागमती चौधरी मौरा, एक ठो छ एक ठो नटिने एक ठो पटहिया, का समस्या बताओ। समस्या त गाह्रो त रही, अब का करबो, त घरमुली रहले से त बढे रहत, ओइनके भरमे रहबो, अब त घरमुली नै होइन। छ पटहिया चल रहन न मन त अब ओइने करही, का महिन करे पड़ल के जिम्मेवारी।
5: मेरो नाम सरस्वती बरियार हो, म पत्थरिया जानकी गाउँपालिका 5। मेरो श्रीमान मितेको 9 वर्ष भयो। मलाई सम्हाल्न गाह्रो हुन्छ, त्यही भत्ताका पैसाले खर्च चलाउँछु। अरू ती आयो भने आफूले सम्हाल्नुपर्छ, छोराबारी इन्डियै छन्, सब आफैले गर्नुपर्छ। गाह्रो हुँदो अब त सक्दैन, यो घुँडा यो कम्बरले काहीँ सक्दै सक्दैन काम गरिएर। काठ घर छ कहिदिने पड्डो भयो, दुई खेरी घरका लागि फारम भर भने दुईचोटि फारम भरे, एकैचोटि पनि आएको छैन। अलिक घर हालिदिया हुने थियो, हावा उड्या पत्रै उडाइखेर लैजाँदा, कति उडाइखेर तारले भानेकी छु, त्यस्तै छ। फल लाउँदो घर छ,
6: चुली भुल यही भयो, 8 वर्ष हुँदो भयो, आउँछ छोरी दुखी हो नालेले बिहा भन्दा लहरे, अब यो भयो लिदो भयो कि साद्दो भयो, डायबेटी बिपी जम, अब क्याको घर खेती चलाउन।
7: मेरो नाम कमला सिंह राठौर, म एकल महिला हुँ। मेरो श्रीमान बितेको

0: दुई वर्ष घरमा एक्लै छु छ न त दुईटा छोरा छन् एक छोरो वहाँ बम्बईमा फराद किनेर बसिया छ एक छोरो गोलपुर घर बनाएर बसिया छ म एक्लै छु सबै काम आफै गाह्रै छ नि कोही अब यस्तो यस्तो कोही सोध्दैनन् के गर्दैनन् भन्छन् पोई गोरा त सबै गोरा रे अनि पोई छैन त कोही छैन त्यस्तै हो त नेकल महिलाको अनि खाएको लगाएको पनि रिसै मान्छन् कहीँ घुमे पनि रिसै मान्छन् यस्तो हुन्छ एकल महिला बस्न एकदम धेरै गाह्रो हुन्छ कि एकल महिलाको कच्ची घर छ यस्तो टिन छाया छ आन्ध्यायो भने त्यो टिनलाई उडायो भने म त कानमु हालेर थिएछु कि टिन उडायो त्यो भनेर त्यसको अलिअलि यस्तै कसै मालिस साले मसाल गर्छु अनि त्यो एक दुई रुपियाँ आउँछ त्यसैले जो अनि नसा डरे हुन्छ त त्यो नसाको काम गर्छु म
1: नाम फुलमती थारू चौधरी थारू बिटल बहुत वर्ष हो गेल मै बहुत दुखियारी मनै हुँ एक हिसाब से मोर थारू बिटल मोर घर में कोई बैठे फिर नहीं है कोई ऊंचा फिर नहीं करे मोर जगह न जमीन दुई ठो लड़का मोर छोट छोट है छो लड़का एक ठो छाई थारो घर गए गिल एक ठो छाई भोज पाछे करनू अब वकर समस्या मोर बहुत समस्या रहे है बहुत समस्या मैं कैसी के बचनू कैसी के टरनू कह के मोर बहुत दुख मही लागल हे मोर एक बाबू ये इतना उतना बोक के मैं अपने लड़कन हुरकैनू बढ़ैनू तब वही खुवैन पिवैनू तो वही हुरकल आटे तो अब महीन है ठीक ऊंचा कर ले आटे ना डेट है मैंने खाना कि नहीं सब ही बताई अब थोड़ा मजा पा
2: जनावासँगै खोज खबरको अन्त्यमा नदाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि किटापुरमा अहिले पशुपन्छीमा पखाला ज्वरो लम्फी स्किन रेबिजको समस्या देखिँदै पशुपन्छी धनीलाई सचेत हुन पशु स्वास्थ्य शाखा टिकापुरको आग्रह हिमालय मावि घिया पुछरीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई विद्यार्थी संख्या भन्दा बढ़ो स्तरमा ध्यान दिन शिक्षा अधिकृतको आग्रह टिकापुर सेवा समितिद्वारा टिकापुरको रसुवा बाढ़ी प्रभावितलाई परिवारलाई 25 बोरी चामल सहयोग र धनगढ़ीको हवाई भाड़ा चर्को अधिकतम 22,000 अहिलेलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु नमस्कार।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन माथि गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-261।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: coffee ready.
1: Wow, thank you. You sound like achhe sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ke saath.
0: I love the scent.
1: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
0: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
2: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-39-40-3-50 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
3: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: हार्दिक सुनचानी पसल, सरकारी अस्पतालको हित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421।
5: नहीं तमी बम्बई जान जाय, बरु यही दुख सुख बाणी खाउला। मेरो बिन्ती छ दुए काम गरूला, दुख सुख यही बाणुला।
6: खेमा खेमा त्यसो जन्मन खेमा, यो त हाम्रो बाध्यता हो खेमा। कहिलाई लाग्दो हो घर परिवार उसी प्राण प्यारीलाई छाड़ीबाट परदेश जाने खेमा, त्यो त मेरी घाँटीकी घटकी।

0: भारती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624-70483।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर को सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूह का सदस्यहरूलाई यही असोज 10 गते देखि 25 गते सम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वन का सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
4: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848558।
7: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
8: किन टाढा जानु हो दिदी, जमरापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
7: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
8: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
7: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
8: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
4: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182646।

0: एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर, ढकलला रोड, टिकापुर, कैलाली।
4: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसद्वारा भोटीकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यानाकर्षण, विपदपछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव, नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत,
1: नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने,
0: सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी, भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल, यस पटक कम्पनीले खसी बोका नबेच्ने,
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ,
0: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा, भोलि साँझसम्म पानी पर्ने, बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप,
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ, कुनै धान चाहिँ बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको, कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँस्यमा सीमित, जुम्लाका विश्वकीर्तिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविको उपयोगी शिक्षा प्रदान गर्न सक्छौ। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्धवृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने, सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनस्थापना, राहत, कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
6: फेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नका लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समय अवधि होला। कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएको छु।
5: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विशुक प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाइएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
7: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिया छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बचेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एङ्गलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
5: विपत्तपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नुनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपियाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्ग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएन बताउनुभयो।
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेको थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्ग्राहरू, त्यो भएर ल्याउनलाई अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
5: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो, हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएनसँग बताउनुभयो।
3: नेपालगंज डुडुवामा मुख्यतः डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधा चार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो फिल्डमा चाहिँ निरीक्षण गर्दाखेरि कि धान राधा चारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ, कुनै धान चाहिँ बल्ल पसाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिफ स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई चाहिँ सहजीकरण पनि गर्यौँ।
5: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किता जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा धितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआब्जा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएनसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा वर्षा भइरहेको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ यो बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
5: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाड मास एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काँस्य पदक जित्यो। नेपालले यस पटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवाज आवाज सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083/83 टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
11: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
10: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
11: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मशान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
10: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
11: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
10: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मशान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
11: पौष मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
10: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मशान्तभित्र, लेखा परीक्षण र पौष मशान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
11: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
10: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
11: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
9: लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ। कुमिन स्याङमाङफेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्बुमा रहनु भएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीता माता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढिरहनु भएको छ र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाइ र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आव जाव सहज भएपछि पेत्रावतीमा टेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ। उहाँहरूको घर छ, आमा बाउ हुनुहुन्छ, घरमा बसेर पठन पाठन गर्न सम्भव छ, गर्नुहुन्छ। सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँ फिर्ता गरेर कोमिनकै छात्रावासमा, हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ, र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजी मावि, भोलाडाँडा, नीलकण्ठ मावि, बोगैटार का छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौं।
12: शिक्षा विज्ञान तथा समन्वय एकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल, बेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाण्डुमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर पठन पाठन गरिने बताउनुहुँदै तपाईँ हात कुन कुन बेला धुनुहुन्छ? डाक्टरहरूले खाना बनाउनु अघि, खानु अघि, खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्।
13: खाना पकाउँदा हात धुनु पर्यो, दिसापिसाब पछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नै हात धुने बानी बसाल्नु पर्यो र यो हात मात्रै धोयौं र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौं भने पनि धेरै नै फाइदा हुन्छ। यो चाहिँ हामीले, मलाई लाग्छ, कोविडको बेलामा धेरै नै कुरा भएको थियो, धेरैजनालाई आउँछ पनि यो नआउने होइन, तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गर्यौं भनेदेखि चाहिँ अलिक फाइदा हुन्छ होला।
12: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनुहुँदै नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ। बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाको पुस्ताको जीवन शैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
14: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई, म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन, र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
0: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: साधारण सभा सम्बन्धी जरूरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलाली।
16: फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
17: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
18: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
19: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं।
14: यो मलाई सौख पहिल्यैदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खस्नलाई परेका हुन्छन् सबै, हामी तपाईँ जोसुकै पनि। तर पछि बुढेसकालको ऐठनमा परेर सबै कुराबाट बिछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा खोक्दै त्यो बुढेसकालको पीड़ाहरू सधैँ बसेका मान्छेको, उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि केही हौसला होस्, अनि पुराना उनीहरूले जानेका 3 पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले 5 पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ, हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे, कसरी चलाए, त्यतिखेरको समाज, त्यतिखेरको स्थिति, बाटोघाटो, सम्पूर्ण कुराहरू, जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन, त्यो अन्धकारमय जीवनमा कसरी बिताए होला, ती कुराहरू हामीहरूले सोरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरूतिर छरिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर।
21: हजुर, त्यही पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ, उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई?
14: म उहाँहरू 5 वर्षको उमेरमा भोटो लगाएर दगुरीदेखि आँगनमा धुलीमाटी खेलेर जब चेतना उहाँ आयो, त्यस दिनदेखि उहाँहरूको साथी संगीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसाई सराई अनि पहिले देखेका कुराहरू, उहाँहरूले घुमेका ठाउँका कुराहरू, अनि उहाँहरूलाई मनपर्ने कुराहरू, अनि भ्याएसम्म अलिअलि देशको स्थिति, राजनीति अथवा दरभाव, त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई, म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिनँ र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
21: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ?
14: हजुर, कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ, कतिपय म आफैसँग हुन्छन्।
21: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको?
14: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु, सिक्किमबाट ल्याएको छु, खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिले काहीँ, त्यहाँ खरसाङमा भेट्नुहुन्छ, चिन्छन् मलाई, दार्जिलिङबाट पनि दुई चारजनाको ल्याएको छु।
21: हजुर,
14: त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय।
21: हजुर, आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ, अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला, मेरा पीडाहरू, मेरा कथाहरू, मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ। अनि तपाईँलाई कतिको फोनहरू आउँछ, मेरो पनि कथा भन्दे भन्ने आउँछ रेडियो सुनेर?
14: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ,
21: हजुर,
14: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ। अहिले हजुरलाई थाहा छ, हजुर त अब बुझ्नै आउनु भएको छ, झापाका 18 एफएम मध्येमा सबै ठाउँको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहे त यो मेरो कार्यक्रम सबैले सुन्छन्, यो एउटा रेडियोको लागि हुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
21: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि, होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 उमेरमा कहाँबाट आयो यो उत्साह?
14: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, हगि, उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा किटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु। र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो, मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट 2-4 कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ, मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई।
21: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
14: मेरो बिहान म आउँछु र सुरुमै गर्छु, आदरणीय श्रोताहरू सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
21: हजुर,
14: अर्थसहित
21: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो, लगिदिनुहोस् रेडियोमा, तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आश धेरै गर्छ होला,
14: धेरैले भन्छन्, धेरैले भन्छन्, तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने चाहिँ हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोग छ अब हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
21: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
14: युवाहरूलाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई बिन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्तति रहेछौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अँगाल्ने आफ्नो बिर्सिने गर्नु हुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ, आज अङ्ग्रेजीको युग छ, अङ्ग्रेजी पढौँ, विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौँ, हामी कसका सन्तति रहेछौँ त्यो हामीले सुनाउन सकौँ र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊँ र मेरो गीता पाठ जुन 18 छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहाँ यसले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्, यही नै मेरो बिन्ती, नमस्कार।
0: कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। छ। पूर्व पश्चिममा विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने 2 काशीमा सीमित भएको छ। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकायलाई नगद सहित सम्मान गरिएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
4: दलित के हो?
22: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र
23: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
24: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
23: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
4: विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू।
23: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।
25: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि साफसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
26: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
27: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
26: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
27: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
26: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-63-77-72।
28: कफी रेडी।
29: वाउ, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
28: आई लव द सेन्ट।
2: Mangal Deep, Scent 3-in-1, Perfume-like Fragrance.
3: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का स्वर में यहां स्वागत छ। म पूर्ण विक यो कार्यक्रम तपाई हरेक साताको सोमबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रमा पनि सुन्न र हेर्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग अतिथिका रूपमा हुनुहुन्छ टीकापुर एक विशाल नगरकी बसन्ती विक। आज हामी उहाँको बारेमा यहाँहरूमा राख्नेछौ। उहाँ डेउडा पारखी पनि हो र उहाँले हिजोका दिनमा थुप्रै गीतहरू डेउडा खेल्नुभयो, गीत गाउनुभयो र आज पनि उहाँ डेउडा प्रति निकै आकर्षित हुनुहुन्छ, निकै उहाँलाई चाहिँ डेउडा मनपर्छ, डेउडा पारखी पनि हुनुहुन्छ। आज हामी उहाँसँग कुरा गर्नेछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: हजुर
0: बसन्ती, आज खासमा हामीसँग डेउडाका सवालमा जस्तो आफूलाई चाहिँ डेउडा मन पर्छ भन्नुभएको छ, होइन डेउडा गाउने भनेर हामी कहाँ आउनु भएको छ। खासमा तपाईँलाई चाहिँ डेउडा मन पर्नुको कारण चाहिँ के हो, किन डेउडा मन पराउनुहुन्छ यहाँले?
2: म अघेरैबाट डेउडा मन पराउने, नाम मेरो बसन्ती विग हो। म देउडा धेरै रुचि राख्ने, धेरै मन पराउने। म सानैदेखिबाट देउडै खेलेर, त्यतिखेर यस्तो एफएम पनि थिएन अनि यस्तो ऊ पनि थिएन, धेरै देउडा खेल्न रुचाउने, धेरै रहर मान्ने, जताततै अनि वनपाखामा देउडा खेल्ने, गाउने, रमाउने, अनि कसैको छोरा छोरीको बिहे भए पनि मैले देउडा खेल्ने, अनि केही नारी दिवस जुन ठाउँमा पनि खेल्ने भनेको म बसन्ती विक हो। तर अहिले गर्दा भन्दा अब मेरो उहिले नभेटाउँदाखेरि अहिले मेरो मनमा चासो र सोच धेरै छ, तर मैले गाउन, खेल्न, रमाउन मैले सकेको छैन र मेरो स्थितिले पनि भेटाएन। मलाई देउडा खेल्न पुराना दिनहरू, पुराना खेलहरू मलाई मन पर्छ, तर यो देउडा खेल जगै राख्नु भन्ने पनि मलाई मनमा स्वस्थ लागिरहन्छ। र मलाई फुर्सद नहुँदाखेरि र गाउन नपाउँदाखेरि अहिले म उभिएको छु, मनमा खुल्दुली मलाई धेरै हुन्छ।
0: जस्तो अहिले अब हामीले श्रोताकालाई देउडा गाइदिनु पर्दाखेरि कुन चाहिँ गाउनुहुन्छ?
2: देउडा गाउनु अब दोहोरी जस्तै गाउनु पर्यो, दोहोरी गाउनु पर्यो।

0: हे कोई गया कमाउन कोई कोई गया जागिरी खान हे कोई गया कमाउन कोई कोई खाया जागिरी खान हे पाया ननी रमाउन रसुआका जनताले हे पाया ननी रमाउन रसुआका जनताले
1: पुरानै भागो
2: धन्यवाद यो भटेको सिजो रसोमा गयो बारी त्यसलाई चाहिँ छोएर गीत गाउनु भएको आफूले हुनुभएको
1: आफैले मनमा धेरै लागेको पहिलाका जस्तो दिमाग भया धेरै सोचेर आउँथे अहिले अलि हतारमा आइयो अझै मैले सोचेर अझ पनि म भन्न सक्छु अब त्यो बारेमा कुण्डुली धेरै छ
2: हजुर अब दुईवटा त गाउनु हो होइन पहिला जसरी गाउँघरमा खेलिन्थ्यो नि जस्तो अघि पनि भन्नुभएको छ बिहेमा होइन व्रतबन्धमा रमाइलो पालोमा धेरै देउडा खेलियो गाई भन्नुभएको छ त्यति बेला देउडा मन पराउनेहरू र अहिले मन पराउनेहरू अथवा देउडाको यो भनौँ न आकर्षण त कस्तो थियो पहिला र अहिले कति फरक छ
1: पहिलाको देउडामा मन पराउने भनेको बुढाबुढीले बढी मन पराउने अनि आमा बुवाले बढी मन पराउने देउरा खेलेको रमाइलो मान्ने अनि बीचमा अनि युवा केटाहरू यताउति नाचगान यताउतिमा खुसी पार्ने अनि देउडा नरमाउने अन्त त्योमा बीचमा हजुरको देउडा अझ रोकिए जस्तै भयो त्यतिखेरै देउडा बढी खेलेर बढी चलेको भइदिए भए यस्तो अहिलेको जस्तो अब यस्तो भनेको अब यो गएर उता गाएर उल्टो ओडो पैसा मिल्ने भइदियो भए त अहिले म अगाडि बढ्ने थिएँ अब त्यही बेला उल्टो पैसा तिर्नु पर्थ्यो 1 लाख 2 लाख
2: लगाएर
1: देउडा खेल्यो भने पनि अब उल्टा ऊ गरेर अनि यहाँबाट हामीले काहीँ इन्नेरी देख्नका लागि र काठमाडौँ जानका लागि हामीलाई भाडा चाहिन्थ्यो तर हामीलाई गरिब हुनाले भाडा पाइन्थेन अनि त्यही बेला इन्नेरी अब यस्तो गरेर घरमा गएर यस्तो गर्नुहुन्छ भनेर सोध्ने पाइन्थेन त्यो हेर्दाखेरि अहिले एकदम अहिले परिवर्तन धेरै छ धेरै राम्रो छ अहिले अन्त देउडा फेरि सुरु भइरहेछ पहिला देउडा एकचोटि बीचमा उभयो अहिले अन्त फेरि देउडा फेरि सुरु भइरहेछ अन्त अहिले देउडाको लागि एकदमै मूल्याङ्कन छ र महिलाले खेल्न मिल्दैन महिलाले जान मिल्दैन भनेर अब रोकिएर ठोकिएर मान्छेले धेरै उभ्याएका छन् गाउने खेल्ने रमाउने मान्छे धेरै छन् कोही कोही धेरै त खेलिसके र अब मैले त त्यति खेल्न मेरो खेल्न चाहिँ बन्दैछ
2: मलाई 4 वर्ष भयो पहिला पहिला अन्त अन्त बोलाएपछि जानुहुन्छ
1: मलाई अन्त अन्त भनेपछि अब हजुरको अब छोरो जन्मियो भने छोराको 6टा राति भन्छन् त्यहाँमा देउडा खेल्न मलाई बोलाउने अनि कोल्टी दसैँ हुन्थ्यो त्यहाँमा बोलाउने अनि सान पूर्णिमा बोलाउने अनि चौदशी धामीको घरको पूजा हुन्थ्यो त्यहाँमा पनि देउडा खेल्न बोलाउने अनि त्यहाँ पनि देउडा खेल्न जाने अनि साना साना 100 200 का अब सकेर माला हालिदिने अनि पहिला त्यस्तै थियो बढी पैसा दिने ऊ थिएन त्यस्तो समय पनि हुन्थेन
2: जस्तो पहिला कति गेम खेल जित्नु भयो नि यहाँ जस्तो के याद छ
1: अब मैले धेरै त खेल्न उपाएन बढी नै 30,000 चाहिँ पुरस्कार पाएँ 30,000 पुरस्कार पायौं अनि एकचोटि यो उहाँमा होरीमा देउडा खेल्दाखेरि तीन टिमसँग खेलेर पनि अनि त्यहाँबाट पनि अब अरूसँग 2,000 पाउनेमा मलाई 5,000 पायौं अनि नारी दिवसमा पनि मैले पुरस्कार पायौं अनि त्यो हलिया कार्यक्रममा पनि हलिया होइजाउँ बलिया भन्ने त्यस्तो ऊ बनाएर खेल्दाखेरि पनि मलाई 5,000 पुरस्कार पायौ अनि त्यहाँमा एक गोरख भतिजा भतिजाले अब आन्टी धेरै गर्नुहुन्थ्यो तपाईँलाई हामी अगाडि बढाउँछौँ भनेर सबले मलाई साथ दिन्थे त्यहाँमा बीचमा मैले अब आफ्नो सोचेर बिहे गरेँ अनि अब बच्चा जन्मे अनि त्यो यताउति गर्दा अनि मैले गाउन रमाउन नपाएको मनमा चाहिँ खुसी एकचोटि देखिन पाए हुन्थ्यो इन्नेडीमा गएर एकचोटि गाउन पाए हुन्थ्यो एक दुई शब्द भन्न पाए हुन्थ्यो अनि मरे पनि हुन्थ्यो भन्ने मनमा चाहिँ लागिरहन्छ
2: संस्कृति प्रति त्यत्रो चाहना छ
1: ए अनि मलाई रमाइलो पनि ए देउडा खेल्ने यो मिटिङ बैठक यो कार्यक्रम अनि यो उइजमा त्यसमा मन पराउने मान्छे अब राजनीति त्यसमा बढी जसो चासो राख्ने मन पराउने मान्छे अब त्योमा मेरो ऊ भएन अब मेरो ऊमा के भयो भने अब कृषि काम गर्ने ऊ गर्नेमा भयो अनि अलि दिमाग अनि त्यो सोचिराख्छु यस्तो हुनुपर्ने थियो यस्तो किन भयो योमा मैले जानु थियो योमा म किन गइनँ मलाई आज यो अवस्था कहाँ कसरी आयो भन्ने चाहिँ मनमा खुल्दुली लागेर अलि दिमाग पनि अलि
2: तपाईँलाई जस्तो सबैभन्दा बढी मन पर्ने गायक देउडा गायक चाहिँ को हुनुहुन्छ कसो गीत बढी सुन्नुहुन्छ
1: मन पर्ने देउडा गायक अछमका उहाँको मन पर्छ अनि एउटा हाम्रा बाजुराकै अनि पाण्डु सैनका तिनको मन पर्छ अनि नाम चाहिँ भुलिहाले
2: उहाँले गीत गाएको गीत कुनै होला नि यहाँलाई याद
1: उनले गाएको गीत अब मैले मोबाइल हेरिकन राम्रो गरी उन्यमा अब मलाई 8 वर्ष जति भयो नगाएको अनि म त्यो गाउने ठाउँमा नगएको नखेलेको त्यही भएर अलि मलाई कम्पिस छु अब गाउँदै रह्यो खेल्दै रह्यो अनि स्वर पनि आउँछ अनि मान्छे पनि चिनिन्छ अनि गीत पनि भनिन्छ अनि त्यहीको ऊ जोडिराख्छ त्यहीमा मलाई ठ्याक्कै 8 वर्ष हुँदाखेरि गाउन चाहिँ मैले नगाएको खेल्न पनि नपाएको कोही कोही घरमा अलि ऊ भयो भने देउडा खेल्छु अनि उताबाट खेल्ने भए पनि यताबाट झट्ट आइहाल्छ अनि उताबाट खेल्ने नभए पनि यताबाट अलि भन्न अलि ऊ लाग्छ त्यहीमा लाग्छ अनि त्यही गाउन तिल्न रमाउने अनि उतिखेर सररर भन्ने भाग थियो नि हो त्यो पनि मलाई एकदम रमाइलो लाग्ने घाँटी अलि असर छ त्यही भएर सोध्छु।

0: ne a portar suina de chumaina runchu da ra ra.
1: धन्यवाद सर फेरि पनि यो मिठो गीतका लागि. जस्तो पहिला चाहिँ जब तपाईँ गाउनुहुन्थ्यो होइन, गाउने रहर थियो, गाउन टाढा टाढासम्म जानुभयो, त्यति बेला जस्तो टेप रेकर्डमा गीत रेकर्ड गर्ने चलन पनि थियो पहिला होइन, कतिको चाहिँ रेकर्ड गर्नुभयो?
0: पहिला चाहिँ टेप हुन्थ्यो, टेपमा अलि गाउने कठै दैयो भन्ने कठै दैयो भन्ने त्यस्तै गाउने, अनि देउडा भाकामा अनि त्यस्तै पुरानै आँदै धैन ताला झरी भन्ने, अनि त्यस्तै त्यस्तै पहिलाको भाषामा त्यही. अब अहिले पनि भाषा त खासै उही छ, अलिकति परिवर्तन भएको छ. अनि गीत चाहिँ पहिलाका गीत पनि अब त्यस्तै हुन्, अहिलेका अलि नयाँ भने पनि गीतको लक्ष्य त उही आउँछ, अलि मिलाएर फरक पर्छ.
1: अब टेप रेकर्ड हुनेहरू गाउने मान्छे खोज्दै हिँड्नुहुन्थ्यो पहिला होइन, ठाउँ ठाउँ गाउँ गाउँ जाने गीत चाहिँ रेकर्ड गर्ने, उहाँको आवाज रेकर्ड गर्ने.
0: हजुर, त्योभन्दा त सर मैले कस्तो सोचेको थिएँ, यत्तिकै पत्रकारले मलाई सोधिदिए भए म सब चिज टाइम टाइममा भनेर गाउँथे होला. पत्रकारले मलाई सोधिदिए म जानेर पनि गाएर, जानेर पनि मैले दुःख बताएर म इन्डियासम्म पुग्थेँ होला, काहीँ मैले गाउन पाए हुन्थ्यो होला भन्ने मलाई सोच लाग्थ्यो. अब त्यतिखेर भन्ने कोही हुन्न, अनि मैले अब गाउन पनि आफूले छाडिहालेँ, अनि म गाउँघरमा अब कुटोको दालो गरेर घरमै अब खेतीमा बिजी छु, त अब मलाई गाउन रमाउन भन्ने मान्छेले भन्न पनि गाह्रै हुन्छ. अनि यत्तिकै हजुरकै जति यत्तिकै मलाई उ गरिदिए भए अनि राम्रो हुन्थ्यो. अब हजुरलाई पनि म धेरै खुसी छु, यति हजुरले गराइदिनु भए धेरै खुसी छु. मैले बाजुराम एफएममा पनि अनि मलाई यो कानमा लगाएर बसन्ती बहिनी आएर गाइदिनु पर्यो भनेर एफएममा त्यहाँ पनि गाइदिएको थिएँ, त्यहाँ पनि बोलाइदिनु भएको थियो. त्यही बेला स्वर धेरै राम्रो थियो, अहिले मेरो स्वर अलि थाइरेड पनि छ र अहिले ऊ छ. अनि त्यो गाउन रमाउन त जस्ता सबै किसिमका भाग र भाषा र सोच चाहिँ थियो सबै.
1: जस्तो देउडा खेल्नुहुन्छ होइन, देउडा खेल्दै जाँदा अर्को विपक्षीबाट आएको जो शब्द छ त्यसको लय त्यसको जवाब चाहिँ तुरन्तै फर्काउन कति सजिलो छ?
0: अनि अब त्यस्तो गर्दाखेरि अब अहिले यत्तिकै बसेर अनि देउडा खालि आफ्नो गीत मात्रै आउँछ. अब उताबाट यताबाट देउडा खेल्दाखेरि परवट प्रश्न आयो भने यताबाट झ्याट्ट प्रश्न आइहाल्छ, त्यो केही भन्नु पर्दैन. त्यो प्रश्न आयो भने अरे मैले यो जवाब दिनुपर्छ, त्यहाँ यता त्यो प्रश्न यता आयो भने मैले यताबाट त्यहाँ जवाब दिनुपर्छ, अब मैले यो जवाब यही दिनुपर्छ भने ठ्याक्क थाहा
1: भइहाल्छ
0: आइहाल्छ. त्यो कसैले सिकाउनु पनि पर्दैन, कोही यताउतिले बरु म भन्छु यता गर्छु भने झन् गाह्रो पर्छ. त्यो कसैले भन्नु भएन, ठ्याक्क उसले मलाई गीत भनेर प्रश्न दियो भने मैले ठ्याक्क उसको जवाब दिइहाल्छु.
1: खेल जितको हाराहारी हुन्छ नि, अब कसरी कति दिनसम्म खेल्नु भएको लामो समय?
0: अब पहिला मैले धेरै त खेलिएन, अब माथि गाउँमा बैकिनी महिलासँग अब धिम भन्ने ठाउँमा हिमाली गाउँपालिका धुलाचौर धिम हो, त्यहाँ पाँच दिनसम्म रमाइलो लाग्छ. अब त्यहाँ देउडा खेल्दाखेरि राति खेल्ने अनि रातिभरि खेलेर अन्त दिनमा पनि खेल्ने, नसिद्धिसम्म पाँच दिनसम्म राति पनि खेल्ने दिनमा पनि खेल्ने. अनि तपाईँको जति खेल्यो अनि अरूको सोच चाहिँ सुक्ने, मेरो सोच चाहिँ आइरहने, मलाई झन् मुसिनु राम्रो सोराउने. मलाई भन्थ्यो तँलाई त थाक पनि नलाग्ने रहेछ, तँ हिजो राति पनि खेल्ने अहिले बिहान पनि खेल्ने. अनि महिलासँग महिला क्या भने बसन्ती नभए नखेल्ने, बसन्ती बसन्ती तँ भए रमाइलो हुन्छ भनेर सबै तानेर लगाइने. अनि मलाई खेल्न रमाइलो लाग्यो भने मलाई खाना साना पनि केही चाहिएन, पानी खानु पर्यो बरू, अनि केही नास्ता भोक पनि नलाउने, त्यो भन्न पाए हुन्थ्यो, त्यो फर्काउनु पाए हुन्थ्यो, यस्तो गरिदिन पाए हुन्थ्यो, त्यो सोचिराख्ने. तर चाहिँ सोचेको जस्तो चाहिँ अहिले भएन,
1: फर्काउने कुरा हुन्छ नि. तपाईँले चाहिँ जित कति बेला हुन्छ, कुन कन्डिसनमा कुन अवस्थामा चाहिँ?
0: अब हारजित भनेपछि अब मात्रामा गीत, अब उहाँले एकदमै चोटालो गीत भन्यो भने अब त्योभन्दा आफूले लो भन्यो भने जितिने कुरै भएन. उहाँले चोटालो भन्दाखेरि त्योभन्दा बढी चोटालो आफूले भनेपछि त्यो हारजित हुन्छ. अनि खेल्दा खेल्दा उत्तिखेरै हारजित हुँदैन, अब साँझ खेल्यो अनि बिहान फेरि अब टन्न मान्छे, अब जान्ने सुन्ने मान्छे अलि खेलियो भने अनि उही किसिमका उनलाई चित्त बुझाएर, वरपर मान्छे रमाउने मान्छेलाई चित्त बुझाएर देउडा खेल्यो भने अनि हारजित, अनि आफ्नो प्रश्न निकरी उत्तर बढी कडा दियो भने
1: अर्को पट्टिबाट फर्काउन जवाफ आएन अथवा फर्काउन सकेन भने जित्ने मान्ने के हुन्छ?
0: अर्कोबाट उसले अब मैले जवाफ फर्काउन सकेन भने म हार्छु, अब मैले जवाफ चाहिँ फर्काएँ उताबाट जवाफको प्रश्न आएन भने उसले हार्छ. त्यस्तो त्यो देउडा खेल्दाखेरि त्यही हो.
1: तपाईँलाई यस्तो कलाकार चाहिँ बन्ने
0: रहर त थियो क्या, अलि स्वर छैन मैले एकचोटि गाउन पाएँ ठाडीबाका लोकडोहरी देउडा अनि यस्तो देउडा लगाएर पनि मैले कहीँ देखाउन पाए हुन्थ्यो कहीँ अगाडि बढ्न पाए हुन्थ्यो अनि महिलाका पनि मैले यो कार्य समिति छ मेरो घर नजिकै विशालनगर त्यहाँ देउडा खेल्न चार पाँच दिन मैले देउडा खेलाएँ अनि त्यो देउडा खेलाउँ र अन्त ऊ गरौँ केही अगाडि ऊ गरेर हामी महिला देउडा खेलिरहने कहीँ केही कार्यक्रम या पुरुषसँग हामी चाहिँ नखेल्ने बुढाले राम्रो पनि मान्नुहुन्न र पुरुष अब आफ्नो बुढो हुँदा हुँदै तँ मेरी बुढी भनेर देउडा खेल्दाखेरि बुढालाई पनि ठिक लाग्दैन र आफूले पनि खेल्न चाहिँ ठिक हुँदैन महिलासँग चाहिँ देउडा खेल्न त ठाउँमा राम्रो ठाउँमा जान सकियो देउरा खेल्न पाए हुन्थ्यो त्यहाँ जानु ठिक थियो
1: ठाडी भाका पनि मनपर्छ ठाडी भाका जस्तो कुन कलाकारको बढी यसले चाहिँ
0: ठाडी भाका अगाडि हाम्रो उहाँतिर हामी अब गाउँतिर ठाडी भाका केही गाउँथ्यौँ मन त तिनुकै आउँछ मलाई अब नाम कुरो बिर्सेँ दिमागमा नाम त्यति कण्ठ भएन मोबाइल आजकल हेर्दै हेर्दैन मैले मोबाइल छोडे पनि धेरै भयो ऊ गर्नु छोडे पनि धेरै भयो रहर चाहिँ धेरै छ।

0: हस् धेरै धेरै धन्यवाद छ यो मिठो डोडाका लागि र अवश्य पनि तपाईँको राम्रो आवाज छ यो आवाज तपाईँको चाहना गायक भन्ने डेउडा गाउने तपाईँको चाहना पूरा होस् भन्ने हामी कामना गर्न चाहन्छौ र आज हाम्रो निमन्त्रणलाई स्वीकार दिनुभयो यहाँसम्म आइदिनुभयो धेरै धेरै धन्यवाद छ अन्त्यमा के भन्न चाहनुहुन्छ यहाँले
1: अब यहाँ हजुरले यहाँसम्म पुर्याइदिनु भयो त्यहीको लागि म पनि खुसी छु अब हजुरले यहाँ बोलाइदिनु भयो यति कुरा गराइदिनु भयो मैले यति पनि गर्न र यति गर्नु मलाई धेरै खुसी लाग्यो म अब गाउँघरमा सोध्छु मात्रै यति हजुरकै जति यहाँ बोल्नु आइदिनु भन्ने मान्छे भेटाएन यहीमा धेरै धेरै खुसी छु तर मेरा विशालनगर अब यो बाढी पीड़ित अब यो सबै बाढी पीड़ितका जनताले पनि दुःख पीर मर्का नमानेर अब उद्धार गर्ने अझ पनि गरिदिनु होला त्यहाँबाट पनि राम्रो होस् राम्रो खबर त अब पुरै नेपाल रोइरहेछ अब सब रोइरहेछ त्यहाँ पनि दुःख पीड़ा त्यहाँ पनि भइरहेछ अब हामी पनि अब यहाँबाट पनि यो बाढी पीड़ितबाट पनि 8-10 जना यहाँबाट गया त्यहाँ पनि धेरै पीड़ित यहाँ पनि रोइरहेछन् त्यहाँ पनि समस्या छ अनि हिमाली गाउँपालिकाबाट पनि 8-9 जना त्यहाँबाट पनि अब धेरै धेरै ठाउँबाट रसुवामा मान्छे मरेका छन् अब मन त रोइरहेछ गर्न केही सकेका छैन त्यहाँ पनि सबैलाई त्यति ऊ म सबैलाई सोचिरहेछु अब नाम चाहिँ बसन्ती हो यो विशालनगरभरि यो दुःख कहिले जग्गा होला कहिले हामी जग्गा पाउला कि हामी बसौं कि हामी जाउँ कि भन्नेमा मान्छेको यस्तो खुल्दुली कु छ 21 वर्ष पूरा कुरिकन यहाँ पनि केही होस् उन्नति प्रगति होस् कहीँबाट सरकारले हामीलाई पनि कहीँ जग्गा नाममा बनाइदेऊस् भन्ने त्यहीमा खुसी छ।
0: धन्यवाद।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र

0: पहिचान पत्र दस्तुर छुट हुनेछ।
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मतान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशनमा अघि बढ़्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजनबारे नेता शेखर कोइराला भन्छन्।
1: पहिलोचोटि फुटिया होइन नि त नेपाली कंग्रेस, होइन तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले शुरूआत गर्नु पर्यो।
0: कांग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
2: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
0: र फ्लाई दुबईको विमानलाई 9/11 को शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर 29 तारीकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढ़ाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पीपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेजको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेज र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्यूरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोड़िएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पीटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10,00,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रूससँग उनकै शब्दमा हिंसात्मक द्वन्दको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लड़ाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ। र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। एक रिपोर्ट। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरू घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
4: जसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौं र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो, अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौं। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
0: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
5: एकसाथ भनेको कि आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक होइन भने चाहिँ टुङ्गो लाउने हो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
0: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
1: यो पहिलोचोटि फुटिया होइन नि त नेपाली कंग्रेस। मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक कांग्रेस
0: भनेको तपाईँ अहिले समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
1: जानुपर्छ अहिले पनि म गरिरहेको छु भेटिरहेको छु।
0: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त
1: मलाई छैन होइन। तर त्यो पीड़ा त हुन्छ नि त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि कसै न कसरी त शुरूआत गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ।
0: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौं।
6: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यसबीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ संस्थागत हुने प्रोसेस छ विधानले व्यवस्था गरेको कुराहरूबाट आउने त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई।
0: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन् जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ
6: होइन। अब यस्तो छ विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं। संसारभरि नै पुरानो विचारहरू भत्किने नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
0: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो यसले चाहिँ कांग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ
6: जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने सुरक्षित संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन। तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नु अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
0: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन समग्रमा राजनैतिक पुनर्संरचनाको कुरा हो।
6: त्यसरी हेर्नु पर्यो किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
0: हो यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा कांग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
6: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै गति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
0: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ कांग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
6: देखिन्छ? के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रंगिएको छ यो पद त्यो पद भनेर, केले हामीलाई एक सूत्रमा लिएर आउँछ? हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढी पैह्रोदेखि
0: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनैतिक पृष्ठभूमिमा कांग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
6: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्नमेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कंग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौं भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कंग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुभएको यसको रूप आए छैन, यसको अर्थ के हो भने नेपाली कंग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छौ, त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेच्छुकहरूको इच्छा हो।
0: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धित गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एको र्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्, नमस्कार।
7: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ट्ज,
8: साधारण सभा सम्बन्धी जरुरी सूचना। टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टीकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुर कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848 40

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैँ झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।

0: सर्वज्ञ मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677272।
2: छिछि फेर चर्पी भर्गिल का करना हो का?
3: चर्पी भर्लो से फिर का चिन्ता? आदित्य सेफ्टी टेङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिही।
2: फोन नम्बर कटरा हो त
3: ली डायल करी 97-620-20-300।
2: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
4: हजुर हो।
2: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
4: हजुर
3: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।
5: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: टीकापुर नगरपालिका एक नम्बर ओडा कार्यालयको जरूरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा सड़कमा उभिने पशु चौपाया बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरु भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँड्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरु बाटोमा बाँधेको पाइएमा निगरानी गर्न बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाँड्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टीकापुर नगरपालिकाको एक नम्बर ओडा कार्यालयको फोन नम्बर 98484405998 वा नगर प्रहरीको फोन नम्बर 98484637 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। एक नम्बर ओडा कार्यालय टीकापुर नगरपालिका।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चक्की पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टीकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98102537।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: ल यति छिटो आमा बन्न लागेको त
3: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्थ्यौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टिकापुर सेवा समितिले टिकापुरका रसुवा प्रभावितहरूको परिवारलाई 25 बोरा चामल सहयोग गरेको छ। समितिले उक्त परिणामको चामल टिकापुर नगरपालिका कार्यवाहक नगर प्रमुख रामबहादुर नागरजीलाई हस्तान्तरण गरेको हो। सेवा समितिले कृष्ण अष्टमी र गणेश चतुर्थीको समेत कार्यक्रममा संकलित रकमबाट उक्त चामल खरिद गरी रसुवा पीड़ित परिवारलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष अमित तमत्ताले जानकारी दिनुभएको छ। टिकापुर सेवा समितिले टिकापुरका विभिन्न समयमा सामाजिक काम गर्दै आएको छ। हिमालय मावि टिकापुर तीन खियापुछिरीको आर्थिक वर्ष 2082-83 तथा शैक्षिक सत्र सामाजिक परीक्षणमा समेत विद्यालयको समग्र सिकाइ उपलब्धि 67.64% रहेको जानकारी गराएको छ। कार्यक्रममा सामाजिक परीक्षण प्राविधिक समितिका सदस्य रामविलास डंगौराले 1,26,17,078 रूपियाँ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको छ। विद्यालयमा कक्षा विद्यालयका 9 भवनमा 38 वटा कक्षा कोठा रहेको र विद्यालयको नाममा 2 बिघा 2 कट्ठा जमीन छ। हाल विद्यार्थी संख्या भने वर्षेनी घट्दै गएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष निरपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थीले सरकारले एउटा बच्चामा समेत करिब 40,000 लगानी गरेको यो लगानी सदुपयोग हुनुपर्ने बताउनु भएको छ। चाडपर्व नजिकीयसँगै काठमाडौँ धनगढ़ी हवाई भाड़ा चर्किएको छ। सामान्य अवस्थामै महँगो हवाई भाड़ा तिर्न बाध्य सुदूरपश्चिमका नागरिक चाडपर्वको समयमा थप आर्थिक भार परेको छ। अहिले धनगढ़ी काठमाडौँको हवाई टिकट मूल्य 22,000 रूपियाँ छ। कैलालीको दुर्गौली बजारमा पहिलो पटक आयोजना हुन लागेको दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला 2083 को उद्घाटन पर्यटन उद्योग वन तथा वातावरण राज्य मन्त्री इन्दिरा गिरीले गर्ने बताएको छ। कला संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार भन्दनारा सहित असोज 21 गतेदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने जनाएको छ। ट्राफिक प्रहरीले नजिकदै गरेको बड़ा दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका 27 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट घर फर्किने यात्रुहरूलाई यात्राको सहजीकरण गर्दै दुर्घटना रहित सवारी सञ्चालन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरेको बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: चितापुल नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल यति छिटो आमा बन्न लागेको त यस्तो अवस्थामा पनि सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जान्नु परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

त्यसरी सारा तालनाम गरेको जंगलमा परमात्मा विराजमान होइरही बक्सेको बेलामा अचानक पूर्व डर लाग्दो प्रकारको कालिय नाम गरिएको नागको जब विष बगाएको समय रहेछ। लाल बाल गाई बाछा गोठालाले गएर ती गएर पान गरे। त्यतिखेर भक्रान सारा सम्पूर्णलाई लडाइदियो महाराज। त्यसको ठूलो यातना र कष्ट दिएको कारणले भगवान कालिय नाम गरेको नागको शिरमा गएर चढेर त्यसको यातनालाई अझै कडा प्रतिस्पर्धाको साथमा संघर्ष प्रभु गर्दै हुई बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने देख्ने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। यसै प्रसंगको बीचमा कालिय नाम गरेको नागले विष बगाएर परमात्मा त्यससँग लडाई गर्न सवारी हुनुभएको बखतमा सारा जनहरू दङ परेर हो भगवान प्रभुलाई बाधा पर्यो रे भनेर सारा जनहरू भागाभाग गरे। कोही जनहरू त्यहीँ लत्रेर मरे, कसैको असंकट पर्यो, कसैलाई समस्या भयो। त्यसै बेलामा भगवान सवारी हुनुभयो र उहाँका पिताजी र माताजी पनि मेरो छोरालाई बडो बाधा अडचन दिएछ कालिय नागले भन्ने बुझेर जब त्यहाँबाट अम्फाल्दै सवारी हुनुभएको थियो तर परमात्मा अहिले अन्तर्ध्यान शक्तिबाट त्यसका शिरमा चढ्नुभयो। राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेम पूर्वक आज्ञा गरी बक्सियो। त्यसै समयको बीचमा लौ त सरकार भगवानले विविध प्रकारको प्रयोजन खेल गरी बक्सियो। अब त्यो विविध प्रकारको खेल प्रयोजन मध्येमा अहिले लालबाल प्यारा गोपाल आफ्नो आमा बाबा सारा सम्पूर्णलाई बिदाई दिएर अहिले लालबाल गाईबा छ गोठलाको साथमा प्रभुको सवारी भयो। कहाँ भयो? वृन्दावन खर्कमा। त्यो वृन्दावन नामको खर्कमा भगवानले नाचगान कीर्तन मनन भजन इत्यादि गर्दै होइ बक्सन्थ्यो। त्यसै बेलामा अब वसन्त ऋतु लाग्यो, अब दौड़ाईको प्रयोजन गर्नु पर्यो भनेर वसन्त ऋतुको सन्दर्भमा दौड़ाईको कार्यक्रम भएछ महाराज परीक्षित। एउटा जोडासँग अर्को जोडा दौड़ने, जुन जोडाले जुन जोडालाई जित्छ जित्ने, जोडालाई हार्ने जोडाले बोकेर निज ठाउँबाट ऐजना ठाउँमा भिसाइदिनु पर्ने नियम त्यो थियो। त्यहाँबाट दौड़दै जाने, टुङ्गामा पुग्दा जोले जित्छ जित्ने वालालाई हार्ने वालाले जितेको ठाउँबाट बोकेर यहाँ ल्याइदिनु पर्ने त्यस्तो नि। अनि श्रीकृष्ण भगवानको र श्रीरामा नाम गरेको गोपालको एउटा जोडा महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बक्सिएपछि अन्ततो गत्वा त्यस समयमा परमात्माले नाचगान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण प्रभावबाट जब दौड़ाईको प्रयोजन गरिबक्स्यो हो। श्रीरामा गोपालको र कृष्ण भगवानको एउटा जोडा अनुचार पुरुषहरूको एउटा जोडा त्यहाँ फेरि त्यस्तै के पछाडि महान जोडाकोले लिएछ भनेदेखि भगवान कृष्णका दाजु बलरामसँग महान कुकर्मी त्यो दानवले जोडा लिएछ जसको नाम थियो प्रलम्बासुर। अनि रेप्रिले चिहान दौड़दै जाँदा सारा सम्पूर्णलाई जितिदिनुभयो बलरामजीले। त्यसलाई जब श्रीरामा गोपालले परमात्मा कृष्णलाई जित्यो, परमात्मा यस किसिमबाट श्रीरामा गोपाललाई बोकेर निज ठाउँबाट आइदिन ठाउँमा ल्याएर बिसाइदिनु भयो। धन्य हो महाराज, कत्रो भाग्य प्रभुको बुझ चढ्नु पायो, यस्तो प्रार्थना भएको थियो। अनि त्यसदेखि पछाडि फेरि अर्को प्रकारको खेल पनि प्रयोजन भयो गर्दै गर्दै गर्दै गर्दै जाँदा अनि त्यसदेखि पछाडि सारा सम्पूर्ण प्रभावबाट प्रलम्बासुरलाई बलरामले जितिदिए। प्रलम्बासुरले बलरामलाई बोकेर निज ठाउँबाट अहिले ठाउँमा बिसाउनु पर्ने टुङ्गो कटाएर लगाएर समुद्रमा फाल्न आँट्यो। अनि त्यो थाहा पाएर च्या पत्यसका समीपमा समातेर जुल्फीमा समातेर जब खटाएर मारिदिनु भयो बलरामजीले। तर दाजु बलरामजी नहुँदै भगवान कृष्ण परमात्माले दाजुलाई जब सम्झेर रुन लाग्नुभयो, कहाँ जानुभयो मेरो दाजु भनेर सारा गाई बाछा गोठला सारा रुन लागे।

राम कृष्ण यस्ता प्रभाव विषयबाट जब बडो दाजु हराएको खण्डमा बडो चिन्ता तुर्व्याकुल भएर रुँदै हुनुहुन्थ्यो। तर भगवान श्रीहरि जगतको नारायण बडा गम्भीर वाणीमा सवारी हुनुभएको छ महाराज परीक्षित। अनि त्यसदेखि पछाडिबाट लौ त कृष्ण लौ त मुरारी लौ मेरो भगवान भनेर अनि त्यसदेखि पछाडिबाट बडा गम्भीर सोचमा विचार गर्दै आफ्नो ध्यान मनन कीर्तनको प्रोग्राम तयारी भएको छ। त्यसदेखि पछाडिबाट कृष्ण भगवानले अब दाजु कहाँ गए भनेर बडा चिन्ताले आकुल व्याकुल भएर दाजुले यस किसिमबाट आफ्नो प्रभावबाट जब खोज्नु भएको थियो तर दाई आइपुग्नु भयो र दाई तपाईँले जब शत्रुलाई मार्नुभयो यदि म भए नसक्ने भन्नुभयो भगवानले र आफूलाई दाजुलाई भाइलाई सबैले मान्ने दाजुलाई कसैले नमान्ने हुँदाखेरिमा दाजुको पनि अलिअलि छाट आयो बल्ल नत्र हलो काना हालेर हिँड्नु मात्रै हो जोत्न गए जस्तो छ। र आखिरका बीचमा लौ न मेरो भगवान के गर्ने भनेर भाइको पनि सम्मान दाजुले गर्दी बक्से दाजुको सम्मान भाइले गरिदिइसकेपछि मर्यादा क्रमको स्थापित हुन गएको छ। र अब भगवान परमात्मा परमेश्वर जब ज्यादै महिना लायो छ जेठ महिना त्यो ज्येष्ठ महिनामा ज्यादै गर्मी भयो अब त्यो बेलामा खाजा भात खान जानुभयो क्या खाजा भात खाने भने थाहा छैन अहिले के भन्छन् पिकनिक बुढीहरू पनि जान्थे खानु हाम्रो पाला त के त्यो एकवान चामल लिएर गयो गुन्द्रुक लिएर गयो त्यही होइन अहिले जस्तो हुन आएर होइन तर त्यही मिठो हुन्थ्यो अहिले भन्दा त्यसै कारणबाट अब गए खाजा भात खाए। अनि जेठ महिना मुन्जारण्य नामगिरीको पहाडमा बस्नुभयो सुन्दरताले पूर्णमयको ठाउँमा आज यसै जग्गामा रात बसौँ भनेर जेठ महिना गर्मीको समयमा त्यहाँ भोज खानाका लागि तयारी हुनुभयो सारा रमाइलो भयो नाचगान कीर्तन मनन भजन भयो। अनि त्यसदेखि पछाडिबाट रात्रिका समयमा लगाइदियो डढेलो शत्रुले अनि डढेलो लगाइसकेपछि लौ मेरो परमात्मा जीवन गयो बडो बाधा पर्यो कसो गर्ने भनिकन हाकार हुकार चित्कार पर्यो। अनि त्यसपछिबाट त्यो डणेलामा परेर संकटको अवस्था प्राप्त भएको खण्डमा लौ न मेरो भगवान अब के गर्ने होला कसो गर्ने होला हाम्रो ज्यान कसरी बचाउने होला भनेर सबैजनाहरू त्राईमाम सारा सम्पूर्ण रुन लागे कराउन लागे हाकार हुकार चित्कार पर्यो। त्यही बेलामा सकल मनोभावनाको विकास गर्नका लागि साक्षात्कार परमात्माले गम्भीर वाणीमा सोच गर्नुभयो। अनि जब चारैपट्टिबाट डणेलो आयो के गर्ने भन्दा लो मेरो कृष्ण त्राई भने आँखा चिम्म गर भन्नुभएको थियो भगवानले आँखा त चिम्लिन परिहाल्यो ईश्वर मर्ने बेला भएपछि के उगार्न सकेला र भन्दा होइन त्यसो नमन जब तिमी आँखा चिम्म गर भन्नुभएको थियो त्यही बेलामा डर लाग्दो प्रकारले भगवानले अग्नि पान गर्दै भन्नुहुन्छ फेरि भगवान हाम्रो ज्यान बचाइदिई बसोस् भनेर विन्ती गरिसकेपछि लौ त त्यसो भएको खण्डमा भगवान परमात्माले डणेलो सारिदिनुभयो पारिपट्टि डणेलो चम्कनु भयो एक दिन आगो पानी गरिदिनुभयो पारिपट्टि डणेलो चम्किएको प्रभुलाई केही नभएको धन्य नारायण धन्य कृष्ण भनिकन प्रभुको धुति विन्ती गरेर वर्षा ऋतु अब प्रारम्भ भयो वर्षा ऋतु पनि सकियो। वर्षा ऋतु परिपूर्ण भइसकेपछि महाराज गाईलाई घाँसका निमित्त टाढा लैजान नपर्ने भयो त्यहीँबाट घाँसको व्यवस्था पनि मिल्यो वर्षा ऋतु पनि पूर्ण भयो। अब शरद ऋतु दशैं र तिहारको प्रारम्भ हुन आँट्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट महाराज परीक्षित भनेर राजा परीक्षितलाई श्रीमद् भागवतको विषम अध्याय अब कृष्ण भगवान परमात्मा परमेश्वर जगतका नारायणको अत्यन्त प्यार सासँगको वसन्त ऋतु ग्रीष्म ऋतु वर्षा ऋतु समय बितेर अहिले शरद ऋतु प्रारम्भ भएको छ। शरद ऋतु भनेको असोज पनि आयो कार्तिक पनि लाग्यो दशैं पनि आयो तिहार पनि लाग्यो कति रमाइलो हुन्छ असोज कार्तिक छुट्टै हुन्छ नि आकाशमा बादल फाटेको र सारा रमाइलो दिन आएको पिङ खेल्न पाउने ऐ ऐ हेर दङ परेको हो र त भने जस्तो गरेका छन् र त्यसकारणबाट रमाइलो हुने खुर्पे धान झुलेको सारा बादलहरू फाटेर चन्द्रमामा लाइट छुट्टै भएको जाडो पनि होइन गर्मी पनि होइन सुन्दरताले पूर्ण भएको त्यस्तो प्रकारको असुर र कार्तिकको महिना भगवान कृष्णलाई असाध्यै रमाइलो लाग्यो लौ त दाजुभाइ दिदी बहिनीहरू हामी सब मिलेर एउटा खेलको प्रयोजन गरौँ भनेर आज्ञा गरिबक्स्यो के गर्ने प्रभु भन्दाखेरिमा हामीहरू सारा मिलेर अब रियल सलार्थात नाच सिक्ने र सिकाउने प्रोग्राम प्रभुले तयारी गर्नुभयो त्यो नाचगान कीर्तन मनन भजन इत्यादि सारा सम्पूर्ण भइसकेपछि बडो रमाइलोसँग नाचे गाए हरिभजन गरे प्रार्थना गरे त्यही बेलामा गाएको गाना हरे कलकल यमुनाको

महाराज परीक्षित सुखदेव ले बताने भो इसी सारा संपूर्ण नाच गान कीर्तन मनन भजन इत्यादि भैर थियो। आज परमात्मा को त्यो नाच गान कीर्तन मनन भजन को प्रभाव बाट अत्यंत प्यार मानेर सारा नागरिक समाज अब कृष्ण को दर्शन भेट करना का लगी सारा गोपी आउने कोशिश तीर को विवेक करते को कथा है सद्या बट महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को दशम स्कंद को अहिले उत्तरार्ध को कथा में कति कथा को वर्णन पूर्वार्ध को कथा में कति कथा को वर्णन विस्तार करे कृष्ण भगवान प्रभु परमात्मा धेरै प्रकार को काम को प्रयोजन करते जाना कृष्ण अति राम्रो नाचन रे भन्ने घरबाट गाउँमा समाचार पुग्यो हो खर्गबाट गाउँमा समाचार पुग्यो हो। लो कृष्ण भगवान त यति राम्रो नाचन रे जसले गाईले घाँस खान छोड्यो रे बाछा बाछीले दूध खान छोड्यो रे चरा चुरुङ्गी उडेर जान नसक्ने भयो रे लौ न दिदी बहिनी के रे जाने होला कसो गर्ने होला भन्न लाए कहाँ जाने भन्दा जात्रा जाने थाहा छैन किन नहुने अगर त के डोगनाम्रो फालेर नि दौडी आउँदो छ आखिरको बीचमा अब यात्रा समारोह जात्रा जाने भनेर सारा तयारी भएको त्यस बेलामा अब कसरी जाने त भन्ने विषयको बारेमा छलफल भएको बेलामा लौ त मेरो महाराज यही किसिमले जाने हो भन्ने निर्णय गरेछन् कोही गोपिनी सारा सम्पूर्ण जाने हो भनेपछि निर्णय गरेर अब के रे जाने जान दिँदैनन् नि भनेकी थिए उडीले कोलाई पो जान दिन्छन् त भागेर जाने अर्कीले भने लो भाग्न पर्यो भागौं रात्रिको समय भएछ बेलुकाको खाना पिना खाइसकेपछि कसैले बच्चालाई सुताए कसैले गएर आफ्नो जब सारा सम्पूर्ण जनहरूसँग भागे कसैले बामासँग जब अल्लो गरेर पल्लो गरेर जान्छु भनेर भागे कसैले सासु ससुरालाई हस अलिखरमा आउँछु बजै भनेर हिँडे कसैले चाहिँ जब यस किसिमबाट बाबु नानु ढोको च्यौं बाबु च्यौं आमा जात्रा जाने सुर कृष्णको नाच हेर्न कसैले जब यस प्रभावबाट श्रीमानलाई लो श्रीमान बसिरहनुहोस् भनेर गएको गइछ मरिजा जाना त्यस कारणबाट सारा सम्पूर्ण पुगे र सारा आइपुग्यो भन्न आए के रे आयो सारा सम्पूर्ण प्रकारका आफ्नो आफ्नो व्याख्या सारा बताइसकेपछि गंगाजीको किनार यमुनाजीको त अत्यन्त सुन्दर कक्षमा आज रिहर्सलको फाइनल गराएर भगवान नाचगान कीर्तन मनन गर्दै हुनुहुन्थ्यो सारा गोपिनीहरू जम्मा भएर कोएर बाँधे त्यतिखेर कृष्ण कस्तो देखि बक्सिएको थियो भनेदेखि रूपमा बलेको शिलामा ढलेको 32 लक्षणले युक्त भएको परम सुन्दर यस्तो कृष्ण देखिसकेपछि गोपिनीहरू भन्छन् दिदी बहिनीहरू मान्छे मात्रै जब राम्रो भने नाचगान कीर्तन मात्रै राम्रो भनेको मान्छे रहेछ अत्यन्त सुन्दर त अब के रे बोलाउने भनेर गोपिनीहरूले बोलाउन लागे गाई बाछा गोठाला टन्न रात्रिका समयमा हेरिएको भगवान कृष्णको प्रतिमा गोपिनीहरूले विन्ती गरे कृष्णलाई कस्तो अवतारमा देखेछन् भने देखिन् बर्रा पीटम नटबर बपुयो कर्णयो कर्णिकरम विप्रतपास कनक पविसम वैजयन्तीम चमलाम रन्धन पीणो रदर सुदया पुरयन गोप वृन्दरे वृन्दारण्यम स्वपद रमणाम प्रविशाद गीत कृते यस्तो प्रकारको सुन्दरताले पूर्ण भएको स्वरूप देखियो महाराज लो दिदी बहिनीहरू अब जाउँ भनेर सारा सम्पूर्ण गोपिनीहरू यस किसिमबाट तयारी भए भगवानको ध्यान गरे मनन गरे कीर्तन गरे प्रार्थना गरे यी कहाँबाट आयो यतिका गोपिनी किन जान जान लागेको कहाँ जान लागेको भन्न लागे लो मेरो भगवान हामी त हजुर भनेर आएको पो भन्न थाले त्यसो नगर त्यस्तो कुरो गर्दै नगर यो प्रभावबाट निर्णय गरिसकेपछि अन्तत्व गत्व अब के गर्ने कसो गर्ने भनेर र भगवान कृष्णचन्द्र परमात्माका प्रतिमा साराले दर्शन भेट गर्नका लागि सारा जम्मा भए गोपिनीहरू सारा जना जम्मा भएर आज कृष्णको दर्शन भेट गर्नका लागि सारा जनहरू जब गोपिनीहरू कन जान लागे बडा आनन्द भयो खुसी राजी भए प्रभुको प्रार्थना गरे अब त्यतिखेर किन आयौ त भनेर भगवानले भन्दा हामी त हजुर भनेर आएको भनेर विन्ती गर्दाखेरि मान लो भइगयो जो जो भयो भयो आजका रात नाच भोलि बिहान घर जाऊ भन्नुभयो भगवानले हप्काउनु भयो तप्काउनु भयो त्यस अवस्थाका बीचमा गोपिनीले विन्ती गरे कृष्ण भगवानको परमा हरे वृन्दावनमा गाई चराउने कृष्ण काले चोर वृन्दावनमा गाई चराउने कृष्ण काले चोर कति राम्रो कति

राधना चाहिँ भोलि घर जाऊ भन्नुभयो भगवानले। मेरो परमात्मा आजको रात कहिले उज्यालो नहोस् भनिकन गोपिनी नाच गान कीर्तन मनन भजन प्यारसँग गर्दै थिए। छ्याङ उज्यालो भयो, जाऊ घर भन्दा मेरो भगवान केरी जाने, यस्तो छोडेर केरी जाने, धुरु धुरु रुदन लागे। अहिले गंगाजीको किनारमा जाम कात्यायनी देवीको भजन गरौं, तीन फेर प्रभुका नाममा स्नान गरौं, एक फेर खाम भनेर गोपिनी जति सारा कात्यायनी मा माए भवानी भुवनेश्वरी संसारे सागरे मग्नम दिनम माम करुणाम निधि, हे कात्यायनी हे माम माया हे भवानी हे भुवनेश्वरी, हाम्रो जब नन्द बाबालाई का छोरा कृष्ण हाम्रो बनाउन देऊ भनेर प्रार्थना गर्न गए गोपिनी। तमाम गए बिहानको नुहाई नुहाए, मध्याहको स्नान गर्न लागो। जाडोको महिना, मङ्सिर महिना, ठण्डा जल, अब के गर्ने होला, अब भइगयो, साडी ल्याएको छैन, फेर्ने कुरा छैन, अब नाङ्गे नुहाउँ भनेर नाङ्गे स्नान गरेछन्। त्यही बेलामा निर्वाङ्ग स्नान गरिएको बेलामा भगवान परमात्मा गोपिनीहरू अपक्कै घर गाश्रण गोपालहरू गाइदिएर कालिन्दीमा आउत म जान्छु भनेर परमात्मा सवारी हुनुभयो र सारा गोपिनीको बीचमा परमात्माले गएर लाल बाल गाई बाछा गोठला आउँदै थिए, गएर फाइबरका सारा साडी ब्लाउज चोलिया उपर्ण पछ्यौरा सारा लुकाइदिनु भयो भगवानले कदमको वृक्षमा, र मुरलीको रौनक दिनुभएको थियो। दिदी बहिनी लो मध्याहको स्नानमा मुरलीको रौनक आयो, लो हिजो बेलुकाको नटुवा आयो क्यारे भनेर हेर्न भनेर साडी लाउन भनेर गएको, एउटा पाखामा एउटा दसी पनि रहन्छ। दिम्सोमा यो कसले चोर्यो होला, कसैले बगायो होला, कसैले लयो होला, कसैले खायो होला, कसैले के गर्यो होला, लाउन लाउन कहाँको धुरु धुरु धुरु रुन लागे। आखिरमा गएर हेर्दा त पहेँलोपुर रातामपुर हरि भएर कदमको वृक्षमा प्रभुले झुन्डाइसकेपछि प्यारा गोपिनीहरू बिन्ती गर्दछन्, मेरो प्यारो मोहन हजुरलाई नै पाम भन्नका लागि तीन फेर नहुने एक फेर खाने व्रत बसेको, तर हजुरले साडी लुकाइदिनु बोलाउन प्यारो मोहन चाँडै साडी दिनु पर्यो। यस प्रभावबाट प्रार्थना गरिसकेपछि लौन भगवान चाँडो साडी दिनु पर्यो भनेर बारम्बार गर्न विन्ती गरे, ध्यान गरे, मनन गरे, कीर्तन गरे, बडो प्रेम साथसँग प्रार्थना गरिसकेपछि अन्त गत्वा स्थिति पछाडिबाट बडा गम्भीर बाणीमा भगवानको भजन मनन कीर्तन इत्यादि सारा सम्पूर्ण भइसकेपछि अनि साक्षात्कार परमात्माको चरणमा अत्यन्त प्रभावकारी ढंगबाट प्रभुले विन्ती गर्नुभयो, लौ त महाराज परीक्षित अब कसो गर्ने हो भनेर बडा गम्भीर बाणीमा परमात्मा कीर्तन मनन ध्यान निधि इत्यादि सारा सम्पूर्ण परमात्माको प्रार्थना गरेपछि त्यो साडी दिई बक्सनु पर्यो भन्दा परमात्माले आउन लैजाऊ भन्नुभयो। अब केरी लाने हामी नाङ्गै छौँ प्रभु, मोर्नी हो र भने होइन होइन, नाङ्गै छौ र लुगा लाछौ त हामीलाई के थाहा त भन्न लाग्नुभयो। लोन प्रभु बुझी बुझी के बुझ बच्चाको साडी दिनु पर्यो भन्दा आऊ लैजाऊ, म गठला काम गाईको गाईले खाइदिन्छ भनेर रक्षा गरिदिया छु, आऊ लैजा भन्नुभयो। लाउन दिदी बहिनीहरू के गर्ने होला, ए प्यारो कृष्ण देऊ न साडी, दिँदैनन् दिने भए देऊ, नभएदेखि राजा कम्सका रात दरबारमा उज्रो गरेर तिमीलाई पाता कसाएर थुनाइम्ला जोरिन खोजे बढी भने गोपिनीले जा त्यही रूपले जाने हो, बाटो त्यही हो त त्यसले जा भन्नु बोर्न जिस्के मरे कि बोरु फकाएर कृष्ण भगवानलाई आफ्नो बनाऊ भनेर सारा गोपिनी विन्ती गर्न लागे। लौन जाडो भो हरे, लौन जाडो भो, लौन जाडो भो हरे, लौन जाडो भो, पानी भित्र मर्न आँटौ कसो गरे।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: नि मंगलेश्वरी पूजन भण्डार छ नि त्यहीबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खुद्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
0: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
0: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083/83 टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
4: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
3: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
4: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
3: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
4: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
3: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
4: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
3: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
4: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
3: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
4: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

समादरणीय सज्जनवृन्द, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्जबाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जनवृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल एक सूक्त 68 को मन्त्र 5 लिएर उपस्थित भएको छु र यस मन्त्रमा विशेष गरेर परमपिता परमात्माले धनको द्वार खोलिदिनुहुन्छ भन्ने सन्देश र उपदेश यो मन्त्रमा दिइएको छ र मन्त्रले जुन उपदेश गरेको छ यो उपदेशले धनको एउटै मात्रै विधालाई यसले स्वीकार गरेको छैन र जुन धनको हामी कुरा गर्छौं त्यही धन मात्रै छैन र धनका धेरै आधारहरू धेरै कुराहरू छन् र चाहे त्यो पशुधन होस्, चाहे द्रव्य धन होस्, चाहे भूमि धन होस्, चाहे त्यो विद्या धन होस्, कुनै प्रकारको पनि धन होस्, सबै प्रकारका धनहरूको कुराको चिन्तन चाहिँ यो मन्त्रमा चाहिँ गरिएको छ। त विशेष गरेर धनको द्वार जो खोल्ने कुरा छ यो धनको द्वार चाहिँ विद्यारूपी धनको चाहिँ बढी महत्व चाहिँ यसमा दिइएको छ। त यसकारणले तर एउटा कुरा चाहिँ के हो भने जो द्रव्य धनको कुरा छ द्रव्य धनमा परिपूर्ण व्यक्ति विद्या धनबाट सदैव विमुख रहने हुनाले पनि यो कुरा चाहिँ गरिएको हो, किनकि जोसँग द्रव्य धन प्रचुर मात्रामा छ त्यो व्यक्ति विद्या धनतिर त्यति समय दिँदैन। र अर्को कुरा के हो त भने मान्छे विद्या प्राप्त गर्न चाहिँ चाहँदैन, उसले जो पढ़िरहेको छ पढ्नुको अर्थ उसले एउटा कुरा चाहिँ के बुझ्छ त भने मैले पढ्नुको तात्पर्य मैले धन कमाउनु, मैले पैसा कमाउनु र पैसा कमाउनकै निमित्त मैले पढ्नुपर्छ भन्ने एउटा उसको मानसिकता चाहिँ बनिसकेको हुन्छ र शिक्षा पनि त्यस्तै प्रकारको पाइरहेको हुन्छ। त त्यो शिक्षाले धन चाहिँ कमाउँछ, कुनै समस्या भएन, तर त्यसमा पनि पुरूषार्थ चाहिन्छ, पुरूषार्थले पनि कति सफलता दिन्छ त्यो अलग कुरा हो। र कतिपय कुराहरू कस्तो छन् भने मान्छेले जति पुरूषार्थ गर्दा पनि उसले जे चाहन्छ त्यो प्राप्त गर्न सक्दैन। त यहाँ कहीँ न कहीँ उसका पूर्वजन्मको संस्कार, पूर्वजन्मको चाहिँ कर्मको फल शेष छ जसले गर्दा उस सकेको छैन, अहिलेको पुरूषार्थ फलीभूत भइरहेको छैन, यसको तात्पर्य चाहिँ त्यो देखिन्छ। र अर्कोतिर जो द्रव्य धनले परिपूर्ण व्यक्ति हुन्छन् जो सुकै हुन् र उनीहरूमा के हुन्छ भने जसरी पनि पैसा कमाउनु पर्ने हो तर यो पढेर के गर्ने भन्ने किसिमको मानसिकता पनि हुन्छ र उनले विद्यालय चाहिँ चाहँदैनन्। र जबसम्म हामी विद्याधनलाई चाहँदैनौ, जबसम्म विद्याधन प्राप्त गर्दैनौ, तबसम्म त जो हामी आत्माको कुरा गर्छौं, परमात्माको कुरा गर्छौं, सृष्टिको कुरा गर्छौं र यसलाई चाहिँ हामी जान्न सक्दैनौ, किनकि शिक्षाले आत्माको पहिचान गराउँदैन, शिक्षाले परमात्माको पहिचान पनि गराउँदैन, शिक्षाले शिक्षित बनाउने हो। शिक्षित व्यक्तिले संसारमा जिउने कला सिक्ने हो, कसरी उसले धन कमाउन सक्छ, कसरी उस सामाजिक व्यवहार गर्न सक्छ, यी कुराहरूलाई उसले शिक्षाको माध्यमबाट प्राप्त गर्छ। तर विद्याको माध्यमबाट उसले जुन त्यस्ता कुराहरूलाई पनि प्राप्त गर्छ जसलाई उसले देखेको छैन, जसले उसले कुनै प्रकारको कस्तो रूप छ कस्तो रंग छ भनेर जानेको पनि छैन, त्यो तत्वलाई समेत विद्याका कारणले उसले चिन्दछ। र जब मानिसले बुझ्नेछ जड चेतन स्थिर अस्थिर, जो स्थिर छ र जुन अस्थिर छ यी सबैको बारेमा जब उसले बुझ्नेछ विद्याको माध्यमले अनि उसलाई थाहा हुनेछ, त्यसपछि उसले बुझ्नेछ जडले के गर्न सक्छ, स्थिरले के गर्न सक्छ, जो अस्थिर छ जो स्थिर भएर बसेको छ जो चलायमान छ उसले के गर्न सक्छ, यी सबै कुराहरू जब बुझ्दछ अनि मात्र उसलाई सृष्टिको बारेमा थाहा हुन्छ, अनि मात्र उसलाई स्रष्टाको बारेमा थाहा हुन्छ, अनि मात्र उसलाई भोक्ताको बारेमा पनि थाहा हुन्छ। यदि यो छैन भने उसले यी तीनटै कुरालाई थाहा पाउँदैन, ऊ केवल या त भौतिकवादका पछाडि दौड़िरहेको हुन्छ, भौतिकवाद नै सबै थोको, यहाँ ईश्वर आत्मा भन्ने कुरा कुनै चीज पनि छैनन्, यो शरीर जे छ आफै बन्छ, आफै यो चलायमान हुन्छ र आफै नष्ट हुन्छ, यस्तो प्रकारको मान्यता उनीहरू, किनकि ती पनि शिक्षित हुन्। जसले भौतिकवादको प्रचार गरेर जुन अदृश्य अस्तित्वलाई अस्वीकार गर्दै
आफ्नो प्रचार गर्छन् ती पनि अशिक्षित चाहिँ होइनन्, शिक्षित हुन्, तर उनीहरू विद्वान होइनन्, शिक्षित मात्रै हुन्। शिक्षित भएका कारणले उसले जस्तो प्रकारको शिक्षा पाएको छ, जे कुरा सिकेको छ, र त्यही कुरालाई उसले चाहिँ प्रसारण गर्छ। त त्यसैले भनिएको छ, एउटा चाहिँ उपनिषदमा मनको बारेमा, वाणीको बारेमा, कर्मका बारेमा चाहिँ भनिएको छ, यद मनसा ध्यायति तद वाचा वदति, यद वाचा वदति तत् कर्मणा करोति भनिएको छ। त यहाँ के छ, जे कर्म जस्तो प्रकारको सोच, जस्तो प्रकारको संकल्प मनले चिन्तन गर्छ, त्यस्तै प्रकारको उसले त्यसै कुरालाई उसले वाणीले प्रकट गर्छ, र जुन कुरा वाणीले प्रकट गर्छ त्यही कर्म गर्छ, र जे कर्म गर्छ त्यही फल भोग्छ। यो एउटा सिद्धान्त हो, कर्मफल सिद्धान्तको एउटा आधार। त त्यसैले हामी जति पनि कर्महरू गर्दछौ, यी सबै कर्म गर्ने माध्यम भनेको मन नै हो। मनले जबसम्म संकल्प विकल्प गर्दैन तबसम्म हामी काम गर्दैनौ। त्यसैले सबभन्दा पहिला संकल्प विकल्प मनले गर्छ, र निश्चय बुद्धिले गर्छ, अनि कर्म गर्छ। र बुद्धिले निश्चय नगरेसम्म पनि ऊ कर्म गर्दैन, मनले संकल्प विकल्प गर्दा पनि ऊ कर्म गर्दैन, किनकि जबसम्म उसको बुद्धिले त्यसलाई निश्चय गर्दैन, चाहे त्यो जस्तो सुकै कर्म होस्, शुभ होस् या अशुभ कर्म होस्। शुभ अशुभ दुवै प्रकारका कर्महरूलाई मनले संकल्प विकल्प गर्छ र बुद्धिले निश्चय गर्छ, र बुद्धिको प्रेरणाले उसले चाहिँ फेरि शारीरिक रूपमा, हातले अथवा जेले जस्ता प्रकारका कर्म गर्दैछ ती कर्महरू चाहिँ जुन सुकै इन्द्रियले पनि उसले गर्न सक्छ। त त्यसैले विद्या र शिक्षामा यही अन्तर हो। शिक्षित व्यक्तिले यी कुराहरू, जो अदृश्य शक्ति जो छ, यसको बारेमा उसले चाहिँ त्यति महत्व दिँदैन। यदि कसैले परम्पराका रूपमा महत्व दिइहाल्यो भने ऊ फेरि त्यो अदृश्य जुन अस्तित्व छ त्यसलाई जान्दैन, महत्व चाहिँ दिन्छ। उसले केही प्रक्रियाहरू गर्छ पनि जो हाम्रो परम्परामा चलेका हुन्छन्, जो पारिवारिक संस्कृतिका कुरा हुन्छ, संस्कारका कुराहरू हुन्छ, सामाजिक संस्कारका कुराहरू छन्, यिनलाई उसले गर्छ, तर उसमा यो निश्चय हुँदैन कि यो छ वा छैन, किनकि ऊ शिक्षित मात्रै हो, विद्वान होइन। र त्यसरी जो विद्वान हुन्छ उसले त्यो अस्तित्वलाई पनि स्वीकार गर्छ जो आँखाले देख्दैन। जस्तो एउटा फूलभित्र वासना छ, फूल देखिन्छ तर वासना देखिँदैन। त एउटा शिक्षित व्यक्ति केवल फूललाई देख्छ, फूलको वासनालाई पनि सुन्छ, तर उसभित्रको जो वासना हो, उसको जो आन्तरिक शक्ति हो, त्यसलाई ऊ हेर्दैन, तर विद्वानले त्यसलाई पनि हेर्छ। एउटा सुन्दर फूलमा त्यो मनमोहक सुगन्ध कसरी पैदा हुन्छ, ऊ त्यसको बारेमा खोतल्न थाल्छ, ऊ त्यसको बारेमा खोज्न थाल्छ। त त्यसैले यहाँ जुन धनको कुरा गरिएको छ, त्यसलाई मन्त्रले कसरी परिभाषित गरेको छ, त भनिएको छ, पितुर्न पुत्राः क्रतुम जुषन्त श्रोषण्ये अस्य शासं तुरासः वीराय औरणोद्दुरः पुरुक्षुः पिपेशनाकम् स्त्रीभी दमूनाः। ये जुन अस्य यश हृदय विहारी, भगवानको जो हृदयमा रमण गर्छ, अर्थात ऊ सर्वत्र व्यापक छ, सर्वत्र व्यापक भएर पनि जहाँ आत्मा छ त्यही उसको प्राप्ति हुने भएका कारणले यहाँ भनिएको छ, ये जुन अस्य, जुन यस भगवानको अथवा यस हृदयमा रमण गर्ने, यस हृदयमा विराजमान भगवानको, परमपिता परमात्माको शासनलाई श्रोषण सुन्दछन् तथा तुरासह शीघ्र तदनुसार गरिदिन्छन्। र न जस्ता पुत्राः पुत्र पितुः पिताका क्रतुम कर्मलाई बुद्धिलाई जुषन्त प्रीतिपूर्वक सेवन गर्दछन्, ती पुरुक्षुः महादानी उनका लागि रायः धनको दुरह द्वारलाई वी औरणोत खोलिदिन्छ। त्यस दमुनाह हृदयमा रहने सबैलाई दमन गर्ने प्रभुले नाकम आनन्दलाई स्त्रीभिः पदाहरूबाट, अपदाहरूबाट पिपेश सजाएर राखेको छ, पर्दाहरूबाट, पर्दाहरूले सजाएर राखेको छ। त यहाँ भगवानले सृष्टिका आरम्भमा मनुष्यहरूका सबै कार्यहरूलाई सिद्ध गर्ने सबै ज्ञानहरूको मूल वेद रूप ज्ञान दिनुभयो, किनकि ज्ञान बिना मनुष्यले कुनै पनि कर्म गर्न सक्ने थिएन। त वेद बाहेकका जति पनि, यद्यपि
मानिसहरूले आज पनि कतिपय जसले वेदको अस्तित्वलाई स्वीकार गर्दैन र स्वीकार गरिहाले पनि वेदको रूपमा स्वीकार गर्दैनन् उनीहरूको कल्पना वेद निश्चित समयमा लेखियो अथवा ईसापूर्व 400 वर्ष अगाडि लेखियो 500 वर्ष अगाडि लेख्यो कसैले 200 वर्ष कसैले 2000 वर्ष यस्तो प्रकारको कल्पना विभिन्न व्यक्तिहरूले गरेका हुन्छन् तर त्यो उनीहरूको कल्पना मात्र र बाँकी जति पनि छन् जो वेद बाहेकका जति पनि संसारमा मत मतान्तरहरू फैलिएका छन् र ती मत मतान्तरहरूका जति पनि पुस्तकहरू छन् तिनले दिएका जो किताबहरू छन् जो उनीहरूको ज्ञान छ त्यो भनेको नवीन हो प्राचीन होइन मानव सृष्टिसँग त्यो ज्ञान आएको होइन जब मानवले आफ्ना स्वार्थहरू पूरा गर्नका लागि विभिन्न प्रकारका मत मतान्तरहरू खड़ा गर्दै गए आफूलाई पुजाउने प्रयास गर्दै गए त्यसपछि ती मतहरू ती सिद्धान्तहरू बने र सृष्टिको आदिमा किनकि जो वेदको विषय छ वेदको विषय अत्यन्त गहन छ र यो कसैले पनि यो भन्न सक्दैन कि यही मितिमा यही तिथिमा यो वेदले बनेको वेदको उपदेश गरिएको कसैसँग पनि त्यसको त्यस्तो प्रकारको प्रमाण चाहिँ छैन त्यसैले कल्पनाले यति वर्ष अगाडि भयो होला भन्ने एउटा कल्पना गर्छन् अनुमान लगाउँछन् त वेदको भाषालाई हेर्ने हो वेदका मन्त्रहरूलाई हेर्ने हो भने मानव सृष्टिको प्रारम्भमा जब मानवको सृष्टि भयो युवा अवस्थामा मानवहरू बने त मानवहरूलाई भोग गर्नको निमित्त सृष्टिमा भएका प्रत्येक वस्तुको ज्ञान आवश्यक थियो र त्यो ज्ञान प्रदान गर्नका लागि र ती वस्तुहरूको उपभोग गर्नको निमित्त परमपिता परमात्माले आफ्नो दिव्य प्रेरणाबाट पुण्यात्मा ऋषिको हृदयमा वेदहरू प्रकट गरिदिनुभयो त त्यसपछि वेदका यिनै मन्त्रहरूमा लुकेको ज्ञानलाई ती ऋषिहरूले जन जनसम्म पुर्याए र जन जनसम्म जब त्यो ज्ञान पुग्यो त्यसपछि उनीहरूमा कुन वस्तुको प्रयोग कसरी गर्ने भन्ने ज्ञान भयो र त्यसको प्रयोग मान्छेले गर्दै गयो र कालान्तरमा गएर अझ विकसित बन्दै गयो र जस्तो प्रकारको सृष्टि आज हामी देखिरहेका छौं जुन सृष्टिमा जस्तो प्रकारको सृष्टिमा हामी बाँचिरहेका छौं जस्तो प्रकारको सृष्टिको परिकल्पना गर्दै यी सृष्टिमा यस्ता हुन सक्दछन् भन्ने कुराको जो हामी गर्दैछौ कुरा यो आज मात्र थिएन हिजो पनि थियो भन्नुको तात्पर्य यो कल्पमा मात्र होइन पूर्व कल्पमा पनि थियो यो 1000-2000 वर्ष मात्र होइन करोड़ौं वर्ष अगाडि पनि थियो त त्यसैले वर्तमानलाई हेरेर वर्तमान सृष्टिलाई हेरेर भूत अथवा विगतको सृष्टिको अनुमान गर्न सकिन्छ वर्तमान सृष्टिलाई हेरेर आउने सृष्टिको परिकल्पना गर्न सकिन्छ कसरी बन्न सक्छ त एउटा कुरा संसारमा कुनै पनि वस्तु आफै बन्दैन त्यसलाई बनाउने कोही न कोही कालीगढ हुन्छ चाहे जुनसुकै वस्तु होस् त त्यो वस्तु आफै नबन्ने हुनाले कोही चेतनशील व्यक्ति शिक्षित व्यक्ति विद्वान व्यक्तिले त्यसको निर्माण गर्छ र त्यो नाश पनि भएर जान्छ नाश त्यो अवस्थामा आउँछ जब हामी त्यसमा अति गर्छौं विकासको अर्थ सन्तुलनमा राखेर गर्ने हो भने त्यो विकास विकास हुन्छ यदि सन्तुलित भएन भने त्यो विनाश पनि हुन्छ त त्यसैले समय समयमा यस्ता प्रकारका विनाशकारी प्रयोगहरू भए जसले गर्दा कतिपय कुराहरू चाहिँ लुके लुकेका कुराहरूलाई खोतल्ने व्यक्तिको अभाव